सम्पूर्ण श्रोताहरूलाई फेरि पनि शुभ प्रभात भन्दै आजको बिहानीलाई अझ रमाइलो बनाउन लिएर आएका छौं केही आधुनिक गीतहरू कार्यक्रम शुभ प्रभातमा। र आजको यस कार्यक्रममा गुन्जिने स्वर रहेको छ वन्दना मोक्तानको।

र यस कार्यक्रममा हाम्रा कृषक श्रोताहरू पनि जुडिरहनु भएको होला र उहाँहरूको निम्ति लिएर आएका छौँ खेतीपातीबारे सल्लाह अन्तर्गत अलैँचीको खेती सम्बन्धी केही जानकारी। अलैँची मसलाहरूको रानी आफ्नो स्वाद र सुगन्धको निम्ति विश्वमा विख्यात छ। विभिन्न प्रकारका खाद्य वस्तु मिठाई आदिमा सुगन्धको निम्ति र औषधिको काममा प्रयोग गरिन्छ। अलैँची दुई थरीका हुन्छन्, बडा अलैँची र छोटा अलैँची। छोटा अलैँचीको खेती दक्षिण भारतका राज्यहरू जस्तै केरला, कर्नाटक र तमिलनाडुको पश्चिमी घाटमा गरिन्छ अनि बडा अलैँचीको खेती निम्न हिमाली क्षेत्र सिक्किम, दार्जीलिङ र केही मात्रामा उत्तर पूर्वीय राज्यहरूमा गरिन्छ। बाहिरका देश जस्तै नेपाल, भूटानमा पनि धेरै मात्रामा अलैँचीको खेती गरिन्छ। बडा अलैँची यस अञ्चलको मुख्य नगदी फसल हो। भारतवर्षमा सबैभन्दा ज्यादा उत्पादन सिक्किममा हुन्छ, त्यसपछि आउँछ दार्जीलिङ जिल्ला। दार्जीलिङ, पूर्वी नेपाल, भूटान र उत्तर पूर्वीय राज्यहरूमा अलैँची सिक्किमबाट नै फैलिएको हो भन्ने विश्वास छ। अलैँचीलाई चिसिने ठाउँ चाहिन्छ। मलिलो, लिसाइलो, सधैँ चिसो रहने माटो जहाँ प्रशस्त मात्रामा जंगली पत्करहरू कुहेर मिसिएका हुन्छ त्यस ठाउँमा अलैँची खुबै राम्रो सप्रन्छ। पानी जम्ने ठाउँ र सीमा अलैँची सप्रन्दैन, तसर्थ अलैँचीको निम्ति पानी बग्ने ठाउँ अथवा जमिन चाहिन्छ। यसलाई सिंहाल वा छारी चाहिन्छ। जंगली रुखका छारीमा यो बढ्छ। छारीको लागि उत्तिस, कौलो, पिप्ली, कपासी, खरानी, झिमेनी, धुर्पिस, नेबारो र खनौका रुखहरू असल हुन्छन्। 600 मिटरदेखि लिएर 2000 मिटरसम्म जहाँ वार्षिक वृष्टिपात 1500 मिलिमिटर र 3500 मिलिमिटर हुन्छ त्यस ठाउँमा अलैँचीको खेती असल हुन्छ। बेसी तुसारो र असिना अलैँचीले सहँदैन, तुसारो र असिनाले अलैँचीलाई क्षति पुर्याउँछ। त हाम्रा कृषक श्रोताहरूले जानकारी पाउनुभयो अलैँचीको खेती सम्बन्धी।

आकाशवाणीको नेपाली प्रसारण सेवामा न्यानो स्वागत यहाँहरू सम्पूर्णमा म छिरिङ डोमाको तर्फबाट भनिन्छ श्रोता बिहानी उठी ईश्वरको स्तुति गर्दा दिनचर्याको काम सफल हुन्छ साथै मनमा असीम आनन्द उत्पन्न हुन्छ भगवानको स्तुति नगरे पनि भजन सुन्दा मात्र पनि मनमा आनन्द र स्फूर्ति उत्पन्न हुन्छ त यहाँहरूलाई पनि यही आनन्द उत्पन्न गराउन हेतु लिएर आएका छौं भजन

0: भजन सुन्नुभयो हीरा रसैली र हिमाला मोक्तानको स्वरमा संगीत कर्म यञ्जनको अनि शब्द जस यञ्जन प्यासीको श्रोता समय यस बेला बिहानको 7:25 भइरहेछ त अब समय भइरहेछ समाचारको
1: नमस्कार यो आकाशवाणी हो अब सविता क्षेत्रबाट समाचार सुन्नुहोस् प्रधानमन्त्री नरेन्द्र मोदीले आज हरियाणा चण्डीगढ र पञ्जाबको भ्रमण गर्नुहुनेछ प्रधानमन्त्रीले हरियाणाको जिन्द रेलवे स्टेशनमा जिन्द र सोनीपतको बीच हाइड्रोजनबाट चल्ने पहिलो रेललाई हरियो झण्डा देखाउनुहुनेछ गृहमन्त्री अमित शाह आजदेखि 3 दिवसीय पश्चिम बंगालको भ्रमणमा रहनुहुनेछ संसदको मनसून सत्र यसै महिनाको 20 तारिकदेखि शुरू हुनेछ नेशनल परीक्षा एजेन्सी एनटीएले नीट यूजी 2026 पुनः परीक्षाको नतिजा घोषणा गरेको छ अनि इङ्ल्यान्डले दोस्रो 1 दिवसीय म्याचमा भारतलाई 4 विकेटले पराजित गरेको छ अब समाचार विस्तारमा प्रधानमन्त्री नरेन्द्र मोदीले आज हरियाणा चण्डीगढ र पञ्जाबको भ्रमण गर्नुहुनेछ भ्रमणको क्रममा प्रधानमन्त्रीले हरियाणाको जिन्द रेलवे स्टेशनमा जिन्द र सोनीपतको बीच हाइड्रोजनबाट चल्ने पहिलो रेललाई हरियो झण्डा देखाउनुहुनेछ प्रधानमन्त्रीले जिन्दको एकलव्य स्टेडियममा लगभग 14,700 करोड़ रूपियाँ लागतको विभिन्न विकास परियोजनाहरूलाई राष्ट्रलाई समर्पण गर्नुहुनेछ र शिलान्यास गर्नुहुनेछ यस अवसरमा प्रधानमन्त्रीले एक सभालाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ पहिले हाइड्रोजन संचालित ट्रेनको शुरूआत रेलवे क्षेत्रमा स्वच्छ र दिगो यातायात अप्नाउने दिशामा एक महत्वपूर्ण कदम हो भारतमा डिजाइन इन्जिनियरिङ र एकीकृत गरिएको सो रेललाई स्वदेशी तकनिक प्रयोग गरी विकास गरिएको हो यसले उन्नत रेलवे इन्जिनियरिङमा देशको बढ्दो क्षमतालाई दर्शाउँदछ यससँगै भारत हाइड्रोजनबाट चल्ने रेलहरू सञ्चालन गर्ने देशहरूको सूचीमा सामेल भएको छ जसमा जर्मनी जापान चीन र संयुक्त राज्य अमेरिका सामेल छन् प्रधानमन्त्री मोदी जिन्दपछि चण्डीगढ प्रस्ताव

0: गर्नुहुनेछ। प्रधानमन्त्रीले चण्डीगढमा 4,700 करोड़ रूपियाँ भन्दा अधिकको विभिन्न विकास परियोजनाहरूको उद्घाटन अनि शिलान्यास गर्नुहुनेछ। सो अवसरमा उहाँले जनसभालाई पनि सम्बोधन गर्नुहुनेछ। त्यसपछि प्रधानमन्त्री पञ्जाबको जालन्धर जानुहुनेछ, जहाँ उहाँले 5,470 करोड़ रूपियाँ भन्दा अधिकको धेरै विकास परियोजनाहरूको शिलान्यास अनि उद्घाटन गर्नुहुनेछ।
1: आज प्रधानमंत्री नरेंद्र मोदी द्वारा जींद रेलवे स्टेशन से झंडी दिखाने के साथ ही देश की पहली हाइड्रोजन ट्रेन ट्रैक पर दौड़ना शुरू कर देगी। इसके साथ ही भारत उन चुनिंदा देशों में शामिल हो जाएगा जहां साफ और हरित तकनीक वाली हाइड्रोजन ट्रेन चलती हैं। 3,200 हॉर्स पावर के इंजन के साथ ये दुनिया की सबसे ताकतवर हाइड्रोजन ट्रेन होगी, जो 75 किलोमीटर प्रति घंटे की रफ्तार से दौड़ेगी। जींद से सोनीपत के बीच ये कुल 12 स्टेशन पर रुकेगी और लगभग 2 घंटे में अपना सफर पूरा करेगी। 10 कोच वाली ट्रेन में ऑटोमेटिक दरवाजे, आरामदायक सीटें और एयर कंडीशनिंग की सुविधा उपलब्ध है। इसका किराया आम यात्री गाड़ियों के समान ही रखा गया है। अश्विनी कुमार शर्मा, आकाशवाणी समाचार, चंडीगढ़।
0: गृहमन्त्री अमित शाह आजदेखि 3 दिवसीय पश्चिम बंगालको भ्रमणमा रहनुहुनेछ। यस अवधि गृहमन्त्री शाहले सीमा सुरक्षा, सुशासन, कानून व्यवस्था र विकास सम्बन्धी विभिन्न कार्यक्रममा सहभागी बन्नुहुनेछ। श्री शाहले भोलि सिलीगुड़ी स्थित जुमागाछ सीमा चौकीको भ्रमण गर्नुहुनेछ अनि 18 बटालियन बोर्डर पोस्टमा सीमा सुरक्षा बलका जवानहरूसित अन्तर्क्रिया गर्नुहुनेछ। गृहमन्त्री शाहले बीएसएफसँग सम्बन्धित विभिन्न विकास परियोजनाहरूको शिलान्यास अनि उद्घाटन गर्नुहुनेछ। आज पश्चिम बंगालको सीमा सम्बन्धी बैठकको अध्यक्षता पनि गर्नुहुनेछ। उहाँले राज्यमा 3 नयाँ आपराधिक कानूनको कार्यान्वयनको पनि समीक्षा गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भिडियो कन्फरेन्सिङको माध्यमबाट केरलममा 6 पुननिर्मित अमृत रेलवे स्टेशनको साथमा देशभरिका 75 अन्य अमृत स्टेशनहरूको उद्घाटन गर्नुहुनेछ। केरलममा यी 6 स्टेशनहरूबाट राज्यमा रेलवेको बुनियादी ढाँचा र यात्रीहरूको सुविधामा उल्लेखनीय सुधार हुने सम्भावना छ। यी स्टेशनहरूमा तिरुवनन्तपुरम खण्ड अन्तर्गत चालकुडी र अंगमाली स्टेशन अनि दक्षिणी रेलवेको पलक्कड़ खण्ड अन्तर्गत तिरुल, थालसरी, पनप्पनगढ़ी र निलुम्बुर रोड स्टेशन सामेल छन्। यी उन्नत स्टेशनहरूमा आधुनिक प्लेटफर्म, सुधीर भवन, आधुनिक प्रतीक्षा कक्ष अनि यात्रीहरूको लागि उन्नत सुविधा उपलब्ध छ, जसको उद्देश्य यात्रीहरूलाई अधिक आरामदायक यात्राको अनुभव प्रदान गर्नु हो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज कतारका अमीर शेख तमीम बिन हमाद अस्सानीसित कुराकानी गर्नुभयो र पूर्व अमीर शेख हमद बिन खलिफा अस्सानीको निधनमा गहिरो दुःख व्यक्त गर्नुभयो। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले भन्नुभयो, कतारका पूर्व अमीरको चिरस्थायी विरासतले दुवै देशहरूलाई आफ्नो सामरिक साझेदारीलाई अझ बलियो बनाउन प्रेरित गरिरहनेछ। प्रधानमन्त्रीले भारतप्रति पूर्व अमीरको विशेष स्नेह, कतारमा भारतीय समुदायप्रति उहाँको आत्मीय व्यवहार अनि भारत कतार सम्बन्धलाई सुदृढ बनाउने प्रति उहाँको अटूट प्रतिबद्धताले नै उहाँको याद दिलाउनेछ उहाँले भन्नुभयो। संसदको मनसून सत्र यसै महिनाको 20 तारिकदेखि शुरू हुनेछ। रक्षा मन्त्री राजनाथ सिंहको अध्यक्षतामा गठबन्धनका वरिष्ठ मन्त्रीहरूको बैठकमा भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनले सदनमा आफ्नो रणनीतिलाई अन्तिम रूप दिनेछ। बैठकमा एनडीएको विधायी एजेण्डा, गठबन्धनका सहयोगीहरूबीच समन्वय र सत्रमा विपक्षीको सामना गर्ने एकीकृत रणनीतिमा ध्यान केन्द्रित हुने सम्भावना रहेको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोशल मीडिया ह्यान्डल एक्समा @AIR News खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। दिल्ली सरकारले स्टार्टअप अनि यसको लागि नीतिगत ढाँचालाई स्वीकृति दिएको छ। यस अन्तर्गत नवाचार तथा स्वरोजगारलाई बढ़ावा दिन अघिल्लो 5 वर्षमा 400 करोड़ रूपियाँ भन्दा अधिकको धनराशि निवेश गरिनेछ। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले यो नीति दिल्लीका 11 विश्वविद्यालयहरू, 13 सरकारी सहायता प्राप्त कलेज, आईटीआई अनि सरकारी पोलिटेक्निक संस्थानहरूको लागि रहेको बताउनुभयो। दिल्ली सरकारका स्कूलहरूका छात्र छात्राहरूले यी संस्थाहरूमा यस नीतिको लाभ उठाउन सक्नेछन्। सफल छात्र छात्राहरूलाई वित्तीय सहायता प्रदान गरिने दिल्लीको मुख्यमन्त्री कार्यालयबाट प्राप्त एक बयानमा बताइएको छ। नीतिको कार्यान्वयनको निगरानी गर्न राज्य एजुकेशन नीति निगरानी समिति गठन गरिनेछ। उत्तर प्रदेशमा आज माई भारत राष्ट्रिय युवा स्वयंसेवक सम्मेलन आयोजना गरिनेछ। त्यसपछि 18 अनि 19 जुलाईमा दुई दिवसीय चिन्तन शिविर आयोजना हुनेछ। यसको आयोजना युवा मामिला तथा खेलकुद मन्त्रालयले गरिरहेको छ। यस कार्यक्रमको उद्घाटन केन्द्रीय युवा मामिला तथा खेलकुद मन्त्री डाक्टर मनसुख मान्डवियाले गर्नुहुनेछ। यस अवसरमा युवा मामिला एवं खेलकुद राज्य मन्त्री रक्षा निखिल खड्से साथै मन्त्रालयका वरिष्ठ अधिकारीहरू पनि उपस्थित रहनुहुनेछ। मन्त्रालयले भनेको छ, माई भारत राष्ट्रिय युवा स्वयंसेवक सम्मेलनमा उत्तर प्रदेशका विभिन्न जिल्लाबाट 1500 भन्दा अधिक माई भारत युवा स्वयंसेवकहरूले भाग लिनेछन्। भगवान जगन्नाथको विश्व प्रसिद्ध रथयात्रा आज बिहान 9:30 बजे उडिसाको पुरीमा पुनः शुरू हुनेछ। हिज राति अन्ध्यारोको कारण यात्रा रोकिएको थियो। आज भगवान जगन्नाथ, भगवान बलभद्र र देवी सुभद्राको रथहरू श्री गुण्डिचा मन्दिरतर्फ अघि बढ्नेछन्। रथयात्रामा सहभागी हुन लाखौं भक्तजन पुरीमा पुगेका छन्। कड़ा सुरक्षा व्यवस्था गरिएको छ र भक्तजनहरूलाई प्रशासनको निर्देशन पालन गर्न अपील गरिएको छ। गुजरातमा आतंकवाद रोधी दस्ता एटीएस राष्ट्रिय सुरक्षा एजेन्सी एनटीएले प्रतिबन्धित पाकिस्तान समर्थित आतंकवादी संगठन जैश ए मोहम्मदसित सम्बन्धित एक कथित आतंकवादी मोडुलको अनुसन्धानको क्रममा 5 जनालाई पक्राउ गरेको छ। पक्राउ परेका अभियुक्तहरूलाई पाटनको सिद्धपुर स्थित खडियाल गाउँबाट पक्राउ गरेको हो। एटीएसका अनुसार यस महिनाको शुरूमा पक्राउ परेका जैश ए मोहम्मदका 8 कथित सदस्यहरूको पूछताछको क्रममा यी व्यक्तिहरूको नाम अघि आएको थियो। जिल्ला अदालतले सबै अभियुक्तलाई 24 जुलाईसम्म एटीएस हिरासतमा राख्न आदेश दिएको छ। 3 जुलाईमा गुजरात एटीएसले जैश ए मोहम्मदका 8 कथित सदस्यलाई गुजरात र मध्यप्रदेशका विभिन्न भागबाट पक्राउ गरेको थियो। नेशनल परीक्षा एजेन्सी एनटीएले नीट यूजी 2026 को पुनः परीक्षाको नतिजा घोषणा गरेको छ। 11 लाख भन्दा अधिक परीक्षार्थीहरू मेडिकल, दन्त चिकित्सा, आयुष र अन्य सम्बन्धित कार्यक्रमका लागि उत्तीर्ण भएका छन्। सबै उम्मेद्वारहरूको अंक आधिकारिक वेबसाइट neet.nta.nic.in मा उपलब्ध रहनेछ। परीक्षार्थीहरूको भर्ना र काउन्सिलिङ कार्यक्रम सहज रूपमा जारी रहोस् भनेर नतिजा समयमै घोषणा गरिएको प्राधिकरणले जनाएको छ। क्रिकेटमा इङ्ल्यान्डले दोस्रो एक दिवसीय म्याचमा भारतलाई 4 विकेटले पराजित गरेको छ। टस हारेर पहिलो ब्याटिङ गर्दै भारतीय टोलीले 44 ओभरमा 233 रन मात्र बनाउन सफल भयो। श्रेयस अय्यरले 66 अनि विराट कोहलीले 65 रन बनाएका थिए। इङ्ल्यान्डको लागि जोफ्रा आर्चर अनि गस एटकिन्सनले 3-3 विकेट लिएका थिए। साकिब महमूदलाई 2 विकेट प्राप्त भएको थियो। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि यहाँहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले आज हरियाणा, चण्डीगढ र पञ्जाबको भ्रमण गर्नुहुनेछ। गृहमन्त्री अमित शाह आजदेखि 3 दिवसीय पश्चिम बंगालको भ्रमणमा रहनुहुनेछ। संसदको मनसुन सत्र यसै महिनाको 20 तारिकदेखि शुरू हुनेछ। नेशनल परीक्षा एजेन्सी एनटीएले नीट यूजी 2026 को पुनः परीक्षाको नतिजा घोषणा गरेको छ अनि इङ्ल्यान्डले दोस्रो एक दिवसीय म्याचमा भारतलाई 4 विकेटले पराजित गरेको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

कता कता कसको कसको सम्झन आयो नरम गुरुङको यो मिठो शब्द रचनामा सुन्नुभयो कार्यक्रमको यो पहिलो कोसेली भने सङ्गीत थियो नरेन गुरुङको अनि सुमधुर स्वर अञ्जली प्रधानको र यो गीतसँगै अब भने शुभारम्भ गरिरहेका छौँ आजको कार्यक्रम सङ्गीत प्रभा र यसै कार्यक्रमको यो दोस्रो प्रस्तुति यहाँहरू समक्ष राखिरहेका छौँ नवीन राईको स्वरमा शब्द रविन सिंहको अनि सङ्गीत बनिरहेको छ रविन सिंहकै

श्रोता हामी कार्यक्रमको अन्ततिर आइपुगेका छौं र अन्तमा यो अन्तिम गीत यहाँहरूलाई सुम्पिरहेका छौं निकिता थापाको स्वरमा संगीत हरी लामसालको अनि शब्द छ दिनेश अधिकारीको अनि शब्द लहर यस गीतमा यस्तो छ सधैं सुन्न पाऊ तिम्रो खबर खुशीको धोएर जाउँ साथी मनमा भए नमिठो

0: यस्तै रमाइलो गीतहरूको साथमा फेरि पनि हामी यहाँहरू समक्ष उपस्थित हुने नै छौँ। तर अहिलेलाई पनि दिनुहोस् बिदा यस कार्यक्रमबाट। कार्यक्रम संगीत प्रभा।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचिका सीमा छेत्री। विषय छ भारतले पश्चिम एशियामा समुद्री सतर्कतालाई तीव्र बनायो। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। हर्मुजको जलडमरूमा दुई व्यापारिक जहाजहरूमा आक्रमणपछि पश्चिम एशियामा बढ़दो समुद्री सुरक्षा संकटको बीचमा भारतीय बन्दरगाह दुवानी र जलमार्ग एमओपीएसडब्ल्यूका केन्द्रीय मन्त्री सर्वानन्द सोनोवालले एक व्यापक समुद्री जहाज पहिलो प्रतिक्रिया शुरू गर्नुभयो, जसले द्वन्द्व प्रभावित क्षेत्रमा कार्यरत प्रत्येक भारतीय नाविकको सुरक्षाको लागि अभूतपूर्व सम्पूर्ण सरकारी दृष्टिकोण निर्देशित गर्यो। जुलाई 14, 2026 उच्च स्तरीय अन्तर मन्त्रालय समीक्षा बैठकको अध्यक्षता गर्दै श्री सोनोवालले विदेश मन्त्रालय एमईए पेट्रोलियम र प्राकृतिक ग्यास मन्त्रालय एमओपीएनजी रसायन र मल मन्त्रालय भारतीय नौसेना दुवानी महानिदेशालय डीजीएस इरान र ओमानमा भारतीय मिशनहरूसँगको सहकार्यमा वास्तविक समय जहाजद्वारा जहाज अनुगमन प्रत्येक प्रभावित भारतीय नाविकको लागि समर्पित सम्पर्क अधिकारीहरूको नियुक्ति र बन्दरगाह दुवानी र जलमार्ग मन्त्रालय एमओपीएसडब्ल्यूद्वारा 24 घण्टा समन्वयको आदेश दिनुभयो। हर्मुजको जलडमरूमा एमटी अल बाहियाई र एमटी मोम्बसामा भएको आक्रमणपछि समीक्षाले महत्व राख्दछ। दुई जहाजहरूले संयुक्त रूपमा 46 जनाको संयुक्त चालक दलमा 30 जना भारतीय नाविक बोकेका थिए। एमटी अल बाहियाहामा एक भारतीय नाविकले आफ्नो ज्यान गुमायो भने अर्को घाइते भए। एमटी मोम्बसामा 9 भारतीय नागरिक घाइते भए, जसमा 2 जना गम्भीर घाइते भएका छन्।

चीन नागरिक व्यापारी जहाजहरूमाथि गरिएको आक्रमणको तरिका प्रति कड़ा आक्रोश र आपत्ति व्यक्त गरेको छ। यी गैर जिम्मेवार अनुचित र अनावश्यक आक्रमणहरूका कारण विश्वव्यापी आपूर्ति श्रृंखलाहरूको उचित संचालन सुनिश्चित गर्ने प्रमुख कामदारहरूको रूपमा भारतीय नाविकहरूको मृत्यु र गम्भीर चोटपटक लागेको छ। कर्तव्य पालनामा अन्तिम बलिदान दिने भारतीय नाविकको शोक संतप्त परिवारप्रति हार्दिक संवेदना। दुई आक्रमणमा हाम्रा एक बहादुर र निर्दोष नाविकको दुर्भाग्यपूर्ण र दुखद मृत्यु र अन्य घाइते भएकोमा म दुखित र मर्महित बनेको छु। सरकारको बढ़दो प्रतिक्रियाको एक भागको रूपमा शिपिङ महानिदेशक डीजीएसलाई फारसी खाड़ी हर्मोजको जलडमरू र ओमनको खाड़ीमा सञ्चालन हुने प्रत्येक जहाजमा प्रत्येक भारतीयको लागि जवाबदेही बनाउन एक व्यापक जहाज दर जहाज सञ्चालन डाइस बोर्ड स्थापना गर्ने निर्देशन दिएको छ। डाइस बोर्डले जहाजको स्थिति स्वामित्व कार्गो चालक दलको संख्या चालक दलको कल्याण खतरा मूल्यांकन इच्छित यात्रा अर्को बन्दरगाह र सुविधाहरूको उपलब्धताको बारेमा वास्तविक समय जानकारी प्रदान गर्नेछ। मन्त्रीले स्पष्ट रूपमा निर्देशन दिनुभयो प्रभावित क्षेत्रमा प्रत्येक भारतीय नाविकलाई जहाजको झण्डाको परवाह नगरी व्यक्तिगत रूपमा जिम्मेवारी दिनुपर्छ र भारतीय नाविकहरूको सुरक्षामा कुनै पनि सम्झौता हुन सक्दैन। प्रभावित परिवारहरूलाई निर्वाध सहयोग सुनिश्चित गर्न श्री सोनोवालले संकटबाट प्रभावित प्रत्येक भारतीय नाविकको लागि एक समर्पित सम्पर्क अधिकारी नियुक्त गर्न निर्देशन दिनुभयो।

वैज्ञानिक शोधकर्ता अनुसार श्रोता हाम्रो शरीरमा नै रोगसित लड्न सक्ने रोग प्रतिरोधक क्षमता हुन्छ। हामीले यसको उचित नियम पालन गर्न सके जुनै रोगबाट पनि बाँच्न सक्छौँ। भनौ कुनै रोग नै लाग्न सक्दैन, यसको निम्ति हामीले उपवास बस्नपर्छ, अर्थात् 12 वा 24 घण्टा खाली पेट बस्नपर्छ। खाली पेट बस्दा कसरी रोग लाग्न सक्दैन, कसरी रोग निको हुन्छ भन्ने प्रश्न पनि उठ्न सक्छ। हाम्रो साधारण बुद्धि लगाउने हो भने यो सम्भव हुन सक्छ र भन्ने विचार पनि मनमा उठ्छ, तर यो सत्य साबित गर्न अनुसन्धान भइसकेको छ अनि यो अनुसन्धानको निम्ति नोबल पुरस्कार पनि प्राप्त गरिसकेका छन्। यो अनुसन्धानकर्ता र नोबल पुरस्कार प्रापक हुन् प्रसिद्ध जापानी कोशिका जीव विज्ञानी योशिनोरी ओहोसुमी। आउनुहोस् जानौ योशिनोरी ओहोसुमीको सफलताको कथा। नमस्ते, आजको कथा सफलताको यस अङ्कमा म छिरिङडमा यहाँहरू समक्षमा योशिनोरी ओहोसुमी एक प्रसिद्ध कोशिका जीव विज्ञानी हुन्। उनको जन्म सन् 1945 सालमा फरवरी 9 तारिक जापानको फुकुओकामा भएको थियो। बाल्यकालदेखि नै उनमा विज्ञान प्रति विशेष रुचि थियो। नयाँ कुरा सिक्ने, प्रकृतिका रहस्य बुझ्ने र अनुसन्धान गर्ने बानीले उनलाई सफल वैज्ञानिक बन्न प्रेरित गर्यो। उनले मेहनत, अनुशासन र लगनशीलतालाई आफ्नो जीवनको मूल आधार बनाए। उनले टोकियो विश्वविद्यालयबाट सन् 1967 सालमा स्नातकको डिग्री प्राप्त गरेका थिए भने त्यहाँबाट नै आफ्नो विद्यावारिधि अर्थात् पीएचडी पुरा गरेका थिए सन् 1974 सालमा। जापान फर्कनु अघि उनले रकफेलर विश्वविद्यालयमा अनुसन्धान पनि गरेका थिए। त्यसपछि उनले कोशिका जीव विज्ञान क्षेत्रमा अनुसन्धान सुरु गरे। ओसुमी विशेष रूपमा अटोफ्यागी सम्बन्धी अनुसन्धानका लागि विश्वभरि परिचित छन्। ओसुमीको सबैभन्दा ठूलो उपलब्धि अटोफ्यागी प्रक्रियाको रहस्य उजागर गर्नु हो। सन् 1990 दशकमा उनले इस्ट कोशिकामा प्रयोग गर्दै अटोफ्यागीलाई नियन्त्रण गर्ने महत्वपूर्ण जिनहरूको खोज गरे। जिन भन्नुको अर्थ डिएनए को एउटा विशेष भाग हो जसले कुनै पनि जीवको अनुवांशिक गुणलाई एक पुस्तादेखि अर्को पुस्तासम्म निरन्तरता दिन भूमिका खेल्छ। उनको अनुसन्धानले अटोफ्यागी कसरी सुरु हुन्छ, कसरी सञ्चालन हुन्छ र यसले शरीरमा कस्तो प्रभाव पार्छ भन्ने स्पष्ट बुझाउँछ। अटोफ्यागी भनेको कोशिकाले आफ्नै पुराना वा क्षतिग्रस्त भागहरूलाई पुनः प्रयोग गर्नका लागि विघटन गर्ने प्राकृतिक प्रक्रिया हो। जब हामी भोके हुन्छौँ, हाम्रो पेट खाली हुन्छ, तब हाम्रो सक्रिय कोशिकाहरूले क्षतिग्रस्त कोशिकाहरूलाई विघटित गर्छ। हाम्रो शरीरमा भएको अतिरिक्त खाद्य वा नपचेको खाद्य तत्त्वहरू शोषण गर्छ। अटोफ्यागी सक्रिय भएपछि विभिन्न रोगहरूसित लड्ने क्षमता उत्पन्न हुन्छ। यस समय उमेर बढ्ने प्रक्रिया पनि सन्तुलित हुँदछ। ओसुमीले अटोफ्यागीको अध्ययन गरेर विज्ञानको एक नयाँ क्षेत्र बनाएको छ। जीव जन्तु र वनस्पति अनि एकल कोशिका जीव भोक लागेको बेलामा अटोफ्यागीमाथि निर्भर रहँदछ। ओसुमीको 1990 दशकको अन्त अनि 1990 दशकको सुरुवातदेखि आजसम्मको शोधबाट थाहा पाइन्छ कि अटोफ्यागीले शरीरको विभिन्न समस्याहरू र रोगको उपचारमा केही सीमासम्म महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ। यसैले अटोफ्यागी सक्रिय राख्नको लागि 12 घण्टा वा 24 घण्टा उपवास बस्न जरुरी छ। धेरै शोधकर्ताहरूले पनि उपवासलाई रोग नियन्त्रणको साधन मान्छन्। उपवासले दीर्घायु हुन्छ, रक्त सञ्चार बढाउँछ, मोटोपन र शरीरमा लागेको बोसो खटाउँछ अनि मस्तिष्कमा सुधार ल्याउने काम गर्छ। यस प्रक्रियाले कोशिकालाई पुनः जीवित गर्ने काम पनि गर्छ। ओसुमीले यी प्रक्रियाका आधारभूत संयन्त्रहरू पत्ता लगाएर जीव विज्ञान र चिकित्सा शास्त्रमा महत्त्वपूर्ण योगदान दिएका छन्। उनको यो ऐतिहासिक अनुसन्धानका कारण सन् 2016 सालमा उनलाई शरीर क्रिया विज्ञान वा चिकित्सा शास्त्र विषयको नोबल पुरस्कार प्रदान गरिएको थियो।
यो पुरस्कार विज्ञान क्षेत्रमा अत्यन्त प्रतिष्ठित मानिन्छ। यस्तो बुद्धिमानी प्रतिभाशाली जीव विज्ञानी अश्विमीको निम्ति यो पुरस्कार प्राप्त गर्नु गौरवको क्षण थियो। उनको सफलता जापानका लागि मात्र नभई सम्पूर्ण विश्वका वैज्ञानिक समुदायका लागि गौरवको विषय बनेको थियो। आफ्नो नोबेल पुरस्कार प्राप्त गर्ने सूचना पाउँदा उनले भनेका थिए कि म एकदमै चकित भएको थिएँ। यो सूचना पाउँदा म प्रयोगशालामा थिएँ अनि म एकदमै हर्षित भएको थिएँ। आफ्नो अनुसन्धान विषय उनी भन्छन्, अटोफेगीको सबैभन्दा पहिला चर्चा सन् 1974 सालमा क्रिस्टियन डे ड्युपले गरेकी थिइन्। अटोफेजीबाट नै अटोफोबिया शब्द बनिएको हो, जसको अर्थ एक्लै हुनुको डर हो। अटोफेगी एक साधारण प्रक्रिया हो जसले शरीर स्वस्थ रहनुमा सहायता गर्छ। यसले शरीरलाई खाना बिना पनि स्वस्थ राख्न सक्छ, साथै रोग अनि भाइरससँग लड्न पनि सहायता गर्छ। अटोफेगी प्रक्रिया सक्रिय नहुँदा मानिसमा बुढापा अनि पागलपन जस्तो बिमारी परेर जान्छ। ओशोमीले नोबेल पुरस्कारको अतिरिक्त अरू पनि धेरै पुरस्कारहरू प्राप्त गरिसकेका छन्। सन् 2012 बुनियादी विज्ञानको लागि क्युटो पुरस्कार, जीव विज्ञानको लागि सन् 2017 सालमा ब्रेक थ्रु पुरस्कार अनि सन् 2015 सालमा ग्रिडनियर अन्तर्राष्ट्रिय पुरस्कार आदि पुरस्कारहरूद्वारा उनी पुरस्कृत भइसकेका छन्। ओशोमी एक मेहनती, जिज्ञासु र समर्पित वैज्ञानिकको रूपमा प्रसिद्ध छन्। ओशोमीको अनुसन्धानले आधुनिक चिकित्सा विज्ञानलाई धेरै नयाँ सम्भावना दिएको छ। अटोफ्यागी सम्बन्धी उनको अनुसन्धानले जीव विज्ञान र चिकित्सा विज्ञानमा ऐतिहासिक परिवर्तन ल्याएको छ। उनको खोजले मानव स्वास्थ्य सुधार गर्न, रोगहरूको अध्ययनलाई नयाँ दिशा दिन र भविष्यमा प्रभावकारी उपचार पद्धति विकास गर्न ठूलो योगदान पुर्याएको छ। उनको जीवन सङ्घर्ष, अनुसन्धानप्रतिको समर्पण र वैज्ञानिक उपलब्धिबाट विद्यार्थी, अनुसन्धानकर्ता तथा सम्पूर्ण मानव समाजले प्रेरणा लिन सक्छ। त्यसैले योशिनोरी ओशोमीलाई विश्व विज्ञानका एक अमूल्य सम्पत्ति र भावी पुस्ताका लागि प्रेरणादायी व्यक्तित्वको रूपमा सम्मान गरिन्छ। त हाम्रा श्रोताहरूले योशिनोरी ओशोमीको जीवन कथा र उनको अनुसन्धानबाट केही न केही जानकारी त अवश्य पनि प्राप्त गर्नुभयो होला। र यही आशाको साथमा हामी पनि यहाँहरूबाट अहिलेलाई भने

भर्खरै मात्र यहाँहरूले आफ्नो रेडियो सेट तथा मोबाइलमा एफएम 103.5 मेगाहर्ज साथै न्यूजन एआईआर एप अनि दार्जिलिङको एफएम 100.2 मेगाहर्ज ट्युन गर्नुभएको छ भने सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ। कार्यक्रम सन्दर्भ अब यहाँहरू समक्ष लिएर आएका छौँ भने यस कार्यक्रममा आजको सान्दर्भिक विषयमाथि यहाँहरूलाई केही जानकारी दिनेछौँ। साथमा केही फिल्मी गीतहरू सुनाएर मनोरञ्जन पनि गराउनेछौँ। त कार्यक्रमको सुरुवात मनोरञ्जनबाट नै गरिरहेका छौँ, स्वीकार्नुहोस्।

0: QR कोड स्कैन करो, 5,000 का कैशबैक पाओ। वाह, दिल बन गया।
1: UPI पिन एंट्रिंग सिर्फ पैसे भेजने के लिए है।
2: RBI कहता है,
1: जानकार बनिए, सतर्क रहिए।
3: अब जानकारी तर्फ लागौं। आजको विषय रहेको छ प्राकृतिक प्रकोप र उद्धारका उपायहरू। प्राकृतिक प्रकोप भनेको प्रकृतिका कारण हुने विनाशकारी घटना हो। भूकम्प, बाढी, पहिरो, खडेरी आदि भेरी, चट्टान, हिम पहिरो आदि प्राकृतिक प्रकोपका प्रमुख उदाहरण हुन्। यस्ता प्रकोपले मानिसको ज्यान, धन सम्पत्ति, कृषि, वातावरण तथा पूर्वाधारमा ठूलो क्षति पुर्याउँछन्। भौगोलिक रूपमा पहाड़ी तथा हिमाली देशहरूमा प्राकृतिक प्रकोपको जोखिम धेरै हुन्छ। विशेष गरी वर्षायाममा बाढी र पहिरो तथा भूकम्पका कारण ठूलो जनजनको क्षति हुने गरेको छ। जलवायु परिवर्तनका कारण पनि प्राकृतिक प्रकोपको जोखिम बढ्दै गएको छ। प्राकृतिक प्रकोपबाट हुने क्षति कम गर्न उद्धार तथा पूर्व तयारी अत्यन्त आवश्यक हुन्छ। प्रकोप आएपछि घाइतेको तत्काल उद्धार गर्ने, सुरक्षित स्थानमा सार्ने, प्राथमिक उपचार उपलब्ध गराउने, खानेपानी, खाद्यान्न, लुगाफाटा र अस्थायी आवासको व्यवस्था गर्ने कार्य गरिनुपर्छ। साथै सरकार, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्वयंसेवक र स्थानीय समुदायबीच समन्वय गरेर प्रभावकारी उद्धार तथा राहत कार्य सञ्चालन गर्नुपर्छ। प्राकृतिक प्रकोपको जोखिम कम गर्न जनचेतना अभिवृद्धि गर्ने, सुरक्षित भवन निर्माण गर्ने, वन संरक्षण गर्ने, नदी तथा पहिरो जोखिम क्षेत्रको व्यवस्थापन गर्ने, पूर्व सूचना प्रणालीको विकास गर्ने र नियमित विपद व्यवस्थापन तालिम सञ्चालन गर्ने कार्य पनि आवश्यक छ। प्राकृतिक प्रकोपलाई पूर्ण रूपमा रोक्न नसके पनि उचित पूर्व तयारी, समयमै उद्धार, प्रभावकारी राहत व्यवस्थापन र सबै पक्षको सहकार्यबाट यसको क्षति धेरै हदसम्म कम गर्न सकिन्छ। त्यसैले सरकार साथै प्रत्येक नागरिकले पनि विपद व्यवस्थापन सम्बन्धी ज्ञान हासिल गरे सुरक्षित समाज निर्माणमा योगदान दिनुपर्छ।

0: यी मनोरञ्जनपूर्ण गीतहरूको साथमा यहाँहरूले जानकारी पाउनुभयो प्राकृतिक प्रकोप र उद्धारका उपायहरू विषयमा आजको कार्यक्रम सन्दर्भमा। सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र। अब सुन्नुहोस् बिहान 9 बजेको मुख्य समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। अब मुख्य समाचार सविता छेत्रीबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज हरियाणा, चण्डीगढ र पञ्जाबको भ्रमण गर्नुहुनेछ। प्रधानमन्त्रीले हरियाणाको जिन्द रेलवे स्टेशनमा जिन्द र सोनीपतको बीच हाइड्रोजनबाट चल्ने पहिलो रेललाई हरियो झण्डी देखाउनुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भिडियो कन्फरेन्सिङको माध्यमबाट केरलममा 6 पुननिर्मित अमृत रेलवे स्टेशनको साथमा देशभरिका 75 अन्य अमृत स्टेशनहरूको उद्घाटन गर्नुहुनेछ। गृहमन्त्री अमित शाह आजदेखि 3 दिवसीय पश्चिम बंगालको भ्रमणमा रहनुहुनेछ। नेशनल परीक्षा एजेन्सी एनटीएले नीट युजी 2026 पुनः परीक्षाको नतिजा घोषणा गरेको छ। जम्मू काश्मीरका उपराज्यपाल मनोज सिन्हाले श्री माता वैष्णो देवी श्राइन बोर्डका सदस्यहरू अनि वरिष्ठ अधिकारीहरूसित उच्चस्तरीय बैठक गर्नुभयो, जसमा श्राइन बोर्डलाई प्राप्त हुने चढ़ावा अनि दानको प्रबन्धनको समीक्षा गरिएको थियो। अन्तर्राष्ट्रिय न्याय दिवस आज विश्वभरि मनाइन्दैछ। यसको उद्देश्य न्यायको समर्थन गर्नु, पीड़ितहरूको अधिकारलाई बढ़ावा दिनु अनि विश्वको शान्ति, सुरक्षा र कल्याणलाई सुनिश्चित गर्नु हो। उत्तर प्रदेशमा आज माय भारत राष्ट्रिय युवा स्वयंसेवक सम्मेलन आयोजना गरिनेछ। त्यसपछि 18 अनि 19 जुलाईमा 2 दिवसीय चिन्तन शिविर आयोजना हुनेछ। दिल्ली सरकारले स्टार्टअप अनि यसको लागि नीतिगत ढाँचालाई स्वीकृति दिएको छ, जस अन्तर्गत नवाचार तथा स्वरोजगारलाई बढ़ावा दिन अघिल्लो 5 वर्षमा 400 करोड़ रुपियाँ भन्दा अधिकको धनराशि निवेश गरिनेछ। हकी इण्डियाले हकीलाई बढ़ावा दिन भोलिदेखि राष्ट्रिय स्तरमा कोचिङ अनि अफिसिएटिङ एजुकेशन पाथवे कार्यशालाको शुरूआत गर्नेछ। मौसम विभागले आज अरूणाचल प्रदेश, आसाम, मेघालय अनि ओडिसाका विभिन्न स्थानमा भारी वर्षाको लागि अरेन्ज अलर्ट जारी गरेको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
0: भनिन्छ नि श्रोता, ओल्ड इज गोल्ड। साँच्चै समयको साथमा संसार परिवर्तन भए पनि पुरानो चीज भनेको एन्टिक नै हुन्छ अथवा आफैमा खास हुन्छ भने मानिसमा बुढापाकाहरूमा परिपक्वता र अनुभवपूर्ण अनि ज्ञानको भण्डार हुन्छ। त्यस्तै संगीतको कुरा गर्दा पुरानो गीतले आज पनि मन छोएको हुन्छ, भावनात्मक र संवेदनशील हुन्छ। त्यसैले यी गीतहरूलाई सदाबहार भनिएको कहाँ हो र यस्तै सदाबहार गीतहरू यहाँहरू समक्षमा अबको अघिल्लो कार्यक्रममा स्वीकार्नुहोस्।

यो गीत लता मंगेशकरको शर्मा फिल्म बरसातबाट, संगीत शंकर जयकिशनको अनि शब्द हर्षत जयपुरीको।

भर्खरै सुन्नुभएको यो गीत थियो फिल्म श्री 420बाट लता मङ्गेशकर र मोहम्मद रफीको युगल शर्मा, संगीत शङ्कर जयकिशनको अनि शब्द शैलेन्द्रको। र अर्को सदाबहार गीत यहाँहरूलाई सुनाइरहेका छौँ फिल्म मेरा नाम जोकरबाट। गायक कलाकार मुकेश, संगीतकार शङ्कर जयकिशन अनि शब्दकार नीरज।

आदरणीय श्रोता र अब हामी कार्यक्रमको समापन गर्न चाहन्छु श्रोता र अहिले यहाँले भर्खरै सुन्नुभयो विनी लाइभ एन्ड लाउड कलकत्ताको यो ब्यान्डको यो प्रस्तुति अनि यहाँहरूको साथमा म उमेश कार्कीडोली पनि यो ब्यान्ड मेलोडिज कार्यक्रमबाट बिदा भन्न चाहन्छु तर जानुभन्दा अघि पै म यहाँहरूलाई एउटा कुरा भन्न चाहन्छु श्रोता यो कार्यक्रम यहाँहरूले लाई कस्तो लाग्दैछ अनि यो कार्यक्रममा केही सुझाव र सल्लाह छ भने पनि हामीलाई अवश्य देख्नुहोला हाम्रो ठेगाना छ कार्यक्रम निर्देशक आकाशवाणी खरसाङ होला खरसाङ जिल्ला दार्जिलिङ पिनकोड 7342 03 र अब भने म उमेश कार्कीडोलीसँगै यो कार्यक्रम प्रस्तोता मिङमा दोर्जे लामालाई पनि आजको निम्ति बिदा दिनुहोस् नमस्ते शुभ दिन

0: श्रोताहरू जुडिरहनु भएको छ आकाशवाणीको खरसाङ केन्द्रसित। अब सुन्नुहोस् बिहान 10 बजेको मुख्य समाचार।
1: यो आकाशवाणी हो, उषा किरणबाट सुन्नुहोस् प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज हरियाणा, चण्डीगढ र पञ्जाबको भ्रमण गर्नुहुनेछ। प्रधानमन्त्रीले हरियाणाको जिन्द रेलवे स्टेशनमा जिन्द र सोनीपतको बीच हाइड्रोजनबाट चल्ने पहिलो रेललाई हरियो झण्डा देखाउनुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भिडियो कन्फरेन्सिङको माध्यमबाट केरलममा 6 पुननिर्मित अमृत रेलवे स्टेशनको साथमा देशभरिका 75 अन्य अमृत स्टेशनहरूको उद्घाटन गर्नुहुनेछ। गृहमन्त्री अमित शाह आजदेखि 3 दिवसीय पश्चिम बंगालको भ्रमणमा रहनुहुनेछ। उत्तर प्रदेशमा आज माई भारत राष्ट्रिय युवा स्वयंसेवक सम्मेलन आयोजना गरिनेछ। यसपछि 18 अनि 19 जुलाईमा 2 दिवसीय चिन्तन शिविर आयोजना हुनेछ। केरलममा आजदेखि रामायण मास शुभारम्भ भएको छ। यसको साथै आजदेखि राज्यको अनेक घरहरू अनि मन्दिरहरूमा प्रतिदिन रामायण पाठ आरम्भ भएको छ। जम्मू काश्मीरका उपराज्यपाल मनोज सिन्हाले श्री माता वैष्णोदेवी श्राइन बोर्डका सदस्यहरू अनि वरिष्ठ अधिकारीहरूसित उच्चस्तरीय बैठक गर्नुभयो, जसमा श्राइन बोर्डलाई प्राप्त हुने चढावा अनि दान प्रबन्धनको समीक्षा गरिएको थियो। ब्रिटेनको ब्रेडफोर्डमा पाकिस्तानी वाणिज्य दूतावास बाहिर काश्मीरी प्रवासीहरूले पाकिस्तान विरूद्ध विरोध प्रदर्शन गरेका छन्। उनीहरूले पाकिस्तान अधिकृत जम्मू काश्मीरमा मानवाधिकार उल्लंघनको आरोप लगाएका छन्। अन्तर्राष्ट्रिय न्याय दिवस आज विश्वभरि मनाइन्दैछ। यसको उद्देश्य न्यायको समर्थन गर्नु, पीड़ितहरूको अधिकारलाई बढ़ावा दिनु अनि विश्वको शान्ति, सुरक्षा र कल्याणलाई सुनिश्चित गर्नु हो। यतिन्जेल सुन्दै हुनुहुन्थ्यो प्रमुख समाचार, पूरा भयो। सुन्दै गर्नुहोस् आकाशवाणी।

त यस्तै रमाइलो गीतहरुको साथमा हामीहरु समक्ष उपस्थित भइसकेका छौं यहाँहरुकै प्रिय कार्यक्रम हेलो खरसाङमा आकाशवाणी खरसाङ केन्द्रबाट प्रस्तुत जानकारी पूर्ण रोचक र मनोरञ्जन पूर्ण कार्यक्रम हेलो खरसाङमा यहाँहरु सम्पूर्णमा हार्दिक अभिवादन साथै सप्रेम नमस्कार यहाँहरुको साथमा छु यहाँहरुकै सहयात्री म छिरिङ डोमा

भगवान बुद्ध भन्नुहुन्छ, सही बाटोमा बिस्तारै हिँड्नु राम्रो हो गलत बाटोमा छिट्टो दौडिनु भन्दा। तिमी आफै आफ्नो उद्धारकर्ता हौ, अरू कसैले तिमीलाई मुक्त गर्न सक्दैन। त यो करुणामय भनाइलाई आत्मसात गर्नुहोस् श्रोता, र खुसी अनि सुखी रहनुहोस्।

श्रोता, आज 17 तारिक जुलाई र आजको दिनको विशेषतालाई केलाउँदा आजको विशेष दिन हो अन्तर्राष्ट्रिय न्याय दिवस। यो दिवस प्रत्येक वर्ष जुलाई 17 को दिन विश्वभरि मनाइन्छ। सन् 1998 सालमा इटलीको रोममा रोम विधान पारित भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो। यस दिनले विश्वमा न्याय, मानवाधिकार, शान्ति र कानूनी शासनको महत्वलाई उजागर गर्दछ, साथै गम्भीर अन्तर्राष्ट्रिय अपराधका पीडितलाई न्याय दिलाउने प्रयासप्रति एकबद्धता व्यक्त गरिन्छ। यस दिवसको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय स्तरमा न्यायको प्रवर्धन गर्नु, मानव अधिकारको संरक्षण गर्नु तथा नरसंहार, युद्ध अपराध, मानवता विरूद्धका अपराध जस्ता गम्भीर अपराधका दोषीलाई कानूनी दायरामा ल्याउने प्रयासलाई बलियो बनाउनु हो। यसले दण्डहीनताको अन्त गरी कानून सबैका लागि समान हुनुपर्छ भन्ने सन्देश दिन्छ। अन्तर्राष्ट्रिय न्याय दिवसले विश्व

शान्ति, मानवता र मानव मर्यादाको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्छ। न्यायपूर्ण समाज निर्माणका लागि कानूनको शासन आवश्यक हुन्छ। जब अपराधीलाई कानूनी कारवाही हुन्छ र पीड़ितले न्याय पाउँछ, तब समाजमा विश्वास, सुरक्षा र शान्ति कायम हुन्छ। यस दिवसले राष्ट्रहरूलाई अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न र मानव अधिकारको रक्षा गर्न प्रेरित गर्दछ। अन्तर्राष्ट्रिय न्याय दिवस केवल एउटा स्मरण दिवस मात्र होइन, न्याय, समानता र मानव अधिकार प्रतिको विश्वव्यापी प्रतिबद्धताको प्रतीक पनि हो। दिगो शान्ति र समृद्धिका लागि सबैले कानूनको सम्मान गर्दै न्यायपूर्ण समाज निर्माणमा योगदान दिन आवश्यक छ। यस दिवसले सबैका लागि न्याय भन्ने सन्देशलाई अझ सशक्त रूपमा विश्वभरि फैलाउने प्रेरणा प्रदान गर्दछ।

श्रोता, आज साउने संक्रान्ति पनि हो। साउने संक्रान्ति नेपालीहरूको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो। यो पर्व प्रत्येक वर्ष नेपाली क्यालेन्डर अनुसार साउन महिनाको पहिलो दिन मनाइन्छ। यस दिनदेखि असार महिनाको अन्त भई साउन महिनाको सुरुवात हुन्छ। वर्षा यामको समय भएकाले यस महिनामा हरियाली बढ्छ, खेतबारी रोपाइले भरिन्छ र वातावरण रमाइलो तथा शीतल हुन्छ। साउने संक्रान्तिका अवसरमा मानिसहरूले विभिन्न परम्परागत परिकार खाने चलन छ। विशेष गरी घिउ, चाकु, खिर, दही तथा अन्य पौष्टिक खानेकुरा खाने गरिन्छ। कतिपय ठाउँमा लुतो फाल्ने परम्परा पनि रहेको छ। यसले रोग, दुःख र अशुभ कुराहरू टाढा जाउन् भन्ने विश्वास जनाउँछ। साउन महिना भगवान शिवको प्रिय महिना मानिन्छ। त्यसैले धेरै श्रद्धालुहरू सोमबारको व्रत बस्छन् र शिव मन्दिरमा पूजा आराधना गर्न जान्छन्। विशेष गरी महिलाहरूले हरियो चुरा, हरियो पोते र मेहन्दी लगाएर भगवान शिवको पूजा गरी सुख शान्ति र दीर्घ दाम्पत्य जीवनको कामना गर्छन्। साउने संक्रान्तिले हाम्रो संस्कृति, परम्परा र धार्मिक आस्थालाई जोगाउन महत्वपूर्ण भूमिका खेल्छ। यसले परिवार र समाजबीचको सम्बन्धलाई अझ बलियो बनाउँछ तथा स्वस्थ जीवनशैली अप्नाउन पनि प्रेरणा दिन्छ। निष्कर्षमा भन्ने हो भने साउने संक्रान्ति नेपाली समाजको धार्मिक, सांस्कृतिक र सामाजिक महत्व बोकेको पर्व हो। हामीले यस्ता पर्वहरूको संरक्षण गरी भावी पुस्तालाई यसको महत्व बुझाउनु आवश्यक छ। र आज साउने संक्रान्तिको उत्सवमा यहाँहरूलाई हार्दिक मंगलमय शुभकामना।

र कार्यक्रम हेर्न खस्दा यहाँहरूलाई के कस्तो लाग्यो आफ्नो प्रतिक्रिया अवश्य नै दिनुहोला। र आजको यस कार्यक्रममा सहयोग गरिदिनुहुने हाम्रा प्राविधिक मित्रहरू लगायत प्रसारण सहयोगी रेशमा छेत्रीलाई पनि धेरै धेरै धन्यवाद दिँदै तपाईँको सहयात्री म छिरिङडोमा पनि यहाँहरूबाट विदा लिइरहेको छु। त आजको दिन यहाँहरूको रमाइलो बितोस, शुभ रहोस्, नमस्ते।

एफएम 103.5 मेगाहर्ज साथ न्यूज अन एयर एप सनी दार्जिलिंग को एफएम 102.2 मेगाहर्ज में यह प्रसारण हो आकाशवाणी खरसांग को आकाशवाणी खरसांग सुनेर बसिने तमाम आदरणीय श्रोता में हार्दिक अभिवादन तथा सप्रेम नमस्कार। अब प्रस्तुत हाम्रो सरोकार में साहुन महीना भक्ति प्रकृति र पर्यावरण विषय केही जानकारी। साउन महिना हिन्दू धर्म संस्कृति र प्रकृतिसँग निकै गहिरो रूपमा जोडिएको महिना हो। यस महिना भक्ति प्रकृति र पर्यावरण बीच एउटा सुन्दर र पवित्र सम्बन्ध देख्न पाइन्छ। श्रोताहरू, समाज र संस्कृतिमा साउन महिनाको यो त्रिकोणात्मक सम्बन्धको विशेष महत्व रहिआएको छ। साउन महिनालाई भगवान शिवको सबैभन्दा प्रिय महिना मानिन्छ। यो महिना पूर्ण रूपमा आध्यात्मिक ऊर्जा र भक्तिले भरिएको हुन्छ। शिव उपासना साउनका प्रत्येक सोमबार व्रत बस्ने, शिव मन्दिरहरूमा जल चढाउन जाने र पूजा आराधना गर्ने परम्परा चलिआइरहेको छ। त श्रोताहरू, यस जानकारीलाई अघि बढाउने नै छौँ, तर अहिलेलाई भनियो साङ्गीतिक कुशेली तपाईँहरूको लागि।

बोलबम र पवित्र यात्रामा मानिसहरू पहिलो वा भगवा वस्त्र लगाएर भक्तजनहरूले पवित्र नदीहरूबाट जल लिएर हिँडेर नै शिवलिङ्गमा जल चढाउने गर्छन्, जसले आत्मिक शुद्धि र एकाग्रतालाई बढाउँदछ। महिलाहरूको सावन महिनामा हरियो पहेँलो चुरा पोतेर मेहेन्दी लगाउने चलन पनि छ, जसलाई सौभाग्य र समृद्धिको प्रतीक मानिन्छ। सावन र प्रकृति, सावन महिना वर्षा ऋतुको मध्य भाग हो। श्रोताहरू, यस समयमा प्रकृतिले आफ्नो रूप पूर्ण रूपमा परिवर्तन गर्दछ। त यसैले आउनुहोस् अब सुनौ यो कार्यक्रमको अघिल्लो गीत।

फेरि लागौं यस जानकारीतर्फ। सावन महिना भक्ति प्रकृति र पर्यावरण विषय। खडेरी र गर्मीपछि परेको वर्षाले सुकेका डाँडाकाँडाहरू हरियालीमा परिणत हुन्छन्। प्रकृतिलाई हेर्दा लाग्छ कि धरतीले हरियो पछ्यौरी ओढेकी छिन् भन्ने। नदी, नाला, झरना र ताल तलैयाहरूमा पानीले भरिभराव हुन्छन्। डाँडाबाट खस्ने झरनाहरूले प्रकृतिको सुन्दरतालाई अझै मनमोहक बनाउँछ। श्रोताहरू, कतिपय कृषि प्रधान देशहरूमा सावन महिनासम्म मानिसहरूले धान रोपाई सकिएपछि खेतहरू हरियो हरियो देख्न थाल्छन्। किसानहरूको निम्ति यो प्रकृतिको आशीर्वाद स्वरूप पान्छन् अनि खुसी हुन्छन् अनि नाच्छन् झुम्छन् यसरी।

सावन महिनाले पर्यावरण र पर्यावरण संरक्षण र सन्तुलनको ठूलो सन्देश दिने गर्छ। श्रोताहरू, हाम्रो संस्कृतिले प्रकृतिलाई भगवान मानेर कसरी जोगाउन सिकाएको छ भन्ने कुरा सावनमा स्पष्ट देखिन्छ। वर्षाले वायुमण्डलमा भएका धुलोको कणहरूलाई पखालेर हावालाई शुद्ध बनाउँछ। वनस्पति र जीव जन्तुको विकास हुँदछ। यो समयमा नयाँ बिरुवाहरू उम्रने र बढ्ने समय हो। प्रकृतिमा पर्यावरण अनुकूल वातावरण सृजना हुन्छ। सावन महिना धेरै जसो मानिसहरूले सात्विक अथवा शाकाहारी भोजन गर्ने गर्छन्। वैज्ञानिक दृष्टिकोणले पनि वर्षाको समयमा पाचन शक्ति कमजोर हुने र रोग संक्रमण बढ्ने हुना

सावन महिनामा नयाँ पालुवा पलाउने र जराहरूले माटो समात्ने भएकोले यो समयमा वृक्षरोपण गर्नु सबैभन्दा उत्तम मानिन्छ। हरियो महिनाको रूपमा मनाउँदा वन जङ्गलको संरक्षण गर्न पर्छ भन्ने भावना स्वतः जागृत भएर जान्छ। सावन महिना एउटा यस्तो इको फेस्टिभल हो जसले मानिसलाई मन्दिरभित्रको मूर्तिमा मात्र होइन श्रोताहरू बाहिरको हरियो रुख बग्ने नदी र मुस्कुराइरहेको पर्यावरणमा पनि भगवान देख्न सिकाउँछ। प्रकृतिको रक्षा नै शिवको वास्तविक पूजा हो भन्ने सन्देश सावन महिनाले दिने गर्छ।

सावन महिना केवल धार्मिक अनुष्ठान मात्रमा सीमित नभएर यो प्रकृतिलाई धन्यवाद दिने, पर्यावरणको सम्मान गर्ने र आफ्नो आत्मालाई भक्तिभाव मार्फत शुद्ध बनाउने महान उत्सव हो। सावनले हामीलाई ईश्वर, प्रकृति र मानव जीवनमा एकाअर्काको परिपूरक बनाएको छ। श्रोताहरू,

श्रोताले आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ स्वर माधुरीमा विभिन्न कलाकारहरूको स्वरमा केही आधुनिक गीतहरू। भर्खरै यहाँले सुन्नुभयो गीता थापाको स्वर, अब गुन्जने आवाज हो हिरा रसाइलीको।

पुनःस्वागत अभिवादन सम्पूर्ण श्रोताहरूमा। तपाईँहरूले सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्ज, न्यूज अन एयर एप्स अनि दार्जिलिङको एफएम 102 मेगाहर्जमा। आकाशवाणी खरसाङ सुनेर बसिरहनु हुने तमाम आदरणीय श्रोताहरूमा हार्दिक अभिवादन तथा स्वागत जनाउँदै अब प्रस्तुत गर्न लागिरहेछौँ फरमाइसे फिल्म कार्यक्रम तपाईँको अनुरोधमा। त श्रोताहरू आउनुहोस् कार्यक्रमलाई अघि बढाउँदै अब सुनौ सिमरन फिल्मको यो गीत। गुन्जनी आवाज हो अरिजित सिंहको, संगीत सचिन जिगरको अनि

शब्द प्रिया श्रेयाको त यस गीतलाई अनुरोधदेखि पठाउने श्रोताहरू हुनुहुन्छ। डोङरागाउँ छत्तीसगढबाट राष्ट्रपाल गजबिए, राधिका, अनस्का, तन्मय, चित्रे बस्ती खरसाङबाट साहिल, अनुराग, दीपिका, प्रियङ्का अनि शान्त तामाङ, डोमन ठाकुर, सुमन ठाकुर, मिथिलेश ठाकुर, तारणी ठाकुर, सुरज ठाकुर, ज्योति ठाकुर, रोयङ्स ठाकुर र गोरिया ठाकुर यहाँहरू अनुरोध गर्नुहुन्छ। अमलेश्वरबाट, मालदिरामबाट सुषमा राई, सुनी, शुभम, सरिता, सौरभ तथा उहाँहरूका अन्य धेरै धेरै साथीहरू, फारसी जिल्ला हिसारबाट राजकुमार डुन्डी, प्रमोद, पुष्पेन्द्र, राजविराज नेपालबाट श्याम कुमार हक्कु, तारा देवी, रञ्जन हक्कु, कल्पना, सुन्निमा, पिङ्की, खुसबु, श्रुति, प्रिया, पूर्णिमा र उहाँहरूका धेरै धेरै साथीहरू, मेहरनगर उमेरखण्ड महाराष्ट्रबाट अभिजित, सरिता, सिद्धान्त, प्रिन्स, एकांश, गहनकर, विश्वकर्मा नगर नागपुरबाट शैलेश, वैशाली, ध्वनि, परिर तथा उहाँहरूका धेरै धेरै साथीहरू, विराटनगर नेपालबाट अरूण चन्द्र शर्मा, रेणुका देवी शर्मा तथा उहाँहरूका धेरै धेरै साथीहरू। त स्वीकार्नुहोस् कार्यक्रमको यो प्रथम गीत यहाँहरूको अनुरोधमा।

श्रोताले फरमाइसे फिल्म कार्यक्रम तपाईको अनुरोधमा सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङबाट। यसै क्रमलाई अघि बढाउँदै श्रोताहरू अब सुनाउँदैछौ सिंह।

पम्फ्लिम भयो गीत गुञ्जनी आवाज हो श्रेया घोषाल अनि अजयको अनुरोध छ तपाईँहरू सबैको भानुटोल खरसाङबाट राधिका रुइना सुरभी अर्जुन सबिना बुदु उमा महेश दिनेश किनारा पुनम तथा मनोज शर्मा पुस्तकालय रोड फारबिसगंज बिहाबाट शम्भुप्रसाद गुप्त कुन्ती देवी नन्द कुमार गुप्त तथा उहाँहरूका धेरै धेरै साथीहरू रिग्मी छत्तीसगढ़बाट दिनेश वर्मा र करूणा वर्मा खरसाङ बजारबाट पेमा यल्मो छिरिङ सिनोरा रिता अनि छिरिङ यल्मो सरगुजा मैनपाटबाट सोनिया थापा सोनम थापा रोश रेशमा थापा आदिवा थापा बिहारी कलोनी लोनीबाट परविन डोम सरफुद्दीन वली डोम कुमार डब्लु डोम जेल रोड मथुराबाट वल्ली वल्सा वेलदार अक्रम आसमा उल्लार आसमा र उहाँहरूका अन्य धेरै धेरै साथीहरू कोटवा नारायणपुर बाबापट्टीबाट ओमप्रकाश राई उषा राई अमित राई ह्याप्पी राई गाजीपुरबाट प्रतीक राई रोशनी र प्राञ्जल शेरपुर गाजीपुरबाट अवधेश राई प्रीति राई र नवनीत राई एमबी रोड खरसाङबाट डोमियन दोरती रेजिना डुक डोमियन र बर्नाडेट स्वीकार्नुहोस् कार्यक्रमको यो अघिल्लो गीत यहाँहरूको अनुरोधमा

रोज बैंक रानीहाटी राजबाड़ी दार्जिलिङबाट कोमल थापा चन्द्र थापा प्रनिता प्रवीणा प्रतिष्ठा आहाना रसाइली एकता रसाइली र अनुराधा राई हेमन्त तामाङ तथा उहाँहरूका अन्य धेरै धेरै साथीहरू बक्सर बिहारबाट सरफुद्दिन अन्सारी पुराना तालाबाट अलिवल्ला सरिमपुर बक्सरबाट राजेशजी अन्सारी बिहार दिल्लीबाट डब्लु अन्सारी जेल रोडबाट नरेन्द्र छटिया पोखरबाट सुनिल कुमार वर्मा तथा मुस्तफाबाद दिल्लीबाट लालबहादुर दिवाना तथा उहाँहरूका धेरै धेरै साथीहरू काठमाडौँबाट सरोज दत्त चन्द्र दत्त अश्विन आशिष तरुण अनि विदिता डोङ्रागाउँ राजनाथ गाउँबाट राष्ट्रवाल गजबी तन्मय बेबिका अनिस्का र राधिका गजबी अप्पर सिरुबारी किद पहाड खरसाङबाट सुषमा सिंह एसएम दर्नाल संयम दर्नाल पुष्प छेत्री अनि उहाँहरूका धेरै धेरै साथीहरू कनरिया बजार पूर्णियाबाट दिलीप कुमार सेन्चुरी विमला रानी सिम्पी रानी शाह प्रिया कुमारी र विजय डाकिया यहाँहरूको अनुरोधमा अब सुनाउँदैछु कार्यक्रमको यो अघिल्लो गीत टोयलेट एक प्रेम कथा फिल्मबाट गुन्जने आवाज हो सोनु निगम अनि श्रेया घोषालको

बड़ी खंजरपुर भागलपुर बाट गल्फराज आरम बेगम समर आरा जमालुद्दीन शाह मार्केट भागलपुर बाट सिटीजन मास्टर हुसैन मास्टर डीएन सिंह रोड भागलपुर बाट अफरोज बरकत रसादाव मजनू टिल्ला बाट कमल बालाजू मधु बालाजू सागर अनि सातना एमपी बाट उमंग आकांक्षा मल्लिक र माही मल्लिक बक्सर बिहारबाट सरफुद्दीन अन्सारी फातिमा खातुन असलम अक्रम र अल्ताफ अन्सारी डुमराउ बिहारबाट डब्लु अन्सारी सोनाम अदिवा वसिम अन्सारी सरिमपुरबाट एसडी अन्सारी आसमा खातुन अफ्ताब महताब मेहराज र कुल्लु अनि मुल्लु अन्सारी पद्मा टाकिज नेपाल नगरबाट सुदर्शन शाह पल्लवी शाह प्रखर शाह कुशल नीति शाह सुरभि शाह अश्विन मंगला बेन शाह र राजेन्द्रजी शाह न्यू चम्टा चिया बगानबाट तोर्का सुकेका स्वर्णलताका श्रद्धायका डमियन अनिरुद्ध जुलियस चार्ल्स झ्यागुडी बस्तीबाट विमल खडिया मीना खडिया सुचिता खडिया निलो र सानिया खडा भालुखोप भट्टी डाँडाबाट अशोक कुमार खड्का तथा उहाँहरूका धेरै धेरै साथीहरू रजखोर बजार अररियाबाट शरीफ आर्जु मोसहीन सरफरज दिलवर हुसेन जुवेदा अवेदा रिहाना प्रवीण तथा उहाँहरूका अन्य धेरै धेरै साथीहरू उच्च डुमाराम खरसाङबाट सञ्जय थापा नमिता तिस्तम सोनादा सानन्दा कुमार प्रधान सुनम समर मौसम दिव्या दस्क र कुञ्जनी विनिता सेब्जे सिटोङबाट महावीर चन्द्रकलालाई हेमचन्द्र

शकुन महेश र सहमीका सेलिङबुङ रामदल गाउँबाट पुष्प तामाङ प्रीतम कमला धीरेन सरिता र बिबी मल्का सेलिङबुङ मुन्सी गाउँबाट बबिता निलु कपिल पारस एसएम चन्द्रमाया पूर्णम र सुकराज तथा उहाँहरूका अन्य धेरै धेरै साथीहरू बमबस्तीबाट पूर्णम सुदेश दावा भुटिया दावा लमु शेर्पा जिना किरण पाखरिङ सालबारी सिलगढीबाट रीता शर्मा रजनी गुरुङ अन्जु राई रश्मि राई सुनिता राई र प्रतिमा छेत्री त स्वीकार्नुहोस् कार्यक्रमको यो अन्तिम गीत यहाँहरूको अनुरोधमा फिल्मको नाम रहेको छ जली एलएलबी टूबाट गुन्जरी आवाज हो जुबेन न्युटियाल अनि नीति मोहनको

हवस् श्रोताहरू, यस गीतको अन्तसाथ अहिलेलाई फरमाइसी फिल्म कार्यक्रम तपाईँको अनुरोधमा यतिमा नै पुरा गरिन्छ। हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ।

राष्ट्रपति द्रौपदी मुर्मूले 19 जुलाईदेखि मोल्डोभा, उत्तरी मेसेडोनिया र रोमानियाको राजकीय भ्रमण सुरु गर्नुहुनेछ। यो कुनै पनि भारतीय राष्ट्रपतिको पहिलो भ्रमण हुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज हरियाणाको जिन्द रेलवे स्टेशन र सोनीपतको बीचमा चल्ने भारतको पहिलो हाइड्रोजन रेलको उद्घाटन गर्नुभयो।

भार ग्रहण गरेको मितिदेखि लागू हुनेछ र अर्को आदेशसम्म लागू रहनेछ। केन्द्रीय विधि तथा न्याय मन्त्री अर्जुन राम मेघवालले आज अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा राष्ट्रलाई शुभकामना व्यक्त गर्नुभयो। सोसियल मिडिया पोस्टमा श्री मेघवालले न्यायपूर्ण, समान र करुणामय समाज निर्माण गर्नु सबैको साझा जिम्मेवारी भएको बताउनु भएको छ। भारतीय वायुसेनाको राफेल लडाकु विमान र C-17 परिवहन विमान अस्ट्रेलियाको प्रमुख बहुराष्ट्रिय हवाई युद्ध अभ्यास पिच ब्ल्याक 2026 भाग लिन अस्ट्रेलिया पुगेका छन्। यसका साथै मुख्य समाचार पूरा भयो। अब 2:40 मा समाचारको साथ पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

Tujikuya

Chamberlain, No,

在里你们西边牛些西生出不生些他的人也是八三年级一个部门当年起不管的巧克力连任七年的属性

श्रोता हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं। यस कार्यक्रमको पर्खाइमा बसिरहने तमाम श्रोताहरूमा हार्दिक अभिवादन तथा स्वागत जनाउँदछौं। त आउनुहोस् अब प्रस्तुत गर्न लागिरहेछौ लोक तथा आधुनिक गीतहरू। कार्यक्रमको प्रथम गीत सुनाइरहेछौ प्रज्ञासी विश्वकर्माको स्वरमा कालो सिंह र नपैलीका शब्द रचना।

0: सुन्दै हुनुहुन्थ्यो लोक तथा आधुनिक गीत। श्रोताहरू, अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, समाचार स्नेह थामीबाट सुन्नुहोस्। सुरुमा मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले 19 जुलाईदेखि मोल्डोभा, उत्तरी मेसोडोनिया र रोमानियाको राष्ट्रिय भ्रमण गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज हरियाणाको जिन्द रेलवे स्टेशन र सोनीपत बीच चल्ने भारतको पहिलो हाइड्रोजन रेलको उद्घाटन गर्नुभयो। भारतीय वायुसेनाको राफेल लडाकु विमान र C-17 परिवहन विमान अस्ट्रेलियाको प्रमुख बहुराष्ट्रिय हवाई लडाई अभ्यास पिच ब्ल्याक 2026 भाग लिन अस्ट्रेलिया पुगेका छन्। केन्द्रीय विधि तथा न्यायमन्त्री अर्जुन राम मेघवालले आज अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा राष्ट्रलाई शुभकामना व्यक्त गर्नुभएको छ। र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकी चुनावमा हस्तक्षेप गर्न व्यापक अभियान चलाएको आरोप लगाउनु भएको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले 19 जुलाईदेखि मोल्डोभा, उत्तरी मेसोडोनिया र रोमानियाको राष्ट्रिय भ्रमण गर्नुहुनेछ। यो कुनै पनि भारतीय राष्ट्रपतिको पहिलो भ्रमण हुनेछ। विदेश मन्त्रालय अनुसार यो भ्रमण यी देशहरूसँग भारतको द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्ने र पूर्वी युरोपेली क्षेत्रसँगको सहकार्यलाई नयाँ गति दिने दिशामा एक महत्वपूर्ण कदम हो। राष्ट्रपति मुर्मू 20 जुलाईमा मोल्डोभा पुग्नुहुनेछ, जहाँ उहाँले राष्ट्रपति माया सान्डुसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। उहाँले संसदका अध्यक्ष इगोर ग्रासोसँग भेट गर्नुहुनेछ र व्यापार मञ्चलाई सम्बोधन गर्नुहुनेछ। राष्ट्रपतिले 21 जुलाईमा उत्तरी मेसोडोनियाको यात्रा गर्नुहुनेछ, जहाँ उहाँले राष्ट्रपति गोर्डाना सेल्जानोभेस्का डाभकोभा, प्रधानमन्त्री क्रिस्टियन मिकोस्की र विधानसभा अध्यक्षसँग भेट गर्नुहुनेछ। राष्ट्रपति मुर्मूले 23 जुलाईदेखि रोमानियाको 2 दिने भ्रमण सुरु गर्नुहुनेछ। यस भ्रमणको क्रममा उहाँले राष्ट्रपति निकुसार डेन लगायत शीर्ष नेताहरूसँग भेट गर्नुहुनेछ। उहाँले भारत रोमानिया व्यापार मञ्चलाई सम्बोधन गर्नुहुनेछ र भारतीय समुदायका सदस्यहरूसँग अन्तर्क्रिया गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज हरियाणाको जिन्द रेलवे स्टेशन र सोनीपत बीच चल्ने भारत

को पहिलो हाइड्रोजन रेलको उद्घाटन गर्नुभयो। यो हाइड्रोजनबाट चल्ने रेलको सुरुवात रेलवे क्षेत्रमा स्वच्छ र दिगो यातायात अप्नाउने दिशामा एक महत्वपूर्ण कदम हो। यस अवसरमा प्रधानमन्त्रीले हरियाणामा 12,470 करोडभन्दा अधिकको राष्ट्रिय राजमार्ग परियोजनाहरूको शिलान्यास गर्नुभयो र राष्ट्रलाई समर्पित गर्नुभयो। श्री मोदीले 157 किलोमिटर लामो दिल्ली अमृतसर कटरा एक्सप्रेसवे राष्ट्रलाई समर्पित गर्नुभयो। यो ग्रिनफिल्ड करिडोर 667 किलोमिटर लामो दिल्ली अमृतसर कटरा एक्सप्रेसवेको एक हिस्सा हो। यो एक्सप्रेसवेले दिल्ली र कटरा बीचको यात्रा समयलाई लगभग 14 घण्टाबाट लगभग 6 घण्टामा घटाउनेछ, जबकि दिल्ली र अमृतसर बीचको यात्रा समय लगभग 8 घण्टाबाट 4 घण्टामा घटाउनेछ। यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय रेलवेले विगत 12 वर्षमा महत्वपूर्ण परिवर्तन आएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, हरियाणाले हालैका वर्षहरूमा विकासको नयाँ चरण देखेको छ र प्रगतिको बाटोमा अगाडि बढिरहेको छ। श्री मोदीले देशको पहिलो हाइड्रोजन रेलको सुरुवातले जिन्दलाई भारतको इतिहासमा विशेष स्थान दिएको बताउनुभयो।

0: ही आएगा। मैं आप सभी को, पूरे देश को, भारतीय रेल की आधुनिकता से जुड़े इस बड़े कदम के लिए बहुत बहुत बधाई देता हूं।
1: प्रधानमन्त्रीले भन्नुभयो, आज जिन्द भाजपा र एनडीएको सुशासनको मोडलको प्रतीकको रूपमा उदाइरहेको छ। रेल यातायातको सन्दर्भमा प्रधानमन्त्रीले भन्नुभयो, 21औं शताब्दीको रेल प्रणाली हाइड्रोजन प्रविधिबाट सञ्चालित हुनेछ। उहाँले हाइड्रोजन रेलले जिन्द सोनेपत मार्गमा सञ्चालन शुरू गरिसकेको र यसले लगभग 90 किलोमिटरको दूरी तय गर्ने अनि भविष्यमा यसलाई विस्तार गरिने बताउनुभयो।
0: आज भारतीय रेल ने भी 21वीं सदी की इस टेक्नोलॉजी में एक बड़ा स्टेप लिया है। आज जिंद से सोनीपत के बीच हाइड्रोजन ट्रेन चली है। अब ये सफर 90 किलोमीटर का है। हम इस पर रिसर्च करते रहेंगे, लागत कम कैसे हो इसका तरीका ढूंढते रहेंगे, एफिशिएंसी कैसे बढ़े इस पर काम करते रहेंगे और बड़ी जांच पड़ताल करते करते एक के बाद एक कदम उठाते जाएंगे।
1: प्रधानमन्त्रीले हाल विश्वका 3 वा 4 देशहरूमा मात्र हाइड्रोजन रेलहरू सञ्चालन गर्ने क्षमता रहेको बताउनुभयो। उहाँले भन्नुभयो, भारतको हाइड्रोजन रेलमा 3200 अश्वशक्तिको पावर क्षमता छ, जसले यसलाई विश्वको सबैभन्दा शक्तिशाली र सबैभन्दा लामो हाइड्रोजन सञ्चालित रेलहरूमध्ये एक बनाउनेछ। रेलमन्त्री अश्विनी वैष्णवले भारतको पहिलो हाइड्रोजन सञ्चालित रेलको सुरुवातलाई देशको प्राविधिक प्रगतिमा ऐतिहासिक उपलब्धिको रूपमा वर्णन गर्नुभयो। उहाँले भन्नुभयो, यो उपलब्धि स्वदेशी हाइड्रोजन प्रविधि विकास गर्ने बलियो राष्ट्रिय संकल्पको परिणाम हो। श्री वैष्णवले भन्नुभयो, यो रेल पूर्णतया पर्यावरण मैत्री छ र यसलाई डिजेल वा पेट्रोलको आवश्यकता पर्दैन। श्री वैष्णवले यो उपलब्धि नरेन्द्र मोदी सरकारको व्यापक रेलवे आधुनिकीकरण अभियानको एक हिस्सा भएको बताउनुभयो, जुन विगत धेरै वर्षदेखि चलिरहेको छ। भारतमा डिजाइन, इन्जिनियर र एकीकृत गरिएको यो रेल स्वदेशी प्रविधि प्रयोग गरेर विकसित गरिएको छ, जसले उन्नत रेलवे इन्जिनियरिङमा देशको बढ्दो क्षमताहरू प्रदर्शन गर्दछ। जिन्द सोनीपत खण्डमा 75 किलोमिटर प्रति घण्टाको सञ्चालन गति र 110 किलोमिटर प्रति घण्टाको डिजाइन गतिको साथ रेल सुरक्षित मात्र होइन, तर यो 89 किलोमिटर खण्डमा छिटो पनि छ। संयुक्त राष्ट्र पर्यावरण कार्यक्रमका पूर्व कार्यकारी निर्देशक तथा नर्वेका पूर्व पर्यावरण मन्त्री एरिक सोलहेमले भारतको पहिलो हाइड्रोजन सञ्चालित रेलको सुरुवातको स्वागत गर्नुभएको छ। सामाजिक सञ्चाल पोस्टमा श्री सोलहेमले यसलाई भारतको लागि एक प्रमुख उपलब्धि भएको बताउनु भएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews गर्छौँ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। संसदको आगामी मनसुन सत्र अघि सरकारले यस आइतबार संसदका सबै राजनैतिक दलका नेताहरूलाई बैठकमा बोलाएको छ। बैठकको क्रममा सरकारले संसदको दुवै सदनको सुचारू सञ्चालन सुनिश्चित गर्न सबै राजनैतिक दलहरूको सहयोग खोज्नेछ। भारतीय वायुसेनाको राफेल लडाकु विमान र C-17 परिवहन विमान अस्ट्रेलियाको प्रमुख बहुराष्ट्रिय हवाई लडाई अभ्यास पिच ब्ल्याक 2026 भाग लिन अस्ट्रेलिया पुगेका छन्। यो तैनातीलाई भारत र अस्ट्रेलिया बीचको बढ्दो रक्षा सहयोगमा एक

महत्वपूर्ण कदम मानिन्छ। अभ्यास पिच ब्ल्याक 2026 20 जुलाईदेखि 7 अगस्तसम्म उत्तरी अस्ट्रेलियाको डार्विन, टिन्डल र एम्बार्लीमा रहेको रोयल अस्ट्रेलियाली वायुसेनाको आधारहरूमा सञ्चालन गरिनेछ। क्यानबेरा स्थित भारतीय उच्च आयोग अनुसार भारतीय टोलीमा 4 राफेल लडाकु विमान, 2 C-17 परिवहन विमान र 120 भन्दा बढी वायुसेनाको समावेश छ। केन्द्रीय विधि तथा न्याय मन्त्री अर्जुन राम मेघवालले आज अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा राष्ट्रलाई शुभकामना व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री मेघवालले न्यायपूर्ण, समान र दयालु समाज निर्माण गर्नु सबैको साझा जिम्मेवारी भएको बताउनु भएको छ। उहाँले समान अवसर, निष्पक्ष शासन र मानवीय मर्यादाको सम्मानमा आधारित समाज निर्माण गर्ने प्रतिबद्धता जनाउन सबैलाई आह्वान गर्नुभएको छ, जहाँ प्रत्येक नागरिकले न्यायमा पहुँच पाउन सकुन्। समुद्री प्रशासन महानिदेशालय डीजीएमएले अर्को सूचना नभएसम्म हर्मुजको जलडमरू मध्य पार गर्ने जहाजहरूमा भारतीय नाविकहरूलाई तैनात नगर्न निर्देशन दिएको छ। पश्चिम बङ्गालको मुर्शिदाबाद जिल्लामा आज बिहान भएको रेल दुर्घटनामा 3 विद्यार्थी सहित 4 जनाको मृत्यु भएको छ। दुर्घटना कर्ण सुवर्ण रेलवे स्टेशन र गोविन्दपुर लेभल क्रसिङको बीचमा अजिमगञ्ज कटुवा खण्डमा भएको हो। खुला लेभल क्रसिङ पार गर्ने क्रममा एक स्कुल वाहन विपरीत दिशाबाट आउँदै गरेको रेलको चपेटमा आउँदा दुर्घटना भएको हो। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकी चुनावमा हस्तक्षेप गर्न व्यापक अभियान चलाएको आरोप लगाउनु भएको छ। उहाँले भन्नुभएको छ, चीनले उहाँको राष्ट्रप्रतित्वलाई कमजोर पार्ने, लाखौं अमेरिकी मतदाता रेकर्ड प्राप्त गर्ने र अमेरिकी गुप्तचर एजेन्सीहरूमा हस्तक्षेप गरेर आफ्ना गतिविधिहरू लुकाउने प्रयास गरेको छ। व्हाइट हाउसमा राष्ट्रिय रूपमा टेलिभिजन सम्बोधनमा राष्ट्रपति ट्रम्पले चुनाव सुरक्षा गुप्तचर रेकर्डहरूको तुरन्तै वर्गीकरणको घोषणा गर्नुभएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मूले 19 जुलाईदेखि मोल्डोभा, उत्तरी मेसोडोनिया र रोमानियाको राजकीय भ्रमण गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज हरियाणाको जिन्द रेलवे स्टेशन र सोनीपत बीच चल्ने भारतको पहिलो हाइड्रोजन रेलको उद्घाटन गर्नुभयो। भारतीय वायुसेनाको राफेल लडाकु विमान र C-17 परिवहन विमान अस्ट्रेलियाको प्रमुख बहुराष्ट्रिय हवाई लडाई अभ्यास पिच ब्ल्याक 2026 भाग लिन अस्ट्रेलिया पुगेका छन्। केन्द्रीय विधि तथा न्याय मन्त्री अर्जुन राम मेघवालले आज अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा राष्ट्रलाई शुभकामना व्यक्त गर्नुभएको छ र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकी चुनावमा हस्तक्षेप गर्न व्यापक अभियान चलाएको आरोप लगाउनु भएको छ। यसका साथै समाचार पूरा भयो। अब 3:15 समाचार लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

अब सुन्नुहोस् समसामयिक समीक्षा, अनुवादक तथा वाचिका उषा किरण, विषय भारत बेलायत व्यापक आर्थिक तथा व्यापार सम्झौता सीईटीए र सामाजिक सुरक्षा सम्झौता डीसीसी लागू, आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। भारत बेलायत व्यापक आर्थिक तथा व्यापार सम्झौता सीईटीए र सामाजिक सुरक्षा सम्बन्धी सम्झौता, जसलाई दोहोरो योगदान कन्भेन्सन डीसीसी पनि भनिन्छ, औपचारिक रूपमा जुलाई 15, 2026 लागू भयो, जुन दुई देशहरू बीचको आर्थिक साझेदारीमा एक प्रमुख कोशी ढुंगा हो। सीएटीए लागू भएकोमा औपचारिक उद्घाटन कार्यक्रम नयाँ दिल्लीमा आयोजना गरिएको थियो। केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री श्री पीयूष गोयलले भारत बेलायत व्यापक आर्थिक तथा व्यापार सम्झौता सीईटीए र सामाजिक सुरक्षा सम्बन्धी सम्झौता लागू हुनु भारत बेलायत सम्बन्धमा एक परिभाषित कोशी ढुंगा हो भन्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा सम्झौताहरू लागू भएका छन्, जसले भारतको निर्यातको लगभग 99% लागि शून्य शुल्क बजार पहुँच प्रदान गर्दछ। मन्त्रीले उल्लेख गर्दै भन्नुभयो कि सम्झौताले कपड़ा, छाला, रत्न र आभूषण, इन्जिनियरिङ सामान, समुद्री उत्पादन, रसायन र प्रशोधित खाद्य पदार्थ लगायतका क्षेत्रहरूको उत्पादकहरूलाई फाइदा पुर्याउँछ। उहाँले थप भन्नुभयो कि सम्झौताले भारतको आईटी, व्यावसायिक, वित्तीय, शिक्षा र व्यावसायिक सेवा क्षेत्रहरूको लागि नयाँ अवसरहरू खोल्नेछ र भारतीय प्रतिभाको लागि गतिशीलता विस्तार गर्नेछ। दुई देशका नेताहरूले 30 दिन अघि फ्रान्समा भएको G7 शिखर सम्मेलनको अवसरमा भएको भेटघाटको क्रममा 15 जुलाई 2026 सम्झौतालाई कार्यान्वयन गर्ने निर्णय गरे। पहिलो दिनदेखि नै

0: सरकारवालाहरूले सम्झौताको फाइदा लिन सुरु गर्न सकुन् भन्ने कुरा सुनिश्चित गर्न आवश्यक व्यापार सहजीकरण उपायहरू जसमा उत्पत्तिको नियम प्रमाणीकरण र सीमा शुल्क तयारी सम्बन्धी व्यवस्थाहरू पनि राखिएको थियो। सम्झौता लागू भएको सुयोगमा भारत बेलायत सीईटीए अधिमान्य ट्यारिफ व्यवस्था अन्तर्गत पहिलो निर्यात कन्साइनमेन्टहरूलाई झण्डा देखाउन देशभर कार्यक्रमहरू आयोजन गरियो। यस अवसरमा बोल्दै भारतका लागि बेलायती उच्चायुक्त सुश्री लिन्डी क्यामरुनले सम्झौता लागू हुनुलाई ऐतिहासिक कोशीढुङ्गा र बेलायत भारत द्विपक्षीय सम्बन्धको उचाइको प्रमाणको रूपमा वर्णन गर्नुभयो। द्विपक्षीय सम्बन्धको बललाई उजागर गर्दै उहाँले 2025 भारत संयुक्त अधिराज्यको 11 ठूलो व्यापारिक साझेदार भएको उल्लेख गर्दै दुई देशहरू बीचको लगानी सम्बन्धले 7 लाख भन्दा बढी रोजगारीलाई समर्थन गरिने बताउनुभयो। सुश्री क्यामरुनले भन्नुभयो, सम्झौताले एक रूपरेखा प्रदान गर्दछ जसले दुवै देशका व्यवसायहरूलाई बढी व्यापार गर्न, बढी लगानी गर्न, बढी नवीनता ल्याउन र समान रूपमा बढ्न सक्षम बनाउनेछ। यसको दीर्घकालीन आर्थिक प्रभावलाई उल्लेख गर्दै उहाँले भन्नुभयो, सम्झौताले दीर्घकालीन रूपमा द्विपक्षीय व्यापारलाई वार्षिक 25 बिलियन पाउन्ड भन्दा अधिक बढोत्तरी हुनेछ र बेलायतको जीडीपी र भारतीय जीडीपी दुवैमा वार्षिक लगभग 5 बिलियन पाउन्ड योगदान पुग्ने अपेक्षा गरिएको बताउनुभयो। उच्चायुक्तले यो सम्झौताले समान व्यापारभन्दा बाहिर फैलेको र भन्सार डिजिटल व्यापार वित्तीय सेवाहरू दूरसञ्चार बौद्धिक सम्पत्ति व्यावसायिक सेवाहरू पारदर्शिता र नियमनलाई सहयोगमा बलियो बनाउने कुरोको उल्लेख गर्दै अझ भन्नुभयो, उपभोक्ता वस्तुहरू कपड़ा परिधान इन्जिनियरिङ सामानहरू समुद्री उत्पादनहरू र रसायनहरू लगायतका क्षेत्रहरूमा महत्वपूर्ण अवसरहरू यसबाट सिर्जना हुनेछ साथै एमएसएमई किसान र उत्पादकहरूलाई फाइदा पुग्नेछ। उहाँले भन्नुभयो, सम्झौताले उपभोक्ताहरूलाई ठूलो विकल्प बलियो प्रतिस्पर्धा र राम्रो मूल्य प्रदान गर्दै एसएमईएसलाई आफ्नो पहुँच विस्तार गर्न मदद गर्नेछ। उद्योग प्रतिनिधिहरूले यस सम्झौताले विश्वको सबैभन्दा उन्नत बजारहरूमा भारतीय वस्तुहरूको पहुँच बढाएर विकसित भारतको दृष्टिकोणमा अर्थपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। उद्योग नेताहरूले श्रम गहन क्षेत्रहरूलाई बढ़ावा दिएर सम्झौताले महिला उद्यमीहरू एमएसएमईहरू युवाहरू र विद्यार्थीहरूको लागि नयाँ अवसरहरूसँगै गुणस्तरीय रोजगारी सृजना हुने र समावेशी वृद्धिलाई समर्थन गर्ने कुरामा थप प्रकाश पारे।
1: श्रोताले तिन्जेल सुन्दै हुनुहुन्थ्यो समसामयिक समीक्षा। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं। अब प्रस्तुत छ केही फिल्म गीतहरू। त आउनुहोस् कार्यक्रमको प्रथम गीत सुनौ, जो जिता वही सिकन्दर फिल्मबाट।

श्रोताहरूले सुन्दै हुनुहुन्छ विभिन्न फिल्मी गीतहरू। यसै क्रममा अब सुनाउँदैछौँ हम आपके है कौन फिल्मबाट गुन्जने आवाज हो एसपी बालासुब्रमण्यमको।

0: श्रोताले तिन्जेल सुन्दै हुनुहुन्थ्यो विभिन्न फिल्मी गीतहरू। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो। अब अशोक चौरसियाबाट सुन्नुहोस् 3:15 समाचार। असमको शताब्दी पुरानो मजबुत रेलवे स्टेसनलाई अमृत भारत स्टेसन योजना अन्तर्गत आधुनिकीकरण गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भिडियो कन्फरेन्सिङ मार्फत यसको उद्घाटन गर्नुहुनेछ। झन्डै 10 करोड रुपियाँको लागतमा स्टेसनलाई आधुनिकीकरण गरिएको छ। यात्रीहरूको सुविधाका लागि आधुनिक सुविधाहरू विकसित गरिएको छ, जसले यस क्षेत्रमा रेल सेवा र यात्री सुविधाहरूमा उल्लेखनीय सुधार ल्याउनेछ। मजबुत रेलवे स्टेसन अमृत भारत स्टेसन योजना अन्तर्गत आधुनिकीकरण गरिएको असमको दोस्रो रेलवे स्टेसन हुनेछ, जसले राज्यको रेलवे पूर्वाधार विकास र सुधारिएका कनेक्टिभिटीमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्नेछ। असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई पैसाको अभावमा उच्च शिक्षाको अधिकारबाट वञ्चित गरिने छैन भनी बताउनु भएको छ। यसका लागि राज्य सरकारले 2 प्रमुख योजनाहरू सुरु गरेको छ, जसको नाम न्युत मोइना र न्युत बाबु रहेको छ। यी योजनाहरूले आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई पूर्ण सहयोग प्रदान गर्नेछ। आज सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उहाँले आर्थिक कठिनाई कहिले पनि कुनै पनि विद्यार्थीका लागि शिक्षामा बाधा नबनोस् यस उद्देश्यले यो योजना सुरु गरिएको बताउनुभयो। न्युत मोइना र न्युत बाबु योजना मार्फत हामी लाखौँ विद्यार्थीहरूको उच्च शिक्षाको सपनालाई बलियो बनाउने साकार गर्नेछौँ भनी मुख्यमन्त्रीले बताउनु भएको छ। असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले हिज राति फेसबुक लाइभको क्रममा भूमि सुधार, रोजगारी, सहरी विकास र चिया उद्योगसँग सम्बन्धित धेरै महत्त्वपूर्ण योजनाहरूको घोषणा गर्नुभएको छ। मुख्यमन्त्रीले कामाख्या करिडोर, काशी विश्वनाथ करिडोरको सरह नै विकसित गरिने बताउनु भएको छ। यसको लागत खर्च 500 करोड रुपियाँ आउनेछ। उहाँले मिसन सुन्धराबाट अहिलेसम्म 10 लाखभन्दा बढी परिवार लाभान्वित भइसकेको जानकारी गराउनुभयो। मिसन वसुन्धरा 4.0 आगामी 25 दिसम्बरदेखि सुरु हुने पनि उहाँले उल्लेख गर्नुभयो। उहाँले भूमि सम्बन्धित गुनासो र सुझावहरूका लागि एक विशेष पोर्टल पनि चाँडै सुरु गरिने बताउनुभयो। मुख्यमन्त्रीले गुवाहाटीमा फ्लाइओभरहरूमा

चाँडो बगैँचा बनाउने काम सुरु भएको र राज्यभरिका अन्य सहरहरूमा फ्लाइओभरहरूमा यस्तै पहलहरू लागू गरिने पनि बताउनु भएको छ। उहाँले 2 लाख सरकारी रोजगारी प्रदान गर्ने वाचा गर्नुभएको छ र यसको निम्ति प्रक्रियाहरू थालिएको पनि उल्लेख गर्नुभएको छ। मणिपुरमा सुरक्षा बलहरूले विगत 24 घण्टामा विभिन्न कारवाही गर्दै 2 आतंकवादीहरूलाई पक्राउ गरेका छन्। मणिपुर पुलिसले चोरी भएको 2 चक्के सवारी साधन पनि बरामद गरेको छ। मणिपुर पुलिस मुख्यालयले आज जारी गरेको एक विज्ञप्ति अनुसार 16 जुलाईमा सुरक्षा बलहरूले विष्णुपुर जिल्लाको निङथुखोङ लोकटक परियोजना क्षेत्रबाट मणिपुर पिपुल्स डिफेन्स फोर्स एमपिडिएफका क्याडर खुन्द्रकम बोयनाउको मेइतीलाई पक्राउ गरेको छ। उनको कब्जाबाट एउटा 35 बोरको पेस्तोल, 5 वटा जीवित कारदुस र 1 लाख रुपियाँ नगद बरामद गरिएको बताइएको छ। बोडोल्यान्ड क्षेत्रीय परिषद बिटिसीका प्रमुख हाग्रामा मेहिलारीले बोडोल्यान्ड क्षेत्रीय प्रशासन बिटिआरमा धार्मिक, सांस्कृतिक र पूर्वाधार विकासलाई प्रवर्धन गर्न धेरै महत्त्वपूर्ण योजनाहरूको घोषणा गरिएको बताउनु भएको छ। उहाँले परिषदले सबै धर्म र समुदायका लागि समान सम्मानको नीति अप्नाएको र विभिन्न धार्मिक र सांस्कृतिक स्थलहरूको विकास गर्न ठूलो मात्रामा लगानी गरिने पनि बताउनु भएको छ। आज एक कार्यक्रममा भाग लिँदै पत्रकारहरूसित कुराकानी गर्दै मोहिलारीले घोषणा गर्नुभयो, बिटिआरमा लगभग 30 करोड रुपियाँको लागतमा इस्कन जगन्नाथ मन्दिर निर्माण गरिनेछ। यो परियोजनाले धार्मिक आस्थाको केन्द्रको रूपमा मात्र काम गर्ने छैन तर यस क्षेत्रको पर्यटन र सांस्कृतिक गतिविधिलाई पनि सम्वर्धित गर्ने उहाँले बताउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो, अहिलेलाई पुरा भयो। आगामी समाचार लिएर हामी पुनः 3:45 मा उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

नमस्कार आदरणीय श्रोता, विश्वमा हामी कार्यक्रमको पर्खाइमा बसिरहनु भएका सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत अनि न्यानो अभिवादन। श्रोता, आजको विश्वमा हामी कार्यक्रममा सुनौ एक सुन्दर हिल स्टेसनको बारेमा केही जानकारीहरू। हजुर, सिलङको बारेमा आज हामी सुन्नेछौँ। सिलङ समुद्री सतहदेखि 1491 मिटरको उचाइमा स्थित मेघालयको राजधानी हो र एक प्रसिद्ध हिल स्टेसन पनि हो। यो देशको पहिलो यस्तो पहाडी स्टेसन हो जहाँ चारैतिरबाट पुग्न सकिन्छ। सिलङ समुद्र सतहदेखि 1491 मिटरको उचाइमा स्थित मेघालयको राजधानी हो र एक प्रसिद्ध हिल स्टेसन पनि हो। यो देशको पहिलो यस्तो हिल स्टेसन हो जहाँ चारैतिरबाट पुग्न सकिन्छ। तपाईँलाई भनौ, सिलङको नाम देवता यु सिलङको नामबाट राखिएको हो। सिलङ आफ्नो सुन्दरताका कारण स्कटल्यान्ड भन्दा कम छैन। त आउनु श्रोता, आजको यस कार्यक्रममा हामी भ्रमण गरौं सिलङको। उमियाम ताल मानव निर्मित जलाशय सिलङबाट 15 किलोमिटर उत्तरमा अवस्थित छ। यो एक जलाशय हो जुन 1960 अमियाम नदीमा बनाएको थियो र त्यसपछि पर्यटकहरू माझ मनपर्ने रूपमा उभिएको छ। विशाल तालको निलो पानी र यसमा प्रतिबिम्बित प्रकृतिको सौन्दर्यले यसलाई ल्यान्डस्केप फोटोग्राफरहरूको लागि उपयुक्त स्थान बनाउँछ।

यहाँ तपाईँ विभिन्न प्रकारका पानी खेलहरू, यो जलाशय घना शङ्कुधारी जङ्गलले घेरिएको छ र लगभग 222 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ।

एलिफेन्ट फल्स घुम्न लायक ठाउँ हो सिलङ शिखर। सिलङको उच्चतम बिन्दु हो जुन 6,449 फिट वा समुद्र सतहमाथि 1965 मिटरको उचाइमा छ। यसले सम्पूर्ण सहर, हिमालय, यसका झरनाहरू र बङ्गलादेशको मैदानहरूको लुकाउने मनोरम दृश्य प्रदान गर्दछ। शिखरमा सहरको रक्षा गर्ने देवताको बास पनि मानिन्छ। शिखर पिक एयरफोर्स बेसको घर हो र यसमा भारतीय वायुसेनाको रडार स्टेशन पनि छ। सुरक्षा कारकहरूका लागि यहाँ गेटहरूमा भारी चेकिङ हुन्छ र यदि तपाईँ सिलङ घुम्न मन पराउनुहुन्छ भने यो 16 किलोमिटर ट्रेकिङ ट्रेल एक साहसिक कार्य हो जहाँ जुन तपाईँ जीवनभर सम्झना गर्नुहुनेछ। यो पुरानो पदयात्रा सिलङ वा वरपर उपलब्ध सबैभन्दा लोकप्रिय साहसिक गतिविधिहरू मध्ये एक हो। देखिने ट्रेल घोडागाडी ट्र्याकको एक भाग हो जुन डेभिड स्टक नाम ब्रिटिस प्रशासनले बनाएको थियो। यस सुन्दर ट्रेल ट्रेकिङ गर्दा तपाईँ धेरै झरनाहरू, सफा पानीको बग्ने धाराहरू, रमणीय उपत्यकाहरू र घना जङ्गलका रुखहरूको दर्शनीय दृश्यहरू देख्न सक्नुहुनेछ। पक्कै पनि प्रकृति प्रेमी र फोटोग्राफी उत्साहीहरूको लागि यो ठाउँ एकदमै मनपर्ने ठाउँ हो।

डोन बोस्को संग्रहालय मेघालयको आदिवासी सांस्कृतिक र सांस्कृतिक इतिहासको बारेमा जान्नको लागि उत्तम ठाउँहरूमध्ये एक हो। संग्रहालयमा तपाईँले आदिवासी लेख र कलाकृतिहरूको प्रभावशाली संग्रह देख्न सक्नुहुनेछ, जसले यस क्षेत्रफलको सांस्कृतिक समृद्धिलाई झुल्काउँदछ। संग्रहालयमा 7 तालहरू छन् र कुल 17 ग्यालेरीहरू समावेश छन्, जसले कलाकृतिहरू, चित्रहरू, रेखाचित्रहरू, मूर्तिकलाहरू र थप प्रदर्शन गर्दछ। सिलङको लवान क्षेत्रमा अवस्थित लोकप्रिय लेडी हेदरी पार्क छ, जसको नाम राज्यकी प्रथम महिला र असम राज्यपालकी पत्नी लेडी हेदरीको नाममा राखिएको हो। यस पार्कमा प्रवेश गर्दा तपाईँले पहिलो कुरा याद गर्नुहुनेछ जापानी शैलीको बगैँचा। यहाँ एउटा सानो ताल पनि छ जहाँ हाँस र रङ्गीन माछाहरू देख्न सकिन्छ। यो सबै उमेरका पर्यटकहरूद्वारा भ्रमण गरिन्छ। यहाँ लेडी हेदरी पार्कले पर्यटकीय स्थलहरू बाहेक फोटोग्राफीका साथै डुङ्गा विहार जस्ता मनोरञ्जनात्मक गतिविधिहरूमा संलग्न हुने धेरै अवसरहरू प्रदान गर्दछ। यो हिल स्टेसन आफ्नो मौसम, रमणीय स्थान र परम्पराका लागि परिचित छ।

आजको विश्वमा हामी कार्यक्रममा श्रोतालाई सिलङको भ्रमण गरायौँ र अर्को अङ्कमा अन्य विषयहरूको साथ उपस्थित हुने नै छु। तबसम्मलाई म सुप्रिनालाई पनि आजको विश्वमा हामी कार्यक्रमबाट बिदा दिनुहोस्। नमस्कार।

श्रोता, विश्वको सबैभन्दा ठूलो उद्योग आज पर्यटनलाई मान्न सकिन्छ। इको टुरिज्म उद्योगको सबैभन्दा छोटो बढ्दो भाग हो। कोस्टारिका र बेलिज जस्ता देशहरूमा विदेशी मुद्रा आर्जनको सबैभन्दा ठूलो स्रोत पर्यटन हो, जबकि विकासोन्मुख उष्ण कटिबद्धताहरूमा संरक्षित क्षेत्र प्रबन्धकहरू र स्थानीय समुदायहरूले आर्थिक विकास र प्राकृतिक स्रोतहरूको संरक्षणको आवश्यकता बीच सन्तुलन कायम गर्न संघर्ष गर्छन्। यस महत्वपूर्ण सन्तुलनको एउटा पक्ष हो इको टुरिज्म। सुनियोजित इको टुरिज्मले संरक्षित क्षेत्र र वरपर बस्ने समुदायलाई फाइदा पुर्याउन सक्छ। सामान्य अर्थमा इको टुरिज्म वा इको टुरिज्म भन्नाले एकातिर पर्यटन र पर्यावरणका आवश्यकताहरू पूरा हुने र अर्कोतर्फ स्थानीय समुदायका लागि रोजगारी र नयाँ सिपहरू, महिलाको आय र राम्रो स्थिति सुनिश्चित गर्न सक्छ। संयुक्त राष्ट्र संघको महासंघले सन् 2002 अन्तर्राष्ट्रिय पारिस्थितिक पर्यटनको विश्वव्यापी महत्व, यसका फाइदा र प्रभावहरूलाई मान्यता दिएको छ। अन्तर्राष्ट्रिय पारिस्थितिक पर्यटन वर्षले हामीलाई विश्वव्यापी रूपमा इको टुरिज्मको समीक्षा गर्ने अवसर प्रदान गर्दछ, ताकि भविष्यमा यसको दिगो विकास सुनिश्चित गर्न उपयुक्त उपकरण र संस्थागत ढाँचाहरू सुदृढ गर्न सकिन्छ। यसको अर्थ पारिस्थितिक पर्यटनले यसका कमजोरी र नकारात्मक प्रभावहरूलाई हटाउँदै अधिकतम आर्थिक, वातावरणीय र सामाजिक लाभ दिन सक्छ। यसको फाइदा र लाभ पहिचान गरिएको छ। अन्तर्राष्ट्रिय पारिस्थितिक पर्यटन वर्षले हामीलाई विश्वव्यापी रूपमा इको टुरिज्मको समीक्षा गर्ने अवसर प्रदान गर्दछ। यसको अर्थ पारिस्थितिक पर्यटनले यसका कमजोरी र नकारात्मक प्रभावलाई हटाउँदै अधिकतम आर्थिक, वातावरणीय, सामाजिक लाभ लिन सक्छ। भारत प्राकृतिक सम्पदाले भरिपूर्ण देश हो। यहाँ नदी, हिमाल, झरना, मरुभूमि, जंगल आदि सबै छन्, जसले विविधतामा एकता भएको राष्ट्र बनाउँछ। भारतमा धेरै प्राकृतिक पर्यटन स्थलहरू छन्, जसले तपाईँलाई प्रकृतिको नजिक पुग्न मद्दत मात्र गर्दैन, तर प्रकृतिको विविधता र यसको सृष्टिलाई पनि परिभाषित गर्छन्। इको टुरिज्म भनेको प्रकृतिसँग सम्बन्धित पर्यटन हो, जसमा देशको संस्कृति, सभ्यताका साथै विभिन्न जीव जन्तुको बारेमा जानकारी हुन्छ। पारिस्थितिक पर्यटनका लागि भारतका केही महत्वपूर्ण राष्ट्रिय निकुञ्जहरू कर्वेट राष्ट्रिय निकुञ्ज उत्तराखण्ड, वाद्वगर राष्ट्रिय निकुञ्ज मध्य प्रदेश,

भारतमा पारिस्थितिक पर्यटनको अवधारणा अपेक्षाकृत नयाँ छ। यद्यपि हालका वर्षहरूमा यो बढ्दै गएको छ र अधिक मानिसहरू अब असाधारण बारे सचेत भइसकेका छन्। जनचेतना फैलाउन भारत सरकारले देशको पर्यटन तथा सांस्कृतिक मन्त्रालयमा इको टुरिज्मका लागि विभिन्न विभाग पनि स्थापना भएको छ। भारतको वातावरण लोप हुने कगारमा आइपुगेको छ, जसको लागि आज भारतमा धेरै वन्य जन्तु अभयारण्य र संरक्षण कानुन छन्, जुन धेरै पशु र वनस्पति अधिकार संस्थाहरूले जानवर र वनस्पतिको अधिकारको लागि लडिरहेका छन्। इको टुरिज्मको प्रमाणीकरण तर्फको अभिमुखी कारकले यसलाई पर्यटन क्षेत्रमा एक अद्वितीय स्थान दिन्छ। अन्तत स्थानीय मानिसहरूलाई पर्यावरण पर्यटन व्यवस्थापन गर्न सशक्त बनाउँछन्, ताकि उनीहरूले संरक्षण सुनिश्चित गर्न वैकल्पिक जीविका आर्जन का अवसरहरू अपनाउन सक्छन्। आजको समयमा भारत सरकारको प्राथमिकता इको टुरिज्म हो। वातावरणीय मूल्य र शिष्टाचारको प्रवर्धन गर्न र प्रकृतिलाई निर्वाध रूपमा संरक्षण गर्न, यसरी यसले पारिस्थितिक अखण्डतामा योगदान दिएर वन्यजन्तु र प्रकृतिलाई फाइदा पुर्याउँछ। स्थानीय जनताको सहभागिताले उनीहरूका लागि आर्थिक लाभ सुनिश्चित गर्दछ, जसले फलस्वरूप उनीहरूलाई राम्रो जीवनस्तर र सहज जीवनयापन प्रदान गर्दछ। आजको समयमा भारत सरकारको प्राथमिकता इको टुरिज्म हो। पर्यटन एक प्रकारको यात्रा हो, जुन मनोरञ्जन वा मनोरञ्जन उद्देश्यका लागि गरिन्छ। विश्व पर्यटन संगठन अनुसार पर्यटकहरू जो आफ्नो सामान्य वातावरण बाहिरका ठाउँहरूमा बस्नको लागि यात्रा गर्छन्, एक वर्ष भन्दा बढीको लागि मनोरञ्जन व्यवसाय वा अन्य उद्देश्यका लागि त्यो ठाउँमा कुनै विशेष गतिविधिसँग सम्बन्धित छैन। मनोरञ्जनात्मक गतिविधिका रूपमा पर्यटन विश्वभर लोकप्रिय भएको छ। भारतीय प्राचीन ग्रन्थहरूमा मानव विकास, सन्तुष्टि र सुख र शान्तिको ज्ञानको लागि पर्यटनलाई स्पष्ट रूपमा आवश्यक मानिएको छ। मानव पृथ्वी मानव वा प्रकृतिले नै सृष्टि गरेको हुनाले पर्यटन मानिसको मनोरञ्जन र रोजगारीको माध्यम हो। हाम्रो देशमा ऋषि मुनिहरूले पनि पर्यटनलाई पहिलो प्राथमिकता

दिएका छन्। प्राचीन गुरुहरूले पनि भनेका छन् कि पर्यटन बिना मानिस अन्धकारको प्रेमी रहन्छ। श्रोता, आजको वार्ताको कार्यक्रममा पर्यटन बारे केही जानकारीहरू लियौ। हवस् श्रोता, अर्को अङ्कमा अन्य विषयहरूको साथ उपस्थित हुने नै छु। तबसम्मलाई म सुप्रिनालाई पनि आज्ञा दिनुहोस्। नमस्कार।

0: हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले हरियाणाको जिन्दमा भारतको पहिलो हाइड्रोजन रेलगाडीलाई प्रस्थान गराउनुभयो। उहाँले 14,000 करोड रुपियाँ भन्दा बढी मूल्यका विभिन्न विकास परियोजनाहरूको शिलान्यास र लोकार्पण पनि गर्नुभयो। समुद्री प्रशासन महानिदेशालयले जहाज मालिकहरूलाई होर्मुज जल डमरू मध्य हुँदै यात्रा गर्ने जहाजहरूमा भारतीय नाविकहरूलाई तैनात नगर्न निर्देश दिएको छ। युरोपेली संघले पाकिस्तानको मानव अधिकारको स्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै भनेको छ, व्यापारिक लाभ उठाउन अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू पालना गर्न आवश्यक छ। मौसम विभागले अरुणाचल प्रदेश, असम, मेघालय र ओडिसाका केही भागहरूमा आज भारी वर्षाको पूर्वानुमान गरेको छ र भारतकी पीभी सिन्धु जापान ओपन ब्याडमिन्टन टुर्नामेन्टको सेमी फाइनलमा पुगेकी छिन्। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज हरियाणाको जिन्द रेलवे स्टेशनदेखि सोनीपत बीच चल्ने भारतको पहिलो हाइड्रोजन ट्रेनलाई प्रस्थान गराउनुभयो। यो हाइड्रोजनबाट चल्ने रेलको शुरूआत रेलवे क्षेत्रमा स्वच्छ र टिकाउ परिवहन अप्नाउने दिशामा एक महत्वपूर्ण कदम हो। यस अवसरमा प्रधानमन्त्रीले हरियाणामा 12,470 करोड भन्दा अधिकको राष्ट्रिय राजमार्ग परियोजनाहरूको लोकार्पण र शिलान्यास गर्नुभयो र राष्ट्रलाई समर्पित गर्नुभयो। श्री मोदीले 157 किलोमिटर लामो दिल्ली अमृतसर कत्रा एक्सप्रेस वे राष्ट्रलाई समर्पित गर्नुभयो। यो ग्रीनफिल्ड करिडोर 667 किलोमिटर लामो दिल्ली अमृतसर कत्रा एक्सप्रेस वे को एक हिस्सा हो। यो एक्सप्रेस वे ले दिल्ली र कत्रा बीचको यात्रा समयलाई लगभग 14 घण्टाबाट लगभग 6 घण्टामा घटाउनेछ, जबकि दिल्ली र अमृतसर बीचको यात्रा समय लगभग 8 घण्टाबाट 4 घण्टामा घटाउनेछ। यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय रेलवेमा विगत 12 वर्षमा महत्वपूर्ण परिवर्तन आएको उल्लेख पनि गर्नुभयो। उहाँले भन्नुभयो, हरियाणाले हालैका वर्षहरूमा विकासको नयाँ चरण देखेको छ र प्रगतिको बाटोमा अगाडि बढिरहेको छ। श्री मोदीले देशको पहिलो हाइड्रोजन ट्रेनको शुभारम्भले जिन्दलाई भारतको इतिहासमा विशेष स्थान दिएको बताउनुभयो।
2: भविष्यमा जब भी

0: ही आएगा। मैं आप सभी को, पूरे देश को, भारतीय रेल की आधुनिकता से जुड़े इस बड़े कदम के लिए बहुत बहुत बधाई देता हूं।
1: प्रधानमन्त्रीले हालै विश्वका 3 वा 4 देशहरूमा मात्र हाइड्रोजन ट्रेनहरू सञ्चालन गर्ने क्षमता रहेको बताउनुभयो। उहाँले भन्नुभयो, भारतको हाइड्रोजन रेलमा 3200 अश्वशक्तिको पावर क्षमता छ, जसले यसलाई विश्वको सबैभन्दा शक्तिशाली र सबैभन्दा लामो हाइड्रोजन सञ्चालित रेलहरूमध्ये एक बनाउँदछ। समुद्री प्रशासन महानिदेशालय डीजीएमएले अर्को सूचना नभएसम्म होर्मुज जलडमरू मध्य पार गर्ने जहाजहरूमा भारतीय नाविकहरूलाई तैनात नगर्न निर्देश दिएको छ। जहाज मालिकहरू, जहाज प्रबन्धकहरू, भर्ती र नियुक्ति सेवाहरूको लागि लाइसेन्स प्राप्त कम्पनीहरूलाई नयाँ सल्लाह जारी गरिएको छ। खाडी क्षेत्रमा बिग्रिँदै गएको सुरक्षा स्थिति र व्यापारी जहाजहरूमाथि हालै भएका आक्रमणहरूलाई ध्यानमा राख्दै महानिदेशालयले यो सल्लाह जारी गरेको हो। सुन्नुहोस् एक रिपोर्ट।
2: यह परामर्श खाड़ी क्षेत्र में बिगड़ती सुरक्षा स्थिति और हाल के दिनों में व्यापारिक जहाजों पर हुए हमलों को देखते हुए जारी किया गया है। महानिदेशालय का कहना है कि इन घटनाओं से संघर्ष प्रभावित क्षेत्र में कार्यरत नाविकों और व्यापारिक जहाजों के लिए जोखिम काफी बढ़ गया है। समुद्री प्रशासन ने स्पष्ट किया है कि भारतीय नाविकों की सुरक्षा, संरक्षा और कल्याण के साथ साथ भारतीय जहाजों की सुरक्षा उसकी सर्वोच्च प्राथमिकता है। आपातकालीन स्थिति में महानिदेशालय ने सभी नाविकों और जहाजों से महानिदेशालय संचार केंद्र या भारतीय नौसेना के सूचना संलयन केंद्र हिंद महासागर क्षेत्र से तत्काल संपर्क करने की सलाह दी है। दीपेंद्र की रिपोर्ट के साथ समाचार कक्ष से जागृति शर्मा।
1: निर्वाचन आयोगले आज नयाँ दिल्लीमा अखिल भारतीय मीडिया सम्मेलन 2026 आयोजना गरेको छ। सम्मेलनको उद्देश्य निर्वाचन प्रक्रियासित सम्बन्धित महत्वपूर्ण पक्षहरूमा छलफल गर्नु र मानिसहरूलाई सही र भरपर्दो निर्वाचन जानकारी प्रसारण गर्न मीडियाको भूमिकालाई सुदृढ पार्नु थियो। सम्मेलनमा मिजोरम लगायत देशभरिका पत्रकार र निर्वाचन अधिकारीहरूले भाग लिए। निर्वाचन आयोगका वरिष्ठ अधिकारीहरूले निर्वाचन व्यवस्थापन, डिजिटल प्रविधि र सूचना प्रसारसित सम्बन्धित विभिन्न विषयहरूमा प्रस्तुति दिए। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशल मिडिया ह्यान्डल @AIRNews कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। युरोपेली संघले पाकिस्तानको मानवाधिकारको स्थितिको बारेमा गम्भीर चिन्ता व्यक्त गरेको छ। संघले चेतावनी दिएको छ कि 2027 जेनरलाइज्ड स्किम अफ प्रिफरेन्सेस प्लस अन्तर्गत व्यापार लाभहरूमा पाकिस्तानको निरन्तर पहुँच संशोधित जीएसपी ढाँचा अन्तर्गत अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूको पालनामा निर्भर हुनेछ। यी टिप्पणीहरू युरोपेली आयोग र विदेश मामिला तथा सुरक्षा नीतिका लागि युरोपेली संघका उच्च प्रतिनिधिद्वारा तयार पारिएको 2023-25 अवधिको लागि नवीनतम संयुक्त निगरानी रिपोर्टमा गरिएको थियो। रिपोर्टमा भनिएको छ कि समीक्षा अवधिमा पाकिस्तानले जीएसपी प्लस ढाँचा अन्तर्गत आफ्नो दायित्वहरू पूरा गर्नमा कमीहरू प्रदर्शन गरेको छ। आकलन अनुसार पाकिस्तान धेरै क्षेत्रहरूमा पछाडि परेको छ र कानूनको शासन र नागरिक समाजको लागि संकुचित ठाउँको बारेमा चिन्ता व्यक्त गरिएको छ। गिलगित पाल्टिस्तान विधानसभाले सर्वसम्मतिले एक प्रस्ताव पारित गरेको छ। यसमा पाकिस्तानको संघीय सरकारलाई पहाडी क्षेत्रका मानिसहरूलाई अस्थायी प्रान्तीय दर्जा र संवैधानिक तथा राजनैतिक अधिकार प्रदान गर्न अनुरोध गरिएको छ। दुवै पक्षको समर्थनमा पारित यो प्रस्ताव हिजोको सत्रमा संसद सदस्य जलाल अली शाहले पेश गर्नुभएको थियो। यसमा गिलगित बाल्टिस्तानको मुक्तिको ऐतिहासिक पृष्ठभूमि, त्यसपछिका प्रशासनिक सुधारहरू र राष्ट्रिय संवैधानिक ढाँचामा यसको एकीकरणको लागि संवैधानिक संयन्त्रहरूको रूपरेखाको उल्लेख गरिएको छ। भारतको सबैभन्दा ठूलो विश्वव्यापी वस्त्र सम्मेलन भारत टेक्स 2026 आज नयाँ दिल्लीमा सम्पन्न भयो।

यस सम्मेलनमा वस्त्र निर्माण उसको आदान प्रदान नवचार र लगानीको लागि एक अग्रणी विश्वव्यापी गन्तव्यको रूपमा देशको स्थितिलाई अझ बलियो बनाएको छ। चार दिवसीय सम्मेलनको उद्देश्य अन्तर्राष्ट्रिय साझेदारीलाई सुदृढ पार्ने, व्यापार र लगानीलाई बढावा दिने र सम्पूर्ण वस्त्र मूल्य श्रृङ्खलालाई एउटै मञ्चमा प्रदर्शन गर्नु थियो। भारत र विदेशका प्रदर्शकहरू, खरिदारीहरू, लगानीकर्ताहरू, नीति निर्माताहरू र उद्योग सरोकारवालाहरूले सम्मेलनमा भाग लिएका थिए। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले आज नयाँ दिल्लीमा 45 नयाँ आयुष्मान आरोग्य मन्दिरहरूको उद्घाटन गर्नुभयो। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै मुख्यमन्त्रीले सरकार मानिसहरूलाई उनीहरूको घर नजिकै राम्रो स्वास्थ्य सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले आज दिल्लीमा 415 भन्दा बढी आयुष्मान आरोग्य मन्दिरहरू सञ्चालनमा रहेको र 1100 भन्दा बढी आयुष्मान आरोग्य मन्दिरहरूको चाँडै लक्ष्य हासिल गरिने पनि बताउनुभयो। मौसम विभागले आज अरुणाचल प्रदेश, असम, मेघालय र उडिसाका केही भागहरूमा भारी वर्षाको पूर्वानुमान गरेको छ। बिहार, छत्तीसगढ, पूर्वी मध्य प्रदेश, पूर्वी उत्तर प्रदेश, झारखण्ड, नागाल्यान्ड, मणिपुर, मिजोरम र त्रिपुरा, उत्तराखण्ड, विदर्भ, पश्चिम बंगाल, सिक्किमका केही भागहरूमा पनि मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। ओडिसाको पुरीमा भगवान जगन्नाथको विश्व प्रसिद्ध रथयात्रा आज एक महत्वपूर्ण आध्यात्मिक पड़ाउमा पुगेको छ। भगवान बलभद्र, देवी सुभद्रा र भगवान जगन्नाथका भव्य रथहरू ग्रैंड रोडमा आफ्नो औपचारिक यात्रा पूरा गर्दै श्री गुण्डिचा मन्दिर नजिकै स्थित शारदा बालीको पवित्र मन्दिरमा पुगेका छन्। जापान ओपन ब्याडमिन्टनमा दुई पटककी ओलम्पिक पदक विजेता पीभी सिन्धु सेमी फाइनलमा पुगेकी छिन्। जापानकी पूर्व विश्व च्याम्पियन नोजोमी ओकुहाराले महिला एकल क्वार्टर फाइनलमा फिर्ता लिएपछि सिन्धुले वक ओभर पाएकी छिन्। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले हरियाणाको जिन्दमा भारतको पहिलो हाइड्रोजन रेलगाडीलाई प्रस्थान गराउनुभयो। समुद्री प्रशासन महानिदेशालयले जहाज मालिकहरूलाई होर्मुज जलडमरू मध्य हुँदै यात्रा गर्ने जहाजहरूमा भारतीय नाविकहरूलाई तैनात नगर्न निर्देश दिएको छ र मौसम विभागले अरुणाचल प्रदेश, असम, मेघालय र उडिसाका केही भागहरूमा भारी वर्षाको आज पूर्वानुमान गरेको छ। यसका साथै समाचार पूरा भयो।

शिक्षा ज्योति कार्यक्रम सुनेर बस्नुभएका तमाम श्रोता साथसाथै प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरूलाई प्रस्तुत लेखनाथ राईको साथमा यो अशोक शर्माको तर्फबाट हार्दिक स्वागत एवं न्यानो न्यानो अभिवादन। आदरणीय श्रोता साथसाथै प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरू, आज हामी विद्यार्थी भाइ बहिनीहरूको निम्ति धेरै महत्त्वपूर्ण विषय लिएर आएका छौँ, जो नवौँ अनि दसौँ श्रेणीका विद्यार्थी भाइ बहिनीहरूको निम्ति त झन् धेरै नै महत्त्वपूर्ण विषय हो। आज हामी व्याकरणलाई लिएर आएका छौँ, व्याकरणमा भएका छन्द अनि अलङ्कारलाई लिएर आएका छौँ र नेपालीको पाठ अन्तर्गत व्याकरण विषय अनि छन्द अनि अलङ्कार को विस्तारपूर्वक जानकारी दिनका निम्ति, त्यस विषयलाई पढाउनका निम्ति आज हामीले स्टुडियोमा निम्ताएका छौँ शिक्षक नवराज शर्मा सरलाई। त आउनु सुनौ आजको नेपालीको पाठ व्याकरणमाथि छन्द अनि अलङ्कार।

प्यारा नानीहरू, आज म तिमीहरूलाई नेपाली भाषा अन्तर्गत आजको विषय छ नानीहरू छन्द अनि अलङ्कार। यो व्याकरणबाट लिएको विषय हो र यसमा तिमीहरूलाई आज म छन्द र अलङ्कारको बारेमा विस्तार गर्नेछु संक्षिप्तमा, र तिमीहरूले बुझ्ने चेष्टा गर्नु। बुझ्यो नानीहरू? र नानीहरू, छन्द भनेको के हो त? छन्द भनेको यति, गति र लय मिलेको वर्ण, मात्रा आदिको गणना अनुसार पद्यात्मक रचना गरिने कुनै निश्चित रूपलाई छन्द भनिन्छ। बुझ्यौ? छन्द भनेको के? छन्द भनेको कुनै पनि कविताको पङ्क्ति अथवा पद्य त्यसको लय मिलेको सुनिने। जसरी म एउटा उदाहरण दिन्छु तिमीहरूलाई, जस्तो हामीले हाम्रो पुस्तकमा पाउँछौँ विभिन्न प्रकारका छन्द, अनि ती छन्दहरू माझमा पनि छन्द छुट्याइने विधिहरू, र छन्द के हो त भन्दा सजिलो भाषामा भन्नुपर्दा छन्द भनेको यो एउटा लय हो। जसरी हामी गीत गाउँछौँ नि, गीत गाउँदाखेरि एउटा लय हुन्छ, त्यो लय चाहिँ मिलेको सुनिनु पर्यो, कानलाई राम्रो लाग्नु पर्यो, र जसलाई चाहिँ हामी छन्द भन्छौँ। यदि त्यो मिलेको छैन भने के हो यो त, हामी छन्द नबन्दको भनेर पनि भन्छौँ नि, होइन? र त्यस्तै छन्द चाहिँ के रहेछ,

मिलेको र कानलाई सुन कानले सुनेर एकदम त्यसलाई चाहिँ हृदयबाट चाहिँ यो चाहिँ लय रहेछ भन्ने कुरो चाहिँ हामीलाई थाहा हुन्छ। जसरी कविता लेख्दाखेरि कुनै कविले लेख्छ नि कविता, जस्तो भानुभक्तको रामायणलाई भन्नुपर्दाखेरि भानुभक्तले लेखेको रामायणको एउटा अंश म तिमीहरूलाई त्यसै पढेर सुनाइदिन्छु। र त्यसमा के छ भन्दाखेरि, ख्वामित हजुरको म त दास पोहुँ, यो राज्य गर्न कन योग्य को हुँ, यो गादी त हजुरको हो, मैले त सेवा गरी पस्नु पो हो। यो मैले तिमीहरूलाई साधारण कविता कसरी पढिन्छ त्यसमा सुनाएँ। तर यसलाई यदि हामीले छन्दमा भन्नुपर्ने हो भने ख्वामित

बस्नु पो हो, बुझ्यौ त नानीहरू? यसरी नै अब धेरै कविताका पङ्क्तिहरू छन्दमा लेखिन्छन् नि त, तर सबै कविताहरू छन्दमा लेखिन्छ भन्ने पनि छैन, धेरै कविताहरू अन्य प्रकारले पनि लेखिन्छ, जसलाई गद्य कविता पनि भनेर भनिन्छ। र छन्दमा लेखिएको कविताहरू चाहिँ त्यसको लघु गुरु छुट्याएको हुन्छ, जस्तै लघु गुरु भन्नाले चाहिँ ह्रस्व दीर्घ कहाँ लगाउनु पर्ने हो, कसरी प्रयोग गर्नुपर्ने हो, कहाँ त्यसलाई छुट्याएर लेख्नुपर्ने हो, त्यो विषयलाई चाहिँ विशेष ध्यान दिएको हुन्छ छन्दमा। अथवा अर्का शब्दमा रचनालाई स्वर र लयका आधारमा वर्ण र मात्राको निश्चित सङ्ख्या र विश्रामका नियमले नियमित तुल्याउने तत्त्व विशेषलाई छन्द भनिन्छ। जस्तै सुन है, स्वर र लय, हामीले निकालेको स्वर र त्यो कविताको अंशको लय कुन आधारमा छ, कुन वर्णको आधारमा छ, अनि त्यसमा के कति वर्ण छ अनि मात्रा तोकिएको छ, त्यसलाई सङ्ख्याको रूप दिएर त्यहाँ एक छ कि दुई छ, अब एक छ भने एक मात्रिक भयो, दुई छ भने दुई मात्रिक भयो, र त्यसलाई छुट्याउनु पर्यो एक र अर्को। अनि अर्को के हुन्छ भन्दाखेरि छन्दमा संयुक्त अक्षर हुन्छ, संयुक्त अक्षरलाई अघिल्लो अक्षरले पछिल्लो संयुक्त भएको अक्षरलाई तानेर जोडिओरि नै उच्चारण गर्ने हुनाले त्यो संयुक्त अक्षर पनि अगाडि आएर चाहिँ लयको आधारमा त्यसको मात्रा दुई मात्रा गनिन्छ, त्यसकारण त्यो दीर्घ हुन्छ अथवा गुरु हुन्छ। छन्द शब्द संस्कृत भाषाको छद धातुबाट बनेको हो, कतिपय विद्वानहरू छद धातुमा अ सुन प्रत्यय लाग्नाले छन्द शब्द बनेको मान्दछन्, बुझ्यौ? छन्दको अर्थ प्रसन्न गर्नु, बाँध्नु, रक्षा गर्नु हो, र छन्दको अर्थ के रहेछ, प्रसन्न गर्नु, किनकि छन्दमा कुनै पनि कविता पढ्दाखेरि आफ्नो मन के हुन्छ, प्रसन्न हुन्छ, अनि सुन्नेको मन पनि प्रसन्न हुन्छ, आहा कति मिठो। त्यसरी नै छन्द बाँध्नु भनेको आफूले लेखेको कवितालाई कुन छन्दमा आफूले लेख्दाखेरि सठिक हुन्छ, अनि त्यो सठिक भएको छन्द चाहिँ जसलाई चाहिँ हामी रक्षा गरेर राख्न सक्छौँ। र विशेष गरी कविहरूले छन्दलाई, विशेष गरी संस्कृतबाट आएको छन्दलाई चाहिँ आफ्नो कवितामा आफूले नै बाँधेर राखेका हुन्छन्, भन्नुको अर्थ रक्षा गरेका हुन्छन्। र नानीहरू, नेपाली साहित्यमा विशेष कविहरूले चलाइल्याएका छन्दहरूमा संस्कृतका मात्रिक छन्द र वार्णिक छन्द हुन्, बुझ्यौ त? के अरे, मात्रिक छन्द र वार्णिक छन्द। अब मात्रिक छन्द के हो त, कवितामा वर्णहरूका मात्राको निश्चित गणनामाथि आधारित हुने शास्त्रीय छन्दलाई मात्रिक छन्द भनिन्छ। मात्रिक मात्रा, जस्तो हामीले अ आ पढ्छौँ नि, अ आ पढेपछि अ आ आको पछाडिपट्टिको चिन्हलाई हामी मात्रा चिनाउँछौँ, त्यसरी नै छटाई अथवा ई ई उच्चारणको आधारमा खासमा ई र ई हुन्, तर हामीलाई सिकाउँदाखेरि चाहिँ यो सानो ई छोटा ई, यो बडा ई भन्दाखेरि छटाई बडाई भएको पछिबाट, तर वास्तवमा यो ई र ई भएको, र ई चाहिँ के हुन्, मात्रा हुन्, जस्तै ए ऐ यी पनि सब मात्रा हुन्, रि लि पनि मात्रा हुन्, ऊ पनि मात्रा हुन्, र ती मात्रा छुट्याएर जुन कविता लेखिन्छ त्यसलाई चाहिँ मात्रिक छन्दमा लेखिएको कविता अथवा छन्द भनेर भनिन्छ। जस्तै उदाहरणमा मानिलिउँ, मात्र

वैदिक छन्दको एउटा उदाहरण ललित छन्द। ललित छन्दमा पहिलो र तेस्रो पाउमा 16-16 मात्रा अनि दोस्रो र चौथो पाउमा 11-11 मात्रा हुने छन्दलाई ललित छन्द भनिन्छ। मात्रा मात्रा यहाँ कसरी गनिएको छ भन्दाखेरि चाहिँ एक एक अक्षरलाई जोडेर लेखिएको, यो लेखिएको अक्षर अनि अर्को यो लेखिएको अक्षर भनेर छुट्याएको हुन्छ। जसरी उदाहरणमा कवि कविता होस्, कविता कवि होस्, कविता तब पो हुन्छ, शब्द थुपारिकन के हुन्छ, भाव भए पो हुन्छ। र यो उदाहरणमा हेर है, कवि कविता होस्, कविता कवि होस्मा पूर्ण रूपले गन्दाखेरि 16 अक्षर पाइन्छ अथवा 16 मात्रा पाइन्छ। अनि त्यसको ठिक मुन्तिर कविता तब पो हुन्छ मा ठिक 11 मात्रा पाइन्छ। फेरि त्यसको तलतिर शब्द थुपारिकन के हुन्छ, भाव भए पो हुन्छ, र शब्द थुपारिकन के हुन्छ सम्ममा पनि 16 मात्रा अनि भाव भए पो हुन्छमा 11 मात्रा भएकोले यो के भयो, ललित छन्द भयो। र यसलाई कविहरूले ललित छन्द भनेर भनिन्छन्, जुन चाहिँ मात्रिक छन्दबाट आएको हुन्। बुझ्यौ त? र अब वार्णिक छन्द, अघि मैले तिमीहरूलाई मात्रिक छन्दको विषयमा भन्यो भने अब वार्णिक छन्द। वार्णिक छन्द के हो त, कवितामा पद्यहरूको वर्णहरूको निश्चित सङ्ख्या, गणको निश्चित क्रम तथा यति यतिका नियमका आधारमा रचना गरिएको शास्त्रीय छन्दलाई वार्णिक छन्द भनिन्छ। विशेष हामी के गर्छौँ भने जति पनि कविताहरू छन् र प्राय संस्कृत छन्दमा नै रचिएका कविताहरू हामी पाउने गर्छौँ। हुन त हाम्रो जातीय छन्द पनि धेरै छन्, तर त्यसमा पनि सबैभन्दा ज्यादा चाहिँ हामी केमा पाउँछौँ, हामी चाहिँ संस्कृतबाट आएको वार्णिक छन्दमा लेखिएको कविताहरू नै पढ्न पाउँछौँ। र त्यसैले वार्णिक छन्दमा लेखिएको एउटा उदाहरण म तिमीहरूलाई दिँदैछु यहाँ। जस्तै मानिलिउँ तोटक छन्द। तोटक छन्द वार्णिक छन्दमा सबैभन्दा सजिलो कविता कोर्न सक्ने छन्द हो। यस छन्दमा 4 सगन हुन्छन् अनि प्रत्येक पाउको तेस्रो वर्णमा यति हुन्छ, अर्थात् सजिलो परिभाषामा भन्नु हो भने 4 भए तोटक छन्द हुन्छ, 4 भए तोटक छन्द हुन्छ। अब यो सगन चाहिँ के हो त भन्दाखेरि, यो चाहिँ हामीले पछिबाट म तिमीहरूलाई भन्दै जान्छु, यो गण चाहिँ हामीले संस्कृत भाषाबाट लिएका गणहरू हुन्, जो प्राय 8 गणलाई मानिन्छ, भजस यरत अनि नमगन। र यसमा यो तोटक छन्द चाहिँ सगनमा लेखिएकोले गर्दाखेरि, कोरिएकोले गर्दाखेरि चाहिँ यसलाई 4 भए। जसरी 4 के हुन्छ भन्दाखेरि चाहिँ लघु लघु गुरु, लघु लघु गुरु, लघु लघु गुरु, लघु लघु गुरुको चिह्न हुन्छ। अनि अक्षर पनि त्यस्तै प्रकारले जोडिएको हुन्छ। जस्तै उदाहरण दिँदैछु, अति सुन्दर मानव जीवन यो, अझ सुन्दर पार्नु कसो गरी हो, गरी काव्य सुधा रसपान अरे, गर मानव जीवन सार्थक रे। र यो धरणीधर शर्माको कविताबाट लिएको। र यो कविता कुन छन्दमा लिएछ भन्दा, यो कविताको पद्यहरू हामी तोटक छन्दमा पाउँछौँ। र यसलाई चाहिँ कसरी छुट्याएको छ भन्दा चाहिँ, यहाँनिर अति अति अ त इ भएकोले गर्दा इ एकमात्रिक वर्ण, अनि यो चाहिँ ह्रस्व भएकोले गर्दाखेरि अति 2 लघु, अनि सुन्दर दन्तेस छटौकर दन्तेन दसंजुक र सुन्दर, सुन्दर अक्षरमा सुसँग पछिको संयुक्त अक्षर दन्तेन पनि आएर सुसँगै उच्चारण भएको कारणले गर्दाखेरि यहाँनिर 2 ज्यादा अक्षर भएको कारणले यो दीर्घ भयो, अथवा 2 भएकोले गर्दा 2 भयो। त्यसैले यो अक्षर के हुन्छ, माथि गएर गुरु हुन्छ। र त्यो दन्तेनसँग जुन द शब्द छ, त्यो द चाहिँ अलग भयो, त्यो अलग भइसकेपछि फेरि यो एक हुन्छ, त्यसकारण एक भएको कारणले एक्लो भयो, र त्यसलाई पनि फेरि के गरिन्छ, लघु भनेर जोडिन्छ। जस्तै यहाँनिर द र चाहिँ लघु लघु भएर आयो। फेरि पछि गएर मानव माक दन्ते

वा मानव, मानवमा फेरि मा मले आकर जोडेर ल्याएको छ, त्यो भयो दीर्घ, दुई मात्रिक भयो, त्यस कारण त्यो गुरु भयो। फेरि अर्को दन्तेन र व, मानवको दन्तेन र व चाहिँ लघु लघु भयो। फेरि पछि गएर जीवन यो मा जबडाइकर, फेरि त्यहाँनिर गुरु हुनु गयो, दीर्घ लिएर आएको छ जले। अनि व र दन्तेन फेरि एक्लो एक एक्लो भयो, त्यस कारणले गर्दा लघु लघु। अनि अन्तमा यो गुरु भयो, त्यस कारणले गर्दा यो चाहिँ तोटक छन्द भयो। यसरी कविता रचना गर्दा चाहिँ कविहरूले कुन प्रकारले आफ्नो छन्द प्रयोग गरेका हुन्छन् त्यो छन्दलाई चाहिँ हामीले अक्षर हेरेर छुट्याउनु पर्छ, अनि यो छन्दबाट लिएको हो भनेर हामी बुझ्न सक्छौँ। बुझ्यौँ नानीहरू? र तिमीहरूलाई अब सर्वप्रथम त के थाहा हुनुपर्छ भन्दाखेरि चाहिँ छन्द छुट्याउने नियम के हो त? अघि मैले भने लघु गुरु, लघु गुरु भने, तर लघु के हो, गुरु के हो, कस्तो प्रकारले लघु हुन्छ, कस्तो प्रकारले गुरु हुन्छ, र छन्द छुट्याउने नियम यस्तो प्रकार छ। यसलाई गण विचार वा छन्द केलाउने सूत्र पनि भनिन्छ। जस्तै लघु, लघुको चिह्न अङ्ग्रेजीको क्यापिटल लेटरमा लेखेको आई जस्तै हुन्छ, तर हामीले आई भन्नु हुँदैन है, भुलिएर पनि छन्दमा चाहिँ हामीले आई भनेर चाहिँ भन्नु हुँदैन। जसरी गुरुको चिह्न हुन्छ अङ्ग्रेजी वर्णको एस, क्यापिटल एस जस्तो हुन्छ, तर हामीले त्यसलाई एस पनि भन्नु हुँदैन, किनकि त्यसलाई हामी गुरु भन्नुपर्छ, किनकि भाषाको आधारमा यो चिह्न चाहिँ एउटा लघु भयो अनि अर्को चाहिँ गुरु भयो। र लघु कति बेला हुन्छ भन्दा एक मात्रिक वर्ण अथवा ह्रस्व हुँदाखेरि। ह्रस्व भनेको के हो त? जस्तै अब हामीले अ पढ्छौँ, अ पढिसकेपछि त्यसलाई छुट्याउँछौँ, अनि स्वर वर्ण, व्यञ्जन वर्ण हामी छुट्याउँदाखेरि त्यो स्वर वर्ण पनि अब ह्रस्व र दीर्घ जुन चाहिँ प्रकारले छुट्याइन्छ त्यही प्रकारले यहाँ एक मात्रिक वर्ण पनि यदि त्यो ह्रस्व भएर आएको छ भने त्यो लघुको चिह्न भएर उभिन्छ। अनि त्यस्तै गुरुको चिह्न कति बेला हुन्छ भन्दाखेरि दुई मात्रिक वर्ण दीर्घ भएर आएको छ भने। दुई मात्रिक वर्णमा के हुन्छ भने कुनै अक्षर जोडिएर आएको हुन्छ, अथवा दीर्घ जस्तै ई भएर आयो, ई भएर आएको शब्द पनि त्यो यदि छ भने त्यो पनि के हुन्छ, गुरु हुन्छ। अब संस्कृतबाट आएको एउटा अर्को उदाहरण शिखरणी छन्द, य म न स भ, एक लघु र एक दीर्घ भएको हुन्छ शिखरणी छन्द बुझिन्छ। बुझ्यौ त नानीहरू? जसरी अघि मैले छुट्याउँदाखेरि भ ज स य र त न म भने, त्यस्तै प्रकारले अब चाहिँ शिखरणी छन्द चाहिँ कसरी जान्नु हो भन्दाखेरि चाहिँ य म न स भ र एक लघु र एक दीर्घ अन्तमा भएको हुँदा यो के हुन्छ, शिखरणी छन्द हुन्छ। जस्तै उदाहरण, म खाउँ म लाउँ, सुख सयल वा मोज म गरौँ, म हाँसौँ मै नाचौँ, अरू सब मरुन् दुर्बलहरू। बुझ्यौ? र शिखरणी छन्दमा य म न स भ एक लघु र एक दीर्घ कसरी यहाँ छुट्याएको छ भन्दाखेरि, म खाउँ मै लाउँ, सुख सयल वा मोज म गरौँ, त्यसमा यगन कहाँ आयो, मगन कहाँ आयो, त्यो माथिको अहिको उदाहरणलाई हेरेर भजस य र त न म हेरेर हामीले यसलाई छुट्याउनु पर्छ। बुझ्यौ नानीहरू? अब म तिमीहरूलाई जातीय छन्द बारेमा एउटा उदाहरण दिन्छु। अहिलेसम्म हामीले जति पनि पढ्यौँ यो संस्कृतबाट आएको वार्णिक छन्द र मातृक छन्द हुन्। अब हाम्रो नेपाली जातीय छन्द चाहिँ के हुन् त भन्दाखेरि, नेपाली जातीय छन्द संस्कृत छन्दशास्त्रको कुनै नियममा नबाँधी नेपाली लोकमानसमा प्रचलित एवं नेपाली जनजीवनमा भिजेका र नेपाली भाषाको ध्वनिगत प्रकृति एवं लोकलयमा आधारित छन्दलाई जातीय छन्द वा नेपाली लोक छन्द भनिन्छ। बुझ्यौ? नेपाली जातीय छन्द राग, गति, लय र तालमा आधारित हुन्छन्। जस्तै झ्याउरे, सवाई, सेलो नेपाली जातीय छन्द हुन्। जातीय छन्द लेखपढको आधारमा छुट्याइन्छ। जस्तो अघि हामीले संस्कृतबाट आएको वार्णिक छन्दहरू छुट्याउँदाखेरि गण छुट्यायौँ, जस्तै भजस छुट्यायौँ, यरत छुट्यायौँ, नम छुट्यायौँ, अब हाम्रो जातीय छन्दमा चाहिँ यी सब छुट्याइरहनु पर्दैन, तर हामीले आफ्नो भाषा शैली अनुसार यसलाई हामीले के गर्न सक्छौँ, छुट्याउन सक्छौँ। जस्तो अब हामीले नेपाली जातीय छन्दमा झ्याउरे छन्द, नेपाली छन्दमा एकदमै प्रचलित छन्द के हो, झ्याउरे छन्द। जस्तो मुनामदन खण्डकाव्य पनि महाकवि लक्ष्मीप्रसाद देवकोटाले जातीय
छन्दको झ्याउरे छन्द।

यसमा नै लेख्नुभएको थियो र त्यसको उदाहरण म तिमीहरूलाई एउटा यहाँ दिँदैछु। जस्तै हातको मैला सुनको थैला के गर्नु धनले सागर सिस्नु खाएको बेस आनन्दी मनले र यो कविताको अंश भयो तर यसलाई अब छन्दमा पढ्दा चाहिँ अब झ्याउरे छन्द चाहिँ कस्तो हुन्छ सर भनेर तिमीहरूले भन्यौ भने अब हातको मैला सुनको थैला के गर्नु धनले सागर सिस्नु खाएको बेस आनन्दी मनले बुझ्यौ नानीहरू। जस्तो अर्को पद्यमा पनि छ नि ईश्वर तैँले रचेर फेरि कसरी बिगारिस ईश्वर तैँले रचेर फेरि कसरी बिगारिस सृष्टिको फुल रचेर त्यस्तो कसरी लतारिस बुझ्दैछौ होला नानीहरू यो चाहिँ के हो नेपाली जातीय झ्याउरे छन्द हो बुझ्यौ नानीहरू। र यसरी नै अब हामी अर्को विषयतिर जाँदैछौँ र अर्को विषयमा चाहिँ के छ भन्दाखेरि अलङ्कार छन्द र अलङ्कार झन्डै झन्डै एकै प्रकारको हुन्छ तर अलङ्कार चाहिँ शब्दको जुन चाहिँ गुण हुन्छ त्यसलाई चाहिँ हामी अलङ्कार भन्दछौँ। जस्तो परिभाषामा भन्नु हो भने अलङ्कार काव्यको आभूषणलाई अलङ्कार भन्दछन्। आभूषण भनेको के हो भन्दाखेरि चाहिँ गरगहना। गरगहना कसले लाउँछ त भन्दा प्रायः हामी के गर्छौँ नारी जातिले लाउने गरगहना जसरी उनीहरूले हातमा बाला लाउँछन् होइन गलामा हार लाउँछन् कानमा कुण्डल लाउँछन् नाङमा बुन्द्री लाउँछन् त्यस्तै ती गहनाहरूले उनीहरूलाई कस्तो देखिन्छ एकदमै राम्रो अथवा सुन्दर देखिन्छ। जसरी एउटी सुन्दरी नारीलाई गहनाले अझ सुन्दर पार्दछन् नारी त त्यसै पनि अब सुन्दर नै हुन्छ होइन प्रकृतिको सुन्दर नै के हो नारी हो भनेर भनिन्छ नि त तर नारीलाई पनि अझै सुन्दर बनाउनलाई चाहिँ के अरे हामी गहनाले अझै सुन्दर पारेको देख्छौँ नि त गहना लाएर। त्यसरी नै काव्य कामिनीलाई पनि साहित्य को यो काव्य कामिनीलाई हामी के गर्छौँ अलङ्कारले अझ सुन्दर पार्छौँ अथवा अलङ्कारले के गर्छ यसलाई सुन्दर पार्दछ। अलङ्कार काव्य वा साहित्यको शोभा बढाउने तत्त्व भएकोले यो काव्यको गहना तथा आभूषण हो। आभूषण भनेको बहुमूल्य वस्तुहरूमा गनिन्छ नि त आभूषण भन्नाले होइन गहना र यो काव्यको शब्दहरू चाहिँ के हो यो चाहिँ गहना हो र त्यसलाई चाहिँ अब गहकिलो कविता भनेर जब हामी भन्छौँ नि त्यसलाई चाहिँ कसरी गहकिलो भयो भन्दाखेरि चाहिँ यो चाहिँ गहनाले गर्दाखेरि भयो। अब गहना भनेको आभूषण आभूषण भनेको कविताको शब्दहरूको रखाई। साहित्यमा अलङ्कारले सौन्दर्य वृद्धि गर्दछ यसकारण अलङ्कारको मुख्य काम काव्यको सौन्दर्य अर्थको रमणीयता र उक्ति वा भनाइको वैचित्र बढाउनु हो। हुनु पनि नानीहरू अब एउटा शब्द यस्तो छ नि जस्तै अब मानिलिउँ मैले कुनै एउटा शब्द प्रयोग गरेँ आज त मैले ती भात खाइनँ त हौ कम्ती शब्दको अर्थ के हुन्छ कम्ती शब्दको अर्थ हुन्छ थोरै अलिकति तर यहाँ मेरो भनाइले के बुझायो त भन्दाखेरि धेरै बुझायो नि थुप्रो बुझायो यही नै यसको रमणीयता हो वैचित्र हो र यसलाई चाहिँ हामी अलङ्कार भनेर भन्छौँ। र नारीहरू मुख्यतः अलङ्कार तीन प्रकारका मानिन्छन् शब्द अलङ्कार अर्थ अलङ्कार र वय अलङ्कार। र पहिलो शब्द अलङ्कार के हो त काव्यमा शब्दको प्रयोगद्वारा हुने वैचित्र चमत्कार र सौन्दर्यलाई शब्द अलङ्कार भन्दछ। शब्द अलङ्कार भनेको काव्यको वैचित्र बढाउने जस्तै आजको सभामा कम्ती भिड थियो यहाँ भिड शब्दमा अघिबाट कम्ती शब्दको प्रयोग भएको छ यहाँ कम्तीलाई धेरै अधिक बुझिन्छ त्यसैले यो शब्द अलङ्कार भयो। अघि मैले भने नि कम्ती शब्द प्रयोग गरेको थिएँ अब यहाँ कम खानाको कुरा भात भएको थियो अब यहाँ कम्ती भिड थियो भन्दाखेरि आजको सभामा कम्ती भिड थियो साधारण शब्दमा थोरै बुझ्यो तर आजको सभामा कम्ती भिड थियो अब त्यो भनाइलाई बुझ्दाखेरि चाहिँ के हुन्छ त्यहाँ चाहिँ अधिक बुझिन्छ धेरै बुझिन्छ बुझ्यो त नानी हो जसलाई चाहिँ हामी शब्द अलङ्कार भनेर भन्दछौँ। त्यसरी नै अर्थ अलङ्कार अर्थ अलङ्कार के हो त काव्यमा अर्थद्वारा उत्पन्न हुने सौन्दर्य र चमत्कारलाई अर्थ अलङ्कार भन्दछ। जस्तै कर बाँधी करसित कर तिर्न लगायो सुन है कर बाँधी करसित कर तिर्न लगायो यहाँ कर शब्दको अर्थ एकै पङ्क्तिमा भए पनि अर्थ अलग अलग भएकोले अर्थ अलङ्कार भएको छ। कर शब्द घरिघरि दोहोरिएको छ यहाँ कर शब्द तिनपल्ट दोहोरिएको छ र यसको अर्थ चाहिँ के हुन्छ भन्दाखेरि तिनैवटा कर शब्द चाहिँ अलग अलग के छ अर्थ भएर आएको छ। जसरी पहिलोको कर हात दोस्रो जबरजस्ती अनि तेस्रो सरकारलाई तिर्नुपर्ने

मेरो अथवा ट्याक्स भनिन्छ नि, बुझ्यो नानीहरू? यसैले यो के भयो, यो अर्थ अलङ्कार भयो। र अर्को उपय अलङ्कार। उपय अलङ्कार कुनै पनि रचनाको शब्द र अर्थ दुवैमा सौन्दर्य र चमत्कार भए उपय अलङ्कार हुन्छ, जस्तै ससृष्टि र संस्कार। र यी शब्दहरू अब एउटै हुन् तर भनाइमा यसमा के छ, उपय छ, किनभने एउटाको अर्को जस्तो ससृष्टिलाई संस्कारले पनि के गरिरहेको छ, बुझाइरहेको छ। त्यस कारणले गर्दा यो के भयो, उपय अलङ्कार भयो। अब म तिमीहरूलाई एउटा उदाहरण दिँदैछु अलङ्कारको। अलङ्कार चाहिँ कसरी छुट्टाइन्छ भन्दाखेरि, अनुप्रास अलङ्कार, अलङ्कारहरू धेरै छन्, जस्तो अब अनुप्रास अलङ्कार। अनुप्रास अलङ्कार वाक्यमा एउटा व्यञ्जन वर्ण वा धेरैवटा व्यञ्जन वर्णहरू क्रमैले दोहोरिन आएमा अनुप्रास अलङ्कार भनिन्छ। जस्तै अब एउटै वर्ण व्यञ्जन वर्ण कदेखि ज्ञसम्मको वर्णहरूमा कुनै घरिघरि दोहोरिए के हुन्छ, अनुप्रास अलङ्कार हुन्छ। जस्तै उदाहरणको निम्ति, झलक्क झल्किँदा तिमी झसङ्ग झट्ट झस्किए, झलास्य चट्ट बान्त्यो झुकेर झर्छ झारमा। सुन्यौ, झलक्क झल्किँदा तिमी झसङ्ग झट्ट झस्किए, झलास्य चट्ट बान्त्यो झुकेर झर्छ झारमा। यहाँ झ व्यञ्जन वर्ण अनेकपल्ट घरिघरि दोहोरिन आएको हुँदा अनुप्रासको प्रकारको, अनुप्रास पनि धेरै अनुप्रास अलङ्कारहरू छन्, त्यसमा एक वृत्त्यानुप्रास अलङ्कार भनेर भनिन्छ। यो चाहिँ के भयो, वृत्त्यानु अलङ्कार भयो, बुझ्यौ त, वृत्त्यानुप्रास अलङ्कार भयो। र त्यस्तै अर्को एउटा उदाहरण छ यहाँनिर, अन्त्यानुप्रास अलङ्कारको अन्त्यानुप्रास अलङ्कार छ, जसको उदाहरण यहाँनिर छ, सुनखरी कविता, जुन कविताका कवि हुनुहुन्छ लेखनाथ खालिङ, र उहाँको कविता सुनखरीबाट लिएको छु। जसले फुल्न सक्छ वनमा, जसले फुल्न सक्छ घरमा, जसले फुल्न सक्छ रहरमा, जसले फुल्न सक्छ घरमा। र अन्त्यानुप्रास अन्तमा गएर यी शब्दहरू एकै प्रकारले आएको छ। जस्तै भन्दाखेरि, जसले फुल्न सक्छ वनमा, जसले फुल्न सक्छ घरमा, जसले फुल्न सक्छ रहरमा, जसले फुल्न सक्छ करमा। वनमा, घरमा, रहरमा, करमा भन्दाखेरि चाहिँ के भयो, अन्त्यानुप्रास अन्तमा गएर चाहिँ यो के भयो, अनुप्रास भएर यसलाई अनुप्रास अलङ्कारको अन्त्यानुप्रास भनेर भनिन्छ। बुझ्यौ नानीहरू? र अब एउटा उदाहरण म तिमीहरूलाई अझै बुझाउने कोसिस गर्छु छोटकरीमा। अतिशयोक्ति अलङ्कार, अतिशयोक्ति भनेको चाहिँ अति नै, धेरै, थुप्रै बुझाउने। सामान्य कुरालाई बढाएर, चढाएर चमत्कारपूर्ण ढङ्गले भन्दा अतिशयोक्ति अलङ्कार भन्दछन्। जस्तो सामान्य कुरा नभनेर चाहिँ त्यसलाई बढाएर चढाएर अब अर्कै कुरातिर लगेर बुझाउनु कोसिस गरेको, अथवा उपमेयको उल्लेख नगरेर उपमासँग अभेद सम्बन्ध देखाउनु नै अतिशयोक्ति अलङ्कार मानिन्छ। जस्तो उपमेय भनेको मानिलिउ यो पुस्तक, यो पुस्तकलाई लिएर, यो पुस्तक हातमा राखेर यसको हामी जब वर्णन गर्छौँ, यो भित्र लेखेको कविताहरू जे छन् त्यो कविताको हामी यदि वर्णन गर्छौँ भने, यो कविताको किताब हामीले नदेखाइ नै पनि यसको वर्णन गर्न सक्छौँ नि त। त्यस कारण उपमेयलाई चाहिँ हामी लुकायौँ, यो किताबलाई चाहिँ हामीले लुकायौँ अथवा उल्लेख गरेनौँ, तर त्यो भित्र भएको सम्पूर्ण कुरोलाई चाहिँ हामीले के गर्यौँ, यहाँ देखाउन खोज्यौँ। अनि त्यसलाई हामीले कसरी देखायौँ भने, त्यसलाई हामीले त्यो किताबभित्रको अक्षरलाई बाहिर किताबसँग चाहिँ हामीले के गर्यौँ, तुलना गर्यौँ। जसरी उदाहरणमा, चन्द्रमालाई चन्द्रमा हेर्छिन् कौशी र आकाश, जस्तो चन्द्रमा त थाहा छ तिमीहरूलाई होइन, आकाश हामी जुन चन्द्रमा देख्छौँ, त्यो चन्द्रमालाई चाहिँ यहाँ फेरि चन्द्रमा हेर्छिन्, चन्द्रमालाई चन्द्रमैसँग हेर्छिन् कौशी र आकाशमा भने, कौशीमा बसेर आकाशतिर हेर्ने कसले हेरे त भन्दाखेरि चाहिँ यो अंश, यो चन्द्रमा मुनालाई उल्लेख नै नगरी, जस्तो चन्द्र चाहिँ मुना भयो तर मुनालाई उल्लेखै नगरी, यहाँ चन्द्रमा मुनालाई उल्लेख नै नगरी चन्द्रमान उपमानको उल्लेख गरेर, जस्तो अब चन्द्रमा मुना मन पहिले भन्नु सक्ने थियो नि त, तर यहाँ के भन्यो, चन्द्रमालाई चन्द्रमा हेर्छिन् भनेर, चन्द्रमालाई अब मुनालाई लुकाएर चन्द्रको उदाहरण दिएकोले, उल्लेख गरेको कारणले गर्दाखेरि यहाँ चाहिँ चन्द्रमा चाहिँ उपमान भयो नि त, र उपमान उल्लेख गरेको चन्द्रमासँग मुनाको एकरूपताको वर्णन गरिएको पाइन्छ, र यसैले के भयो, यो अतिशयोक्ति अलङ्कार भयो। त नानीहरू, आजलाई म यतिमै यो पाठ शेष गर्न लागिरहेछु, र अर्को दिन फेरि अर्को विषय लिएर तिमीहरूसँग फेरि भेट गर्नेछु। ल, आजलाई बिदा देऊ, धन्यवाद नानीहरू।

अहिले हजुरहरूले छन्द अनि अलङ्कार विषयमा धेरै कुराहरू बुझ्नुभयो होला, जान्नुभयो होला, र हाम्रा विद्यार्थी भाइ बहिनीहरूले यसलाई मनन गर्नुहोस् अनि अभ्यास गर्नुहोस्, अध्ययन गर्नुहोस् है, किनकि भाषा साहित्यमा व्याकरणको महत्त्व र गरिमा धेरै नै महत्त्वपूर्ण रहिआएको छ। र आज हाम्रा शिक्षक नवराज शर्मा सरले धेरै राम्रोसँगले हजुरहरूलाई प्रकाश पारिदिहाल्नु भयो। अन्तमा हामी यही भन्छौँ, विद्यार्थी भाइ बहिनीहरू, तपाईँको आउने भविष्य प्रकाशमय बनुन् भन्ने मङ्गल कामना साँच्दै आजको शिक्षा ज्योति कार्यक्रमबाट प्रस्तुत लेखनाथ राईको साथमा यो अशोक शर्मा पनि ओझल हुँदछ। नमस्कार।

0: करने के लिए सुरक्षित, गरिमापूर्ण और समावेशी कार्यस्थल सुनिश्चित करना आवश्यक है। बम्बई शेयर बाजार का संवेदी सूचकांक आज 965 अंक बढ़कर 78,151 पर बंद हुआ। निफ्टी 262 अंक की बढ़त के साथ 24,334 पर पहुंच गया। इसके साथ ही ये समाचार बुलेटिन समाप्त हुआ।
1: समाचार पछि पुनः स्वागत छ। श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। यो कार्यक्रम प्रसारण भइरहेको छ आकाशवाणी खरसाङको 103.5 मेगाहर्जको तरङ्गमा। दार्जिलिङका श्रोता साथीहरूले यस प्रसारणलाई सुन्न सक्नुहुनेछ आकाशवाणीको 100.2 मेगाहर्जको तरङ्गमा। म कार्यक्रम प्रस्तोता चन्दन थापा र मेरो साथमा हुनुहुन्छ मेरो कार्यक्रम सहयोगी पासाङ। श्रोताहरू, अब पालो भएको छ कार्यक्रम जय जवानको। यो कार्यक्रम समर्पित छ हाम्रा फौजी दाजुभाइहरूका निम्ति र सुनाइरहेका छौँ केही मिठा हिन्दी फिल्मी गीतहरू। त श्रोता साथीहरू, प्रस्तुत छ यो पहिलो गीत।

श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ, सुनाइरहेका छौँ कार्यक्रम जय जवान। र अघिल्लो गीत सुनाइरहेका छौँ कार्तिकको स्वरमा, जसको शब्द अनि सङ्गीत रहेको छ एआर रहमान अनि सङ्गीत रहेको छ प्रसुन जोशीको।

श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। श्रोताहरूले सुन्नुहुँदैछ कार्यक्रम जय जवान, र कार्यक्रमको अन्तिम गीत राखिरहेका छौँ गजनी फिल्मबाट, श्रेया घोषालको आवाजमा, जसको शब्द अनि सङ्गीत रहेको छ एआर रहमान अनि प्रसुन जोशीको।

श्रोताहरू, यो अन्तिम गीत सितै कार्यक्रम जय जवान यही नै समाप्त गर्दछौँ। अब प्रस्तुत छ पाश्चात्य सङ्गीतको कार्यक्रम इभिनिङ मेलोडी। सुन्नुहुनेछ कार्यक्रम अनुरासित।

0: नमस्कार, यो आकाशवाणी हो। 6 बजेको मुख्य समाचार स्नेहा थामीबाट सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मू 19 देखि 25 जुलाईसम्म मोल्दोवा, उत्तरी मेसिडोनिया र रोमानियाको राजकीय भ्रमणमा रहनुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज चण्डीगढमा स्वास्थ्य सेवा, शिक्षा र सड़क पूर्वाधार जस्ता प्रमुख क्षेत्रहरूमा लगभग 4,700 करोड़ रुपियाँका कैयन विकास परियोजनाहरूको शुभारम्भ गर्नुभयो। चण्डीगढको पञ्जाब इन्जिनियरिङ कलेजमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीले 505 करोड़ रुपियाँको लागतमा निर्मित अत्याधुनिक मातृ तथा शिशु हेरचाह केन्द्र र 440 करोड़ रुपियाँको लागतमा निर्मित उन्नत तन्त्रिका विज्ञान केन्द्र राष्ट्रलाई समर्पित गर्नुभयो। संसदको मनसुन सत्र अघि एनडीए मन्त्री समूहको बैठक आज नयाँ दिल्लीमा भयो। बैठकमा केन्द्रीय मन्त्रीहरू अमित शाह, राजनाथ सिंह, राजीव रञ्जन सिंह, किन्जरापु राममोहन नायडू र किरेन रिजिजू उपस्थित थिए। वित्तमन्त्री निर्मला सीतारमणले प्रधानमन्त्री नरेन्द्र मोदीको लक्ष्य हरेक गाउँ र प्रत्येक योग्य नागरिकलाई ब्याङ्किङ सेवा प्रदान गर्नु रहेको बताउनु भएको छ। वित्तमन्त्रीले आज आन्ध्र प्रदेशको पलनाडु जिल्लाको नरसारापेटामा आयोजित ऋण वितरण कार्यक्रममा केन्द्र सरकारका विभिन्न योजनाहरू अन्तर्गत 1,03,246 लाभार्थीहरूलाई 3,216 करोड़ रुपियाँको ऋण वितरण गर्नुभयो। विदेश मन्त्रालयका सचिव सीवी जर्जले नयाँ दिल्लीमा संयुक्त राष्ट्र खाद्य तथा कृषि संगठनका भारतका लागि निवर्तमान प्रतिनिधि ताकायुकु हागिवारासित भेट गर्नुभयो। रोग निगरानी र जनस्वास्थ्य कार्यक्रम सम्बन्धी 2 दिने राष्ट्रिय समीक्षा बैठक आज नयाँ दिल्लीमा सम्पन्न भयो। स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयद्वारा आयोजित यस बैठकमा सबै 36 राज्य र केन्द्र शासित प्रदेशहरूका वरिष्ठ स्वास्थ्य नेतृत्वको सहभागिता थियो। यसका साथै मुख्य समाचार पूरा भयो। अब 6:50 प्रादेशिक समाचार लिएर पुनः उपस्थित हुनेछ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: श्रोताहरू, समाचारपछि पुनः स्वागत छ। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। श्रोताहरूले सुनिरहनु भएको छ आकाशवाणीको 103.5 मेगाहर्जको तरङ्गमा। अबको क्रममा सुनाइरहेका छौँ एउटा हिन्दी फिल्मी गीत।

0: नमस्ते है दिदीहरू, आइपुगे म पनि।
1: हे नमस्ते छ बिरे भाइ, नमस्ते छ लु है धनभाइ पनि।
2: हजुर हजुर, मेरो पनि लु नमस्ते है बिरे भाइलाई।
0: हजुर हजुर, अनि
1: आउनु सजिलो गरेर बस्नुहोस् न, कहाँ हौ पराईबाट बोली पो हाल्नु भयो त आज त।
0: हजुर धन्यवाद,
2: सजिलो गरी बस्नुहोस् है बिरे भाइ, सफा गर्नु निकै लामो छ नि।
1: त्यही त
0: हो नि, अनि यसरी अब हामी भेटघाट भएपछि विभिन्न विषयहरूमा कुराकानी गर्छौँ।
2: हजुर हजुर,
0: अनि आज चाहिँ मैले आफै विषय लिएर यहाँ धनमाया दिदीलाई सुनाइदिउँ कि भन्ने विचार पनि गरिराखेको छु।
2: के विषय लिएर आउनुभयो बिरे भाइ आज?
0: आज चाहिँ यहाँ धनमाया दिदीलाई स्क्रब टाइपस रोग बारे केही जानकारी गराउँ कि भन्ने विचार गरेको छु।
2: राम्रो कुरा ल्याउनु भएछ बिरे भाइले, विषय पनि राम्रो लिएर आउनु भएछ। मैले पनि यो स्क्रब टाइपस के हो त्यो बुझेको थिइनँ, सुनेको चाहिँ हो कि बिरे भाइ, र कसरी हुन्छ किन हुन्छ त्यो पो जान्न मन लागिरहेथ्यो। तपाईँले राम्रो विषय लिएर आउनु भएको छ।
1: हो नि, केही कुरो
2: जानेको कुरो छ भने बताउनुहोस् है।
1: हजुर, केही कुरो त जानिराखेकै राम्रो।
2: हजुर हो नि,
0: हजुर हजुर, किनभने यो बर्खायाममा त यो रोग त निकै सुनिन्छ है।
2: हजुर हजुर,
0: विशेष अब यो स्क्रब टाइपस चाहिँ मुसा अनि छुचुन्द्रको शरीरमा हुने एक प्रकारको संक्रमित किराले मानिसलाई टोक्दा हुने रोग हो।
2: ए,
0: अनि यो रोग लाग्दाखेरि चाहिँ ज्वरो आउँछ, टाउको दुख्छ, मांसपेशी दुख्छ, आँखा रातो हुन्छ, छालामा डाम्रा निस्किन्छ,
2: ज्यू ज्यू
0: गिर्खा, कोही बेला त गिर्खा पनि उठ्छ। योहरू चाहिँ यो रोगको लक्षणहरू हो।
2: हजुर हजुर,
1: अब त्यो बाहेक पनि अरू स्क्रब टाइपसका किराहरू पाइने विशेष ठाउँहरू चाहिँ छ। अब गाउँघर हामी बस्छौँ, गाउँघरमा त हामी खेतीपाती नगरी भएन होइन, हामीलाई बाँस पनि चाहिन्छ, त्यसले गर्दा यो चाहिँ अब चियाको गाछ भयो, त्यसको वरिपरि भयो, बाँसको
2: झार जङ्गल त हुन्छ
1: हुन्छ नि, ज्यू झार जङ्गलमा पनि त जानै पर्यो।
2: हजुर हो नि,
1: अन्त यो चिसो ठाउँहरूमा पनि हुन्छ है धनमाय बहिनी, अन्त कतिवटा चाहिँ यो कुहिएको काठ टुको ठुटा मुढाहरूमा पनि हुन्छ, त्यति बेला पनि हामीले याद गर्नु पर्यो। बाक्लो झार जङ्गल भएको ठाउँमा पनि यो किराहरू हुन्छ, त्यसले गर्दाखेरि हामीले केही पनि काम गर्दाखेरि एकदमै होसियारसँग चाहिँ गर्नु पर्यो।
2: हजुर,
0: अनि धनमाया दिदी यो जानिराख्नुहोस् कि
2: ज्यू,
0: नाङ्गो आँखाले चाहिँ स्क्रब टाइपसको संक्रमित किराहरू हतपत देखिन सक्दैन। स्क्रब टाइपस रोग नै हो भनेर बुझ्नको लागि खुटाउनुको लागि चाहिँ डाक्टरहरूसँग सरसल्लाह लिनु पर्यो।
2: र यो स्क्रब टाइपस भन्नुभयो नि बिरे भाइ अहिले तपाईँहरूले, योलाई पनि अब रोक्ने कुनै उपाय त छ होला नि है बिरे भाइ?
0: अब यसको रोक्ने उपायमा चाहिँ हामी नै सचेत हुनु पर्यो धन्यवाद।
2: हजुर हजुर, कसरी चाहिँ हुनुपर्ने हो?
0: कसरी भन्दाखेरि चाहिँ बाहिर काम गर्न जाँदाखेरि अथवा हामी त अब दाउरा घाँस जङ्गल त जानै पर्यो
2: नि,
0: हामीले त्यति बेला चाहिँ अलग जोडी लुगा औ जुत्ताको प्रयोग गर्नुपर्छ।
2: हजुर,
0: काम गरिसकेर चाहिँ फेरि झट्ट अर्को लुगा लगाइहाल्नु पर्यो। बाहिर काम गर्न जाँदाखेरि हल्का रङको लामो बाहुला भएको लुगाको प्रयोग गर्नुपर्छ।
2: हजुर हजुर,
0: अनि प्यान्टहरू खुम्चाउनु हुँदैन काम गर्दाखेरि, प्यान्टलाई चाहिँ खुम्चाएर मोजाभित्र हाल्नुपर्छ। यसो गर्दाखेरि चाहिँ त्यो किराभित्र हाम्रो शरीरमा पस्न पाउँदैन। अनि चिसो ठाउँतिर औ कुहिएको काठ वा रुखको ठुटा वा मुढाहरूमा बस्नु हुँदैन। लुगा फाटाहरू अग्लो झार झाडी वा घाँसहरूमाथि सुकाउनु पनि हुँदैन है।
1: हजुर, त्यति मात्र कहाँ हो र धनमाय बहिनी, हामीले बाहिर काम गरेर आएपछि नै हामीले तत्कालै लुगा चाहिँ फेरिहाल्नु पर्यो।
2: हजुर,
1: खाली खुट्टा औँला देखा पर्ने जुत्ता स्यान्डल लगाउनु भएन हामीले झार जङ्गलमा जाँदाखेरि है, बाहिर काम गर्न जाँदा सधैँ लुगामा किरा मार्ने औषधिको हामीले प्रयोग गर्नु पर्यो। बाहिरको काम गरे पश्चात चाहिँ साबुन र झुत्रो हुन्छ नि, त्यसले चाहिँ हामीले यसो दलदाल परेर नुहाई धुवाई चाहिँ गरिहाल्नु पर्छ।
2: ए हजुर, आफै नै साफ सफाइ चाहिँ बस्नु
1: बसिहाल्नु पर्यो। हजुर,
0: अनि अघि मैले पहिले नै भनेको थिएँ धनमाया दिदी, यो चाहिँ मुसो अनि छुचुन्द्रोको सम्पर्कले मुसोमा हुने किराले गर्दाखेरि चाहिँ मान्छेमा सर्छ भनेर होइन। त्यसो गर्दाखेरि चाहिँ हामीले मुसा अनि छुचुन्द्रोसँगको सम्पर्कमा चाहिँ हामीले कम गर्ने उपायहरू चाहिँ गर्नु पर्यो। जस्तै खानेकुरोहरू छोपेर राख्नु पर्यो, खुल्ला ठाउँमा फ्याँक्नु हुँदैन, घर वरिपरिको झार जङ्गलहरू फाँडेर सफा राख्नुपर्छ, गाई बस्तु चारो औ दाउरा घरदेखि टाढोमा राख्नुपर्छ, अनि मुसा छुचुन्द्रोहरू पक्रेर मारेपछि त्यसलाई गहिरो खाडल भनेर पुर्नु पर्छ,
1: जताभावी फ्याँक्नु भएन।
2: हजुर,
0: अनि अर्को मुख्य कुरो चाहिँ के रहेको छ भन्दाखेरि धनमाया दिदी, स्क्रब टाइपस उपचार चाहिँ स्वास्थ्य केन्द्र औ सरकारी अस्पतालहरूमा

0: निशुल्क उपलब्ध छ।
1: हजुर,
0: अनि हामीले यदि चिकित्सामा ढिलो गर्यौँ भने चाहिँ यसले ज्यान पनि जान सक्छ,
1: हो नि।
0: त्यो भएर अलिकति सचेत हुनु पर्यो।
2: ज्वरो आइहाल्यो भने पनि हामीले आफ्नो इच्छा मुताबिक यो दबाई खाएर पो हुन्छ कि यो दबाई खाएर पो हुन्छ कि भनेर घरमै बसेर दबाई खाइरहनु भएन, डक्टरसँग गएर सरसल्लाह लिएर के भएर भएको कसो भएर भएको देखाइ चाहिँ हाल्नु पर्यो।
1: हजुर हजुर। र बिरे भाइ, कान्छीमा दिदी, अहिले तपाईँहरूले यो स्क्रब टाइफस के हो, कसरी हुन्छ, यसलाई हामीले अब यसलाई पनि एउटा रोक्ने उपाय रहेछ है, कसरी रोक्नु पर्ने हो, यो सम्बन्धी त राम्रोसँगले जानकारी दिनुभयो नि।
0: हो नि, अब चाहिँ यसो गरौँ न, एउटा गीत सुनौ न ल।
2: हुन्छ, आनन्द लिनुपर्छ। लु,
1: हुन्छ हुन्छ, सुन।

0: लौ त दिदीहरू अहिले हामीले विश्राम गरेर गीत पनि सुन्यौँ,
1: रमाइलो भयो नि, विश्राम भयो, अब यसो कुराकानीपट्टि पो लाग्नु पर्छ होला हौ बिरे भाइ धनमाय
2: बहिनी, अब कुराकानी त गर्नै पर्छ नि सभामा बसेपछि। कुराकानी भन्दा नि अहिले हेर्नुहोस् है, मानिसहरू सबैलाई नै धेरै समस्याहरूले सताएको हुन्छ है, कसैलाई अब के भइरहेको हुन्छ, कसैलाई के भइरहेको हुन्छ, के रोग लाग्यो भन्छ, ती मध्ये चाहिँ अब एउटा रोग छ नि बिरे भाइ, सबैजना अहिले मोटिएको देख्छौ नि,
0: हजुर हजुर,
2: मोटो मोटो देख्छौ, के कारणले मोटिएको सबैजनालाई यो त रोगै भन्छ एउटा है,
0: हजुर हजुर, यसलाई अब रोग चाहिँ नभनौ एउटा समस्या भनौ न,
2: हजुर हजुर हो नि,
0: रोग चाहिँ होइन तर रोग निम्ताउने एउटा माध्यम हो क्या यो मोटापा चाहिँ।
1: र त अहिले हामी यसो प्राय देख्छौँ बिहान बेलुका प्राय मानिसहरू डाक्टरले भनेको छ के अरे वक गर्नुपर्छ अरे भनेर
2: अन्त यो वक गर्दा पनि यो मोटापा भन्ने चाहिँ अब घटाउन सक्छौँ कि सक्दैनौँ
0: है, हजुर सबै कुरा तपाईँलाई विस्तृत रूपमा बताउँला, तर तपाईँले सोध्नु भएको यो मोटापा के हो भन्नुहुँदैछ होइन,
2: हो नि अब म त लाग्छ कि यो रोग हो जस्तो पनि लाग्छ सबैजना मोटिएको देख्दा बिरे भाइ,
0: हजुर
2: के कारणले हो,
0: हो नि अब मोटापा एउटा यस्तो अवस्था हो जहाँ एउटा व्यक्तिको शरीरको ओजन अति नै ज्यादा भएको हुन्छ,
2: हजुर,
0: उसको शरीरमा बोसो अथवा चर्बीको मात्रा धेरै हुन जाँदा शरीर मोटिँदै जान्छ अनि ओजन पनि बढ्दै गएर यस्तो अवस्था सृजना हुन्छ, अन्तमा गएर उनलाई चिकित्सा अप्नाउनु पर्ने हुन्छ।
2: ज्यादा मोटिएको पनि राम्रो होइन रहेछ, डक्टरसँग सम्पर्क राख्नु पर्ने रहेछ नि, ज्यादा मोटायो भने पनि
1: सल्लाह त गर्नु पर्यो, किन मोटिँदैछ, के कारण पो भनेर त जान्नु पर्यो नि,
0: जान्नु पर्यो नि, वास्तवमा भन्नु हो भने एउटा व्यक्तिको ओजन उनको शारीरिक बनावट र उनको उचाइ अनुसार सन्तुलित रहनु पर्ने अथवा हुनुपर्ने हुन्छ।

0: छ, तर कोही बेला कतिपय कारणहरूले गर्दा व्यक्तिको शारीरिक ओजनमा वृद्धि हुने गर्दछ अनि निरन्तर बढ्दै गएर सीमा भन्दा अधिक हुन जान्छ, जसलाई चाहिँ साधारण शब्दमा मोटापा भनेर भन्छौँ हामी।
1: कोही त यसो हेऱ्यो पहिला, अब उसलाई दुप्लो पातलाई देखेको, ठिकठाकै देखेको, 81 ओजन बढेको देख्छ नि, अब त्यो पनि यो मोटापाकै कारणले पनि हुन्छ नि।
2: हजुर
1: हजुर, सल्लाह चाहिँ गर्नु पर्यो
2: सबैजना, यो मोटेको देख्छु भनेर भन्दैछु है मैले। अब यसको पनि यो मोटापा हुनुको कारण पनि छ होला नि कान्छी माई दिदी, बताउनुहोस् न के कारणले।
1: यसमा कारणहरू चाहिँ के छ भन्दा, अब मोटापा कसरी हुन्छ, के कारणले गर्दा हुन्छ मोटापा हुन्छ त भन्ने कुरामा अध्ययन गर्दा चाहिँ कतिपय अब ठोस कारणहरूलाई पनि हामी लिन सक्छौँ। जस्तो अब के छ भने, जसले चाहिँ जरुरत भन्दा बेसी अब ज्यादा बोसो खाने पनि हुन्छ है, बोसो खाद्यको सेवन गर्छ, उनको शरीरमा त्यो बोसोको एकदमै अतिरिक्त मात्रामा थुप्रिँदै जान्छ, गएर चाहिँ के हुन्छ भने अन्तमा व्यक्तिको ओजन पनि बढ्दै जान्छ। त्यस्तै प्रकारले अब गलत चार्य भनौँ, अब हामीले आफ्नो जुन चाहिँ खानपिनमा पनि हामीले याद गर्नुपर्ने हुन्छ, एउटा व्यायाम गर्नुपर्ने हुन्छ, त्यसले गर्दा अब मोटापाको समस्या पनि हामी दिनदिनै देखि नै रहेको छौँ होइन। त्यसले गर्दा खानपानमा पनि हामीले ध्यान दिनु पर्यो। जस्तै अब खानपानको कुरा गर्दाखेरि यो जङ्क फुड भन्छ नि, जङ्क फुड भन्दा चाहिँ अब के छ भने यो प्याकेटको फुडहरू, हजुर हजुर, अहिले त हामी देख्छौँ प्रायः प्रायः मानिसहरूले आज त हामी बाहिरै खाउँ न, घुम्नु जाउँ, बरु होटेलतिर खाउँ अथवा बाहिरैतिर आज त्यतै खाएर घर फर्किउँ न भन्ने हुन्छ नि। त्यसले गर्दा पनि हुन्छ, यो जङ्क फुडले गर्दा हुन्छ। बजारमा सजिलैसित पाइने विभिन्न तरिकाको यो चिप्सहरू भयो, अहिले प्याकेटमा विभिन्न किसिमको चिप्सहरू पाइन्छ, जस्ता यो चिजहरूले अधिक सेवन गर्दा चाहिँ मोटापा बढ्छ होला जस्तो मलाई लाग्छ।
2: भनेपछि यो प्याकेटको खानेकुरोहरू पनि बेसी मात्रामा खानु भएन, त्यसले पनि मोटापा हुने डर हुन्छ नि,
0: एउटा कारण भइहाल्यो। दोस्रो कारणमा चाहिँ के रहेको छ भन्दाखेरि, हाम्रो यो आरामयुक्त जीवनशैली के, अब उदाहरणको लागि हेर्नुहोस् न, अब जब चाहिँ हामी साना थियौँ होइन, पाठशाला पढ्ने समय थियो, त्यति बेला हामी हिँडेरै जानुपर्ने हुन्थ्यो के, त्यति बेला गाडीको चलाचल पनि कम्ती थियो होइन,
1: अब अहिले त तपाईँको के भन्नुहुन्छ भने गाडी घोडा बेसी भयो, प्रत्येकको घरमा सजिलो गाडी घोडा छ है, त्यसले गर्दाखेरि हिँड्नु मान्छेले बिर्सिसक्यो। अब हेरे भाइ सान दिदी म धनमाए भने मलाई त्यस्तो लाग्छ,
2: बानी बिगारिसक्यो।
1: त्यसले गर्दा अब व्यायाम भन्ने कुरो नै गरेन भने त जिउमा विभिन्न किसिमको बिमारले त चाप्ने नै भयो।
0: फेरि अब हिजोआज यो शारीरिक श्रम पनि कम भइराखेको छ क्या, यसले पनि मोटापा निम्ता हुन्छ भनौँ न। अनि लामो समयसम्म एकै ठाउँमा बसेर कुनै कामहरू गर्नु, कार्य गर्नु, जस्तै अहिले हामी कम्प्युटरमा अघि कम्प्युटरको अगाडि बसेर कामहरू गरिराखेका छौँ है, एकै ठाउँमा बसेर है, त्यसले गर्दा पनि मोटापा निम्ताउने गर्दछ। त्यसरी नै जरुरत भन्दा अधिक भोजन सेवन गर्दा पनि यस्तो हुने गर्दछ। होटेलको रेस्टुरेन्टको खानपानको अधिक सेवन गर्दा पनि यस्तो हुने गर्दछ। अनि तेलमा भाजेको खाना अधिक सेवन गर्दा थुप्रै थुप्रै समस्याहरू निम्ताउने गर्दछ, जसको सुरुमै व्यक्तिको शारीरिक ओजन वृद्धि गराएर मोटापाको शिकार बन्न पुग्दछ अथवा बनाइदिन्छ भनौँ न।
1: अब कतिलाई त तेलमै मात्र भाजेर खाने बानी हुन्छ नि त, मन पनि पराउँछ, तर अब मुखको स्वाद मात्रै हेरेर पनि भएन, हामीले पेटलाई पनि ठिक राख्नु पर्यो नि त। मुख त मिठो भयो तर पेटमा गएर त्यसले बिगार्यो, मोटापा भयो भने त अझै धेरै समस्याहरू भएर जान्छ नि त।
2: विशेष गरेर यो मोटापाको लक्षणहरू चाहिँ के हुन्छ होला नि कान्छीमा दिदी?
1: यसमा के आउँछ भने धनमाया बहिनी, अब साधारण त हेर्नुहोस् एउटा व्यक्तिको ओजनमा चाहिँ 2-3 केजी वृद्धि हुँदा यस्तो कुनै समस्या देखा पर्दैन, त्यो पनि हामीले ध्यान दिनु पर्यो। जब उसको ज्यादा ओजन बढ्न थाल्छ तब उसमा केही लक्षणहरू पनि देखा पर्छ है। अब 81 ओजन बढ्यो भने त डराउनु पनि पर्यो नि त, के कारणले होला भन्ने त सोच्नु पर्यो। त्यसले गर्दाखेरि अब जुन लक्षणहरू छ त्यो लक्षणहरू कुनै अल्पकालीन हुन्छ, कुनै दीर्घकालीन हुन्छ, कति कम्तीको लागि हुन्छ, कति चाहिँ अब दीर्घकालीन सधैँको लागि हुन्छ होइन। त्यसले गर्दाखेरि चाहिँ हामीले यो मोटापाको लक्षणहरू चाहिँ जान्नुपर्छ हौ।
0: अनि कान्छी माया दिदी, अहिले हामी यहाँ धनमाया दिदीले सोधेको यो मोटापा विषयमा सोधेको प्रश्नको उत्तरहरू दिँदैछौँ र कुराकानी गर्नुपर्ने त अझै छ।

0: सोध्नु पर्ने पनि छ नि अझै दिदी भाइ,
1: बताउनु पर्ने पनि धेरै छ, तर त्योभन्दा अगाडि चाहिँ आनन्दै लिनुपर्छ होला जस्तो लाग्यो मलाई त।
0: फेरि पनि विश्राम गर्नुपर्ने।
2: हजुर
0: हजुर,
1: लु सुनौ न त।
0: हुन्छ हुन्छ,
1: लु सुनौ त।

0: आहा बिरे भाई धनमय बहिनी साह्रै रमाइलो भ काम कुरोको मेलो पनि पो सर्दै अझै बातहरू मारुङ मारुङ जस्तो लाग्यो केही कुरोहरू बताउँ जस्तो लाग्यो
1: अघि के सोध्छु भन्नु हुँदै थियो यहाँले
0: साँच्ची भन्नु पो हुँदै थियो तपाईँले
2: हजुर हो नि सोध्नु पर्ने कुरो अझै छ भनेर अघि मैले तपाईँलाई भनिहालेँ है यो मोटापाको लक्षणहरूमा अहिले यो कान्छी माइदीले बताउनु भयो नि बिरे भाइ त्यसमा यो अल्पकालीन लक्षण भनेर कुरा गर्नुभयो त्यो अल्पकालीन लक्षण भनेको चाहिँ के होला नि बिरे भाइ बताउनुहोस् न
1: हजुर यो चाहिँ कसरी बुझौँ भन्दाखेरि अल्पकालीन लक्षण भन्नाले चाहिँ यस्तो लक्षण बुझिन्छ जुन लक्षण चाहिँ केही समयको लागि मात्र देखिन्छ अर्थात् केही राम्ररी ध्यान दिनु सके केही औषधि आदिको सहायताले चाँडै निको हुन सक्छन् अल्पकालीन जस्तै हिँडडुल गर्दा सास बढ्नु पसिना आउनु राति सुत्दा घुर्नु आरामले निदाउन नसक्नु अलिकतिको श्रममा पनि थाकिहाल्नु हात खुट्टाको जोड्नेहरू दुख्नु यो चाहिँ मोटापामा देखिने अल्पकालीन लक्षणहरू हुन् जो चाहिँ हामीले समयमा नै ध्यान दिनु सके मोटापाद्वारा उत्पन्न हुने अन्य जटिल समस्याहरूको रोकथाम गर्न चाहिँ सक्छौँ
0: कोही त साह्रै यहाँ बिरे भाइले भनेको जस्तै एकदमै घुर्ने हुन्छ हौ छेउको मान्छेलाई सुत्नै त दिँदैन घुरेर
2: के अरे मोटापाको लक्षणको कुरा गर्दा तपाईँले एउटा अल्पकालीन पनि भन्नुभयो यहाँ बिरे भाइले बताउनुभयो
0: अर्को पनि भनेको थिएँ
2: अर्को दीर्घकालीन लक्षण पनि भन्नुभयो दीर्घकालीन लक्षण सम्बन्धी पनि बताइदिनुहोस् न कान्छीमा
0: यो दीर्घकालीनमा चाहिँ के छ भने अब लामो समयसम्मको लागि भन्दा चाहिँ यो दीर्घकालीन आइहाल्यो यसमा चाहिँ दीर्घकालीन लक्षणहरूमा चाहिँ यस्तो अवस्थाहरूमा पर्छ जसको लागि चाहिँ हामीले लामो समयसम्म औषधिको सेवन गर्नुपर्ने हुन्छ स्वास्थ्यप्रति अतिरिक्त ध्यान दिनुपर्ने हुन्छ र अर्को कुरो के छ भन्दा यो रक्तचाप ब्लड प्रेसर भन्छ नि ब्लड प्रेसर बढ्नु
2: धेरै सुनिन्छ नि हजुर हजुर
0: अक्सर त डक्टरलाई देखाउँदा पनि कोलेस्ट्रल भयो भनेको सुन्छौँ र यसमा वृद्धि हुनु हृदयको समस्या हुनु यो मोटापा अथवा मधुमेह अर्थात् शरीरमा चिनीको मात्रा ज्यादा हुनु
2: हजुर

0: यो लक्षणहरू चाहिँ मोटापाको समस्याको कारणमा देखा पर्ने दीर्घकालीन लक्षणहरू धनमाय भन्यो
1: मोटापा भयो भने त भनेपछि धेरैवटा समस्याहरू
0: लक्षणहरू देखा पर्छ. अब यो लक्षणहरू देखा पर्यो भने चाहिँ हामीले छिटो भन्दा छिटो डाक्टरसँग सरसल्लाह गरेर के गर्नुपर्ने, कसरी दबाई लिनुपर्ने, के कुरामा हामीले बारण गर्नुपर्ने त्यो सबै हामीले डाक्टरसँग सरसल्लाह गरेर गर्नु पर्यो. अब आफ्नो इच्छाले होइन, म आफ्नै पाराले मलाई यस्तो भयो होला, चिनीको बिमार पो भयो होला भनेर आफूले बारेर आफूले बार्ने कामहरू चाहिँ गर्नु भएन होइन.
1: हजुर, त्यो त भयो. अहिले तपाईँले यो मोटापामा दीर्घकालीन देखिने लक्षणहरू बताउनुभयो है.
0: हजुर,
1: त्यहाँ र अर्को कुरो के छ भने अब मोटापाको समस्या भयो भने चाहिँ हामीले भोजनको चाहिँ कस्तो प्रकारले सेवन गर्नुपर्छ होला नि, त्यो बिरे भाइले बताइदिनुहोस् न.
2: साह्रै राम्रो प्रश्न गर्नुभयो. मोटापाको समस्या देखा परे ओजन कम गर्नु कुनै ठोस नियम त छैन, तर केही तरिकाहरू छन् जुन तरिका अप्नाउनु सके शरीरमा जम्मा भएर बसेको बोसोलाई पनि केही हदसम्म कम गर्न सकिन्छ अनि ओजन कम हुनमा पनि सहायता पुग्छ.
1: हजुर हजुर, यति गर्नु पाए भने अति राम्रो नि है कान्छीमानी.
0: हो त.
2: अनि डाक्टरहरूको भनाइ अनुसार जो व्यक्ति मोटापाले पीडित छन् उनले आफ्नो दैनिक ओजनबाट अथवा दैनिक भोजनबाट प्रतिदिन 600 क्यालोरी ऊर्जाको मात्रा कम गर्नुपर्छ. ज्यादा तेलयुक्त भोजनको सेवन गर्नु हुँदैन, ज्यादा गुलियो खाद्यहरू अधिक सेवन गर्नु हुँदैन. होटेलको, रेस्टुरेन्टको आदि ठाउँको भोजन सेवन गर्नुको सट्टा घरमा बनिएको भोजनको सेवन गर्नु चाहिँ उचित हुँदछ. त्यस्तै प्रकारले स्वस्थ र सन्तुलित खाद्यको सेवन गर्नुपर्छ. फलफुलहरू ज्यादा खानु राम्रो हो. सामान्य दैनिक भोजन जो घरमा तयार भएको हुन्छ त्यही भोजन नै सेवन गर्नु सकिन्छ, तर यस भोजनमा अतिरिक्त तेल, बोसो आदि चाहिँ हुनु हुँदैन.
1: जति सक्दो हामीले साधारण खानेकुरा खाएको राम्रो.
0: हजुर, भनेपछि तेलयुक्त खाना चाहिँ कम खाएको नै राम्रो. अब अरू साधारण मान्छेले पनि तेलयुक्त खाना बेसी नखाएर कम्ती खायो भने स्वास्थ्यलाई पनि राम्रो हुन्छ.
1: ठिकै हो कान्छीमा दिदी है,
2: यस्तो प्रकारले चाहिँ हामीले भोजनमा ध्यान दिनु पर्यो.
1: मेरो भाइले धेरै राम्रो कुरा बताउनु भयो कान्छीमा दिदी. र अब हामीले मोटापा हुँदाखेरि नि अब यो मोटापा हुन नदिन चाहिँ के गर्नुपर्छ होला, पहिलाबाटै अब याद गर्नु पर्यो भने चाहिँ.
0: हजुरहरू, यो मोटापा हुनु नदिनुको लागि चाहिँ हामीले के गर्नुपर्छ भनेर सोध्नु भएको होइन.
1: पहिलाबाटै जोगिनु हो भने
0: अब सबै कुरो पहिल्यै गरेको चाहिँ राम्रो नि त. अब मोटापा हुनुभन्दा अगाडि नै हामी जोगिनु पायौँ भने त धेरै राम्रो हुन्छ है. र यो हामीले सानो उमेरदेखि नै जीवनशैलीलाई हामीले जिउने कोसिस गर्नु पर्यो. हामी त्यो सँगसँगै छोराछोरीहरूलाई पनि स्वास्थ्य भोजनको सेवन गराउनु पर्यो. शारीरिक श्रम एकदमै महत्त्वपूर्ण छ. यहाँ अघि बिरे भाइले पनि भन्नुभयो, अहिले हामीले श्रम गर्नै छोडिसक्यौँ है. खट्नु नै सकिँदैन कतिवटा, व्यायाम छोडिसक्यौँ. त्यसले गर्दा व्यायाम गर्नु पर्यो, खेलकुद गर्नु पर्यो, हिँड्नु पर्यो. अहिले त अब केटाकेटीलाई देख्छौँ हामीले मोबाइल लिएर भित्रै मात्र बसिरहेको देख्छौँ होइन. त्यसले गर्दा तिनीहरूलाई खेलकुदमा चासो बढाउनु पर्यो, जसले गर्दा शरीर स्वस्थ हुन्छ, निरोगी हुन्छ. अनि शरीरमा जुन चाहिँ अतिरिक्त बोसो छ नि धनमाय भाइ, त्यो पनि कम्ती हुन्छ है. यो हामीले खेलकुद गर्यौँ भने, कुद्यौँ भने, हिँड्यौँ भने, र त्यसले गर्दा शरीरमा अतिरिक्त बोसो पनि जमिन पाउँदैन र स्वास्थ्यलाई नै प्रभावित गर्ने जुन जटिल समस्या मोटापादेखि हामी चाहिँ बाँच्न सक्छौँ. त्यसले गर्दा हामीले व्यायाम गर्नु पर्यो, तेल चिप्लो चाप्लो कम खानु पर्यो,
1: शरीरलाई चाहिँ जति सक्दो फुर्तिलो राख्ने कोसिस गर्नु पर्यो.
0: हजुर, जति सक्दो हामी हिँड्ने कोसिस गर्नु पर्यो, व्यायाम गर्नु पर्यो, खेलकुद गर्नु पर्यो,
1: नानीहरूलाई खेलकुद गराउनु पर्यो जति सक्दो.
0: हजुर, एकै ठाउँ बसेर यो जस्तो मोबाइल खेल्ने, अघि कम्प्युटर भन्नुभयो नि बिरे भाइ, त्यो धेरै समय समय चाहिँ गर्नु भएन.
2: हजुर हजुर. अनि अन्तमा चाहिँ यहाँ धनमाया दिदीलाई के भन्छु भन्दाखेरि, वास्तवमा यो मोटापा चाहिँ रोग होइन, तर मोटापाले चाहिँ धेरै प्रकारको रोगहरू निम्ताउँछ. जस्तै मुटुको रोगहरू भयो, श्वास सम्बन्धी रोगहरू भयो, हात खुट्टा दुख्ने रोगहरू है. शरीरको ओजन बेसी भएपछि त हात खुट्टालाई पनि त्यो थाम्नु सक्ने
0: पर्यो नि त. अब शरीरको ओजनले खुट्टामै त आउँछ सबै, त्यसको तागत बलहरू त. त्यसले गर्दा खुट्टाहरू पनि दुख्ने, घुँडा दुख्ने
2: समस्याहरू,
0: समस्या बढेर जान्छ.
2: कलेजो सम्बन्धी मधुमेह रोग हुन सक्छ,
0: हुन्छ बेसी सास बढ्छ, बेसी मोटो भयो भने.
1: ठिकै हो,
2: त्यही भएर अब
1: काम कुरो गर्नु त कहाँ सक्छ र है.
2: हो नि धनमाय दिदी, त्यही भएर अब हामीले चाहिँ के गर्न सक्छौँ भन्दा नियमित सन्तुलित आहार लिनु पर्यो होइन, नियमित व्यायाम गर्नु पर्यो. अघिदेखि भन्दैछौँ हामी बारम्बार, अनि ठिक समयमा भोजन सेवन गर्नु पर्यो है. एउटा निर्दिष्ट समय चाहिँ बनाउनु पर्यो नि, जस्तै अब हामी

0: देखिराखेका छौँ है, सुरक्षा कर्मीहरू भनौँ है, सेनामा हुने पुलिस कर्मीहरू हेरौँ न है, उनीहरू एकदमै कस्तो भने स्वस्थ हुन्छन् क्या। उनीहरू अनुशासित ढङ्गमा भोजनहरू सेवन गर्छन्, अनुशासित ढङ्गमा खेलकुद गर्छन्, व्यायाम गर्छन्, त्यो भएर उनीहरू एकदमै स्वस्थ हुन्छ। त्यो भएर अब हामीले उनीहरूलाई पनि हेर्नु पर्यो है। त्यो सँगसँगै हामीले समयमा सुत्नुपर्छ, समयमा उठ्नुपर्छ, यो सब कुराहरूमा ध्यान दिनु सक्यो भने चाहिँ मोटापा मात्र होइन अरू रोगहरूदेखि पनि हामी बाँच्न सक्छौँ।
1: र यहाँ धनवै बहिनीको चित्त त बुझ्यो होला है बिरे भाइ।
2: आहा, निकै आज तपाईँहरूले यो मोटापा सम्बन्धी कुराकानी गर्नुभयो, धेरै कुरोहरू बुझे, कतिवटा यस्तो कुरो कारण त बुझेको थिइनँ नि त, के कारणले अब यो मोटापा हुन्छ, मोटापा भयो भने अब कस्तो रोगहरू निम्ताउन सक्छ, त्यो कुरो त बुझेको थिइनँ। आज तपाईँहरूबाट चाहिँ धेरै कुराहरू चाहिँ जान्न चाहिँ पाएँ हौ।
0: हजुर हजुर, अब तपाईँले पनि कुरा बुझ्नु भएछ।
2: हजुर हजुर बुझे।
0: अब यसो गरौँ न, फेरि अर्को गीत सुन्नु न ल।
2: ए हुन्छ हुन्छ, समय छ नि, सुनौ न है कान्छीमाई दिदी।
1: सुन्नु पर्छ नि, मन पर्छ मलाई त, लु सुनौ न त।

अब सुन्नुहोस् मौसमबारे केही जानकारी। मौसम विभागको सूचना अनुसार उत्तर बङ्गालका क्षेत्रहरूमा मौसम केही मात्रामा गर्मीको अनुभव हुनेछ। अधिकतम तापक्रम 32 डिग्रीदेखि 33 डिग्री तथा न्यूनतम तापक्रम 27 डिग्रीसम्म दर्ता गरिएको छ। मौसम विभागको सूचना अनुसार भारी वर्षासितै कतिपय क्षेत्रहरूमा बिजुलीको गरगराहट देखिनेछ। उत्तर बङ्गालका उप हिमालय क्षेत्रहरूमा भारीदेखि अति भारी वर्षा 7 देखि 11 सेन्टिमिटरसम्म रहने सम्भावना रहेको छ।

स्टार्ट समर्थ मार्फत डिजिटल बजार सम्बन्ध सम्बन्धी कार्यशाला आयोजना गर्यो। डिजिटल उद्यमशीलतालाई प्रवर्धन गर्न र स्थानीय उत्पादकहरूका लागि बजार पहुँच सुदृढ पार्न सिक्किम इन्सपायर्स कार्यक्रम अन्तर्गत यसको आयोजना गरिएको थियो। पाकिम जिल्लाको महिला बाल बालिका ज्येष्ठ नागरिक तथा दिव्याङ्गजन कल्याण विभागले पर्यावरणीय विगोपन प्रवर्धन गर्ने संरक्षण प्रयासमा समुदायको सहभागितालाई प्रोत्साहित गर्ने र बालिकाको संरक्षण शिक्षा र सशक्तिकरणको सन्देशलाई सुदृढ पार्ने उद्देश्यले बेटी बचाओ बेटी पढाओ कार्यक्रम अन्तर्गत वृक्षारोपण अभियान आयोजना गरेको थियो।

श्रोताहरू, अबको क्रममा सुनाइरहेका छौँ आजका रहल अनि भोलिका कार्यक्रमका संक्षिप्त जानकारी। अहिले 6:50 सुनाउनेछौँ आकाशवाणी खरसाङ केन्द्रबाट प्रादेशिक समाचार। 7 बजे सुन्नुहुनेछ कार्यक्रम लोकलहरी, रोना छेत्रीको स्वरमा केही लोकगीतहरू। 7:15 सुन्नुहुनेछ जयन्त राईको स्वरमा केही आधुनिक कार्यक्रम सुरसङ्गममा। राति 8 बजे सुनाउनेछौँ कार्यक्रम युवावाणी। 8:30 सुनाउनेछौँ कार्यक्रम चर्चा चौतारी। 9:15 स्पटलाइट अनि राति 10 बजे सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसारित कार्यक्रम आजका फनकार। श्रोताहरू, भोलि बिहानको हाम्रो प्रसारण सुरु हुनेछ बिहानीको 6:20। बिहान 6:30 सुनाउनेछौँ बिहानीको भक्ति कार्यक्रम अर्चना। 7:05 कार्यक्रम शुभ प्रभात बिहानी सूचना अन्तर्गत जानकारी गराउनेछौँ आधुनिक खेतीपातीबारे केही जानकारी। 7:15 सुनाउनेछौँ नेपाली भजन जगजीत सिंहको स्वरमा। 7:35 सुनाउनेछौँ कार्यक्रम सङ्गीत प्रभा। 8:30 सुन्नुहुनेछ कार्यक्रम रङ बिरङको संसारमा। 8:45 सुन्नुहुनेछ कार्यक्रम योजना विशेष नेसनल हाइड्रोलोजी प्रोजेक्ट। 9:02 सुनाउनेछौँ केही हिन्दी गजल विविध कलाकारहरूको स्वरमा। 10:02 सुनाउनेछौँ कार्यक्रम हेलो खोर्साङ केही हिन्दी फिल्मी गीतहरूसित। 11:05 सुन्नुहुनेछ कुमार सुब्बाको स्वरमा केही अजम्बरी गीतहरू। 12:05 कार्यक्रम तपाईँको अनुरोधमा। 12:30 सुनाउनेछौँ पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम। 1:02 सुन्नुहुनेछ तिब्बती कार्यक्रम। 3:20 रहेको छ कार्यक्रम गीत सङ्गीत, जस अन्तर्गत सुनाउनेछौँ केही लोक अनि आधुनिक गीतहरू। 4:30 कार्यक्रम शिक्षा ज्योति। 5:05 कार्यक्रम जय जवान। साँझ 5:30 कार्यक्रम कर्सियङ कलिङ अल चिल्ड्रेन प्रोग्राम। बेलुकी 6:10 कार्यक्रम गाउँले सभा। 7 बजी रहेको छ साप्ताहिक कार्यक्रम डाक पुतली। 8:30 सुन्नुहुनेछ कार्यक्रम पार्वतीय ध्वनि, सुनाउनेछौँ टेन्छिरिङ लेप्चाको स्वरमा लेप्चा गीत। 9:15 सुनाउनेछौँ स्पटलाइट। 10:09:30 सुनाउनेछौँ कार्यक्रम चित्र भारती। 10 बजी सुनाउनेछौँ अखिल भारतीय सङ्गीतको कार्यक्रम। श्रोताहरू, यी त थिए आज अनि भोलिको कार्यक्रमहरूका विस्तृत जानकारी। अब सुन्नुहोस् मौसमबारे केही जानकारी। मौसम विभागको सूचना अनुसार उत्तर बङ्गालका क्षेत्रहरूमा मौसम केही मात्रामा गर्मीको अनुभव हुनेछ। अधिकतम तापक्रम 32 डिग्रीदेखि 33 डिग्री तथा न्यूनतम तापक्रम 27 डिग्रीसम्म दर्ता गरिएको छ। मौसम विभागको सूचना अनुसार भारी वर्षासितै कतिपय क्षेत्रहरूमा बिजुलीको गडगडाहट देखिनेछ भने उत्तर बङ्गालका उपहिमालय क्षेत्रहरूमा भारीदेखि अति भारी वर्षा 7 देखि 11 सेन्टिमिटर पनि सम्म रहने सम्भावना रहेको छ। मौसम विभागको जानकारी अनुसार आज दार्जिलिङको अधिकतम तापक्रम 23 डिग्री, न्यूनतम तापक्रम 20 डिग्री, यसरी नै खरसाङको अधिकतम तापक्रम 27 डिग्री, न्यूनतम तापक्रम 23 डिग्री दर्ता गरिएको छ। कालिम्पोङ जिल्लाको अधिकतम तापक्रम 27 डिग्री अनि न्यूनतम 24 डिग्री छ भने मिरिकको तापक्रम अधिकतम तापक्रम 25 अनि न्यूनतम तापक्रम 22 डिग्री, यसरी नै सिलगढीको अधिकतम तापक्रम 31 डिग्री अनि न्यूनतम तापक्रम 26 डिग्री दर्ता गरिएको छ।

0: मुख्य समाचार। केन्द्रीय गृहमन्त्री अमित शाह आजदेखि पश्चिम बंगालको 3 दिवसीय भ्रमणमा हुनुहुन्छ। पश्चिम बंगालको मुर्शिदाबाद जिल्लाको कर्ण सुवर्ण रेलवे स्टेशन नजिक स्कूल भ्यान र रेलबीच भएको दुखद दुर्घटनाप्रति मुख्यमन्त्री शुभेन्दु अधिकारीले गहिरो संवेदना व्यक्त गर्नुभएको छ। यसमा 5 जनाको मृत्यु भएको छ। रेलमन्त्री अश्विनी वैष्णवले मृत्यु हुने व्यक्तिको प्रत्येक परिवारलाई 10 लाख रुपियाँको अनुग्रह राशि दिने घोषणा गर्नुभएको छ। अमृत भारत स्टेशन योजना अन्तर्गत पश्चिम बंगालका 25 स्टेशनहरू सहित देशभरि 90 भन्दा बढी स्टेशनहरूको उद्घाटन भइरहेको छ। भारतीय जनता पार्टीले खरसाङमा पञ्चायत समितिको बोर्ड गठन गरेको छ र मौसम विभागले दार्जीलिङ, कालेबुङ, जलपाइगढी, कुचबिहार र अलिपुरद्वार जिल्लामा भारी वर्षाको रेड अलर्ट जारी गरेको छ। केन्द्रीय गृहमन्त्री अमित शाह आजदेखि पश्चिम बंगालको 3 दिवसीय भ्रमणमा हुनुहुन्छ। आजदेखि 19 जुलाईसम्म चल्ने यस भ्रमणमा सीमा सुरक्षा, कानून व्यवस्था, नयाँ आपराधिक कानूनको कार्यान्वयन र विभिन्न विकास परियोजनाहरूको प्रगति उहाँको प्राथमिकता हुनेछन्। भ्रमणको क्रममा उहाँले उत्तर बंगालको सीमा क्षेत्रहरूको भ्रमण गर्नुहुनेछ र कोलकातामा धेरै महत्वपूर्ण बैठक र कार्यक्रमहरूमा भाग लिनुहुनेछ। आफ्नो भ्रमणको दोस्रो दिन 18 जुलाईमा गृहमन्त्रीले उत्तर बंगालको सिलगढ़ीमा रहेको जुमागाछ सीमा चौकीको भ्रमण गर्नुहुनेछ। त्यहाँ उहाँले भारत बंगलादेश सीमामा तैनात सीमा सुरक्षा बलका कर्मचारीहरूसित भेट गर्नुहुनेछ र सीमा प्रबन्धन र सुरक्षा व्यवस्थाको प्रत्यक्ष निरीक्षण गर्नुहुनेछ। उहाँले अधिकारीहरूसित वर्तमान सीमा सुरक्षा स्थिति, चुनौतीहरू र निगरानी संयन्त्रहरूको पनि समीक्षा गर्नुहुनेछ। अधिक जानकारी हाम्रा संवाददाताबाट।
1: यस अवसरमा धेरै सीमा सुरक्षा पूर्वाधार परियोजनाहरूको उद्घाटन र शिलान्यासको पनि कार्यक्रम छ। गृहमन्त्रीले सीमा क्षेत्रहरूमा पूर्वाधार सुदृढीकरण र सुरक्षा प्रभावकारिता बढाउने कामको प्रगतिको पनि समीक्षा गर्नुहुनेछ। आफ्नो भ्रमणको क्रममा श्री शाहले सीमा सुरक्षा सम्बन्धी उच्चस्तरीय समीक्षा बैठकको अध्यक्षता गर्नुहुनेछ। बैठकमा सीमा व्यवस्थापन, घुसपैठ रोकथाम, तस्करी नियन्त्रण र आधुनिक प्रविधिको प्रयोग लगायत विभिन्न विषयमा छलफल हुने अपेक्षा गरिएको छ। सीमा सुरक्षा बल र अन्य सम्बन्धित एजेन्सीहरूका वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन्। गृहमन्त्रीले हालै लागू गरिएका 3 फौजदारी कानूनहरू भारतीय न्याय संहिता बीएनएस, भारतीय नागरिक सुरक्षा संहिता बीएनएसएस अनि भारतीय साक्ष्य अधिनियम बीएसएको कार्यान्वयनको पनि समीक्षा गर्नुहुनेछ। बैठकले यी कानूनहरूको प्रभावकारी कार्यान्वयन, पुलिस र प्रशासनिक तयारी र राज्यहरूमा तिनीहरूको कार्यान्वयनको स्थितिको बारेमा विस्तृत रूपमा छलफल गर्नुहुनेछ। जन्म र मृत्यु दर्ता प्रणालीको प्रगतिको सम्बन्धमा अधिकारीहरूसँग छुट्टै समीक्षा बैठक पनि तय गरिएको छ। भ्रमणको अन्तिम दिन 19 जुलाईमा गृहमन्त्रीले कोलकातामा कानून व्यवस्थाको अवस्थाको बारेमा उच्चस्तरीय बैठक गर्नुहुनेछ। यो बैठकले राज्यको सुरक्षा प्रणाली, अपराध नियन्त्रण र आन्तरिक सुरक्षासँग सम्बन्धित विभिन्न पक्षहरूको समीक्षा गर्नेछ। त्यसपछि गृहमन्त्री अमित शाहले कोलकाताको राष्ट्रिय पुस्तकालयमा शब्द संग्रहालयको उद्घाटन गर्नुहुनेछ। उहाँले विश्व बंगला कन्भेन्सन सेन्टरमा अमूल डेरी प्लान्टको शिलान्यास पनि गर्नुहुनेछ। आकाशवाणी खरसाङ समाचार कक्षबाट स्नेहा थामीको रिपोर्ट।
0: पश्चिम बंगालको मुर्शिदाबाद जिल्लामा स्कूल भ्यान र रेलबीच भएको दुखद दुर्घटनाप्रति मुख्यमन्त्री शुभेन्दु अधिकारीले गहिरो संवेदना व्यक्त गर्नुभएको छ। उहाँले लापरवाही सहन गरिने छैन र जाँच दोषी पाइएका जो कोहीलाई पनि कडा कार्यवाही गरिने स्पष्ट पार्नुभयो। मुख्यमन्त्रीले मृतकका परिवारलाई सबै सम्भव सहयोगको आश्वासन दिनुभएको छ। आज बिहान मुर्शिदाबाद जिल्लाको अजिमगंज कटुवा रेलवे लाइनको कर्ण सुवर्ण स्टेशन नजिकै गोविन्दपुर रेलवे क्रसिङमा स्कूल वाहन र रेल ठोकिँदा 3 विद्यार्थीहरूसहित 5 जनाको मृत्यु भयो। सामाजिक सञ्जाल पोस्टमा मुख्यमन्त्रीले यो हृदय विदारक दुर्घटनाबाट आफू दुखी भएको बताउनु भएको छ। उहाँले मृतक विद्यार्थीहरूका परिवारहरू, विशेष गरी उनीहरूका अभिभावकहरूप्रति गहिरो संवेदना व्यक्त गर्नुहुँदै यो दुःखलाई शब्दमा व्यक्त गर्न नसकिने बताउनुभयो। सुन्नुहोस् एक रिपोर्ट।

0: मुख्यमन्त्री शुभेन्दु अधिकारीले सम्पूर्ण राज्य यस कठिन समयमा शोक सन्तप्त परिवारको साथमा उभिएको बताउनु भएको छ। उहाँले घाइते र प्रभावित परिवारहरूलाई सबै सम्भव सहयोग प्रदान गर्न प्रशासनलाई निर्देशन दिनुभएको छ। उहाँले भन्नुभयो, मन्त्री गौरीशंकर घोष पहिले नै स्थितिको जायजा लिन अस्पताल पुग्नु भएको छ, जबकि जिल्ला मजिस्ट्रेट र पुलिस अधीक्षक बिहानदेखि नै राहत र उद्धार कार्यका लागि घटनास्थलमा उपस्थित थिए। उहाँले उपचाररत सबै घाइतेहरूलाई उत्तम उपचार प्रदान गरिरहेको बताउनु भएको छ। स्वास्थ्य मन्त्री डाक्टर सादावत मुखर्जीले कुनै पनि अभाव नहोस् भन्ने उद्देश्यले मेडिकल कलेजमा उपचार व्यवस्थाको व्यक्तिगत रूपमा जायजा लिनुभयो। मुख्यमन्त्रीले दुर्घटनामा लापरवाही सहन नहुने स्पष्ट पार्नुहुँदै राज्य पुलिसले रेलवे क्रसिङमा गेटकिपरलाई पक्राउ गरेको बताउनुभयो। उहाँले घटनाको सबै पक्षहरूको गहन जाँच गरिने र कानून अनुसार जिम्मेवार व्यक्तिहरू विरुद्ध कडाभन्दा कडा कारवाही गरिने बताउनु भएको छ। मुस्कान राई, आकाशवाणी खरसाङ।
1: यसैबीच रेल मन्त्री अश्विनी वैष्णवले यस दुर्घटनाप्रति गहिरो संवेदना व्यक्त गर्दै प्रत्येक मृतकका परिवारलाई 10,00,000 रुपियाँको अनुग्रह राशि दिने घोषणा गर्नुभएको छ। पूर्वी रेलवेका महाप्रबन्धकले प्रमुख सुरक्षा अधिकारीको नेतृत्वमा उच्च स्तरीय जाँच समिति गठन गर्न आदेश दिएका छन्। यस समितिमा सञ्चालन, इन्जिनियरिङ, सिग्नल तथा दूरसञ्चार विभागका उच्च स्तरीय अधिकारीहरू सामेल हुनेछन्। यसैबीच हाउडाको अतिरिक्त डिभिजनल रेलवे प्रबन्धक 10 वरिष्ठ अधिकारीहरूको टोलीसहित घटनास्थलमा पुगेको छ। पछि गेटम्यान अनुप कर्माकरलाई पक्राउ गरिएको छ र पीडब्ल्यूआई कौशिक माललाई निलम्बन गरिएको छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशल मिडिया ह्यान्डल एक्स @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी खरसाङ हो। अमृत भारत स्टेशन योजना अन्तर्गत पश्चिम बंगालका 25 स्टेशनहरूसहित देशभरि 90 बढी स्टेशनहरूको उद्घाटन भइरहेको छ। केन्द्रीय मन्त्री सुकान्त मजुमदार आज बागडोगरा विमानस्थलमा कार्यक्रममा भाग लिन आइपुग्नुभयो। बागडोगरा विमानस्थलमा पत्रकारहरूसित कुरा गर्दै मन्त्री सुकान्त मजुमदारले केन्द्रीय गृहमन्त्रीको आधिकारिक भ्रमणको तयारी भइरहेको बताउनुभयो। उहाँले राज्य सरकारको सहयोगको अभावका कारण पहिले सीमामा बार लगाउने काममा बाधा पुगेको आरोप लगाउनुभयो, तर अब नयाँ व्यवस्था अन्तर्गत सीमा सुरक्षा बल बीएसएफलाई जग्गा छुट्याइएको छ, जसले कामलाई तीव्र बनाएको छ। उहाँले भन्नुभयो, आज भारतमा पहिलो हाइड्रोजनबाट चल्ने रेलको सुरुवात भएको छ, जुन पर्यावरणका लागि महत्वपूर्ण कदम हो। दक्षिण 24 परगना जिल्लाको गोसाबा क्षेत्रका प्रमुख तृणमूल कंग्रेस नेता सुबित अली धाली उर्फ झाडोलाई पुलिसले पक्राउ गरेको छ। विधानसभा चुनावको नतिजा घोषणा भएदेखि नै उनी फरार रहेको बताइएको छ। पुलिसले उनका सहयोगी मोनिरुल पेलेनलाई पनि पक्राउ गरेको छ र दुईजनाबाट 2 अवैध देशी बन्दुक र 2 जीवित कारतुस बरामद गरेको छ। पक्राउ परेका अभियुक्तहरूलाई आज अदालतमा पेश गरिएको थियो, जहाँ पुलिसले सोधपुछको लागि उनीहरूको हिरासत माग गरेको थियो। खरसाङ खण्ड पञ्चायत समितिको बोर्ड अन्तत भारतीय जनता पार्टीले गठन गरेको छ। खरसाङ खण्ड पञ्चायत समितिमा अनु छेत्रीले पञ्चायत समिति सभापतिको पदबाट राजीनामा दिएपछि सभापतिको पद रिक्त रहेको थियो। खरसाङ पञ्चायत समितिमा जम्मा 31 निर्वाचित पञ्चायत समिति सदस्यहरू रहेका छन्। आज 31 भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई 15 भोट अनि भारतीय जनता पार्टीलाई 17 भोट प्राप्त भएपछि खरसाङ खण्ड पञ्चायत समितिमा भाजपाले बोर्ड गठन गरेको हो। सिलीगुड़ी नगर निगमका कमिश्नर वीर विक्रम राईले आज शहरको मुख्य व्यावसायिक केन्द्र विधान मार्केटको निरीक्षण गर्नुभयो। निरीक्षणको क्रममा उहाँले विभिन्न निगम विभागका अधिकारीहरू, विद्युत विभागका कर्मचारीहरू र विधान मार्केट व्यवसाय समितिहरूसित मिलेर सम्पूर्ण बजार क्षेत्रको निरीक्षण गर्नुभयो। गोर्खा जनमुक्ति मोर्चा मिरिक महकुमाले आज शहरको बाइपास मोडमा वर्ष 2017 गोर्खाल्यान्ड आन्दोलनमा शहीद बनेको आशिष तामाङको 10 पुण्यतिथि पालन गर्दै श्रद्धाञ्जली अर्पित गरेको छ र मौसम विभागले दार्जीलिङ, कालेबुङ, जलपाइगढी, कुचबिहार र अलिपुरद्वार जिल्लामा भारी वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। अब अन्तमा यस बुलेटिनका

प्रमुख समाचार। केन्द्रीय गृह मन्त्री अमित शाह आजदेखि पश्चिम बंगालको तीन दिवसीय भ्रमणमा हुनुहुन्छ। पश्चिम बंगालको मुर्शिदाबाद जिल्लाको कर्ण सुवर्ण रेलवे स्टेशन नजिक स्कूल भ्यान र रेलबीच भएको दुखद दुर्घटनाप्रति मुख्यमन्त्री शुभेन्दु अधिकारीले गहिरो संवेदना व्यक्त गर्नुभएको छ र भारतीय जनता पार्टीले खरसाङमा पञ्चायत समितिको बोर्ड गठन गरेको छ। यसका साथै समाचार पूरा भयो।

समाचारपछि पुनः स्वागत छ। श्रोताहरूले आकाशवाणीको खरसाङ केन्द्रलाई सुन्दै हुनुहुन्छ। अब श्रोता साथीहरूलाई सुनाइरहेका छौँ कार्यक्रम लोक लहरी। सुनाइरहेका छौँ रुणा छेत्रीको स्वरमा केही लोकगीत।

0: के तपाईको दृष्टि धमिलो छ?
1: यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पिछाडी, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090। के तपाईको दृष्टि धमिलो छ?
0: यसलाई लापरवाही

श्रोताहरूलाई यसले सुनायो रोना छेत्रीको स्वरमा केही लोकगीत। यो मिठो प्रस्तुतिपछि पछि अबको क्रममा सुनाइरहेका छौँ कार्यक्रम सुर सङ्गम। सुनाइरहेका छौँ जयन्त राईको आवाजमा केही आधुनिक गीत।

शुरू गरौं यस बुलेटिनका प्रमुख समाचारहरूबाट। प्रधानमन्त्री मोदीद्वारा चण्डीगढमा 4,700 करोड़ रूपियाँ भन्दा बढ़ीका विकास परियोजनाको शुभारम्भ। भारतको पहिलो हाइड्रोजन रेल सेवा संचालनमा प्रधानमन्त्री मोदीद्वारा शुभारम्भ।

0: डोपिङ विरोधी ऐन तथा संशोधन ऐन लागू नीट यूजी 2026 पुनर्परीक्षाको परिणाम सार्वजनिक अब समाचार विस्तारमा भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज चण्डीगढमा स्वास्थ्य शिक्षा तथा सड़क पूर्वाधार लगायत विभिन्न क्षेत्रमा करिब 4,700 करोड़ रूपियाँ बराबरका विकास परियोजनाको उद्घाटन तथा शिलान्यास गर्नुभएको छ। पंजाब इन्जिनियरिङ कलेजमा आयोजित कार्यक्रममा श्री मोदीले 505 करोड़ रूपियाँको अत्याधुनिक मातृ तथा शिशु स्याहार केन्द्र र 440 करोड़ रूपियाँ लागतको उन्नत स्नायु विज्ञान केन्द्र राष्ट्रलाई समर्पण गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री मोदीले चण्डीगढको विकासबाट हरियाणा पंजाब र हिमाचल प्रदेशका नागरिकहरूले पनि प्रत्यक्ष लाभ लिइरहेको बताउनुभयो। उहाँले आपराधिक न्याय प्रणालीमा सुधार गर्दै औपनिवेशिककालीन दण्ड कानूनको स्थानमा भारतीय न्याय संहिता लागू गरिएको र यसको कार्यान्वयन चण्डीगढबाट शुरू भएको जानकारी दिनुभयो।
1: आज भारत सरकार कनेक्टिविटी के इंफ्रास्ट्रक्चर के अनेक ऐसे प्रोजेक्ट पर पंजाब में काम कर रही है। पंजाब में भाजपा सरकार नहीं है, लेकिन हमारा पंजाब विकसित हो इसके लिए केंद्र की भाजपा एनडीए सरकार कोई कसर बाकी नहीं छोड़ रही है।
0: प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज हरियाणाको जिन्द रेलवे स्टेशनबाट सोनीपतसम्म सञ्चालन हुने भारतको पहिलो हाइड्रोजनबाट सञ्चालित रेलको शुभारम्भ गर्नुभएको छ। हाइड्रोजन प्रविधिमा आधारित यो रेल सेवा स्वच्छ वातावरण मैत्री तथा दिगो रेल यातायातर्फको महत्वपूर्ण उपलब्धि मानिएको छ। श्री मोदीले विगत 12 वर्षमा भारतीय रेल सेवामा उल्लेखनीय परिवर्तन आएको बताउनुहुँदै हरियाणाले विकासको नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्नुभयो। उहाँले विश्वका केवल 3-4 देशसँग मात्र हाइड्रोजन रेल सञ्चालन गर्ने क्षमता रहेको उल्लेख गर्नुहुँदै भारतको हाइड्रोजन रेल 3,200 हर्स पावर क्षमतायुक्त तथा विश्वकै सबैभन्दा शक्तिशाली र लामो हाइड्रोजन रेल मध्ये एक भएको पनि बताउनुभयो।
1: भविष्यमा जब भी हाइड्रोजन ट्रेन का जिक्र आएगा तो जिंद का, सोनीपत का, हरियाणा का नाम भी आएगा ही आएगा। मैं आप सभी को, पूरे देश को भारतीय रेल की आधुनिकता से जुड़े इस बड़े कदम के लिए बहुत बहुत बधाई देता हूं।
0: भारत सरकारले खेल क्षेत्रमा कानूनी तथा संस्थागत संरचनालाई थप सुदृढ बनाउने उद्देश्यले राष्ट्रिय डोपिङ विरोधी ऐन 2022 तथा राष्ट्रिय डोपिङ विरोधी संशोधन ऐन 2025 लागू भएको अधिसूचना जारी गरेको छ। यस ऐनले खेलकुदमा डोपिङ रोकथाम, खेलाड़ीहरूको अधिकारको संरक्षण तथा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त डोपिङ विरोधी मापदण्ड अनुसार खेल प्रतियोगिताको निष्पक्षता कायम गर्न व्यापक कानूनी आधार प्रदान गर्ने सरकारको भनाई छ। ऐन मार्फत संस्थागत स्वतन्त्रतालाई बलियो बनाउनको साथै प्रक्रियागत सुरक्षा उपायहरूलाई प्रभावकारी, विवाद समाधान प्रणालीलाई सरल तथा भारतको डोपिङ विरोधी कार्यक्रमलाई अझ विश्वसनीय र प्रभावकारी बनाइने उल्लेख गरिएको छ। भारतका केन्द्रीय गृहमन्त्री अमित शाह आजदेखि 3 दिने पश्चिम बंगाल भ्रमणमा जाने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा उहाँले सीमा सुरक्षा, सुशासन, कानून व्यवस्था तथा विकाससँग सम्बन्धित विभिन्न कार्यक्रममा सहभागिता जनाउनुहुनेछ। श्री शाहले भोलि सिलीगुड़ी स्थित जुमागाछ सीमा चौकीको निरीक्षण गर्नुका साथै 18 बटालियन चौकीमा सीमा सुरक्षा बलका जवानहरूसँग अन्तर्क्रिया गर्नुहुनेछ। साथै उहाँले बीएसएफसँग सम्बन्धित विभिन्न विकास परियोजनाको उद्घाटन तथा शिलान्यास पनि गर्नुहुने कार्यक्रम रहेको छ। गृहमन्त्री शाहले आजै पश्चिम बंगालमा सीमा सम्बन्धित विषयमा आयोजित उच्च स्तरीय बैठकको अध्यक्षता गर्नुका साथै राज्यमा लागू गरिएका 3 नयाँ आपराधिक कानूनको कार्यान्वयन अवस्थाको समीक्षा पनि गर्नुहुनेछ। भारतको पश्चिम बंगाल स्थित मुर्शिदाबाद जिल्लामा आज बिहान भएको भीषण रेल दुर्घटनामा 3 विद्यालयका विद्यार्थी सहित 4 मृत्यु भएको छ। दुर्घटना अजिमगंज कटवा रेलखण्ड अन्तर्गत कर्ण सुवर्ण रेलवे स्टेशन र गोविन्दपुर लेवल क्रसिङको बीच भएको हो। खुल्ला लेवल क्रसिङ पार गर्ने क्रममा विद्यालयका विद्यार्थी बोकेको सवारी

0: अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार स्नेह थामीबाट सुन्नुहोस्। सुरुमा मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मू 19 जुलाईदेखि 25 जुलाईसम्म मोल्दोवा, उत्तरी मेसेडोनिया र रोमानियाको राजकीय भ्रमणमा रहनुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज चण्डीगढमा स्वास्थ्य सेवा, शिक्षा र सड़क पूर्वाधार जस्ता प्रमुख क्षेत्रहरूमा लगभग 4,700 करोड़ रुपियाँका धेरै विकास परियोजनाहरूको शुभारम्भ गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज जलन्धरमा 5,470 करोड़ रुपियाँ भन्दा बढी मूल्यका धेरै विकास परियोजनाहरूको शिलान्यास र उद्घाटन गर्नुभयो। संसदको मनसुन सत्र अघि एनडीए मन्त्री समूहको बैठक आज नयाँ दिल्लीमा सम्पन्न भयो र वित्त मन्त्री निर्मला सीतारमणले प्रधानमन्त्री नरेन्द्र मोदीको लक्ष्य प्रत्येक गाउँ र प्रत्येक योग्य नागरिकलाई ब्याङ्किङ सेवाहरू पहुँचयोग्य बनाउनु रहेको बताउनुभयो। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मू 19 जुलाईदेखि 25 जुलाईसम्म मोल्दोवा, उत्तरी मेसेडोनिया र रोमानियाको राजकीय भ्रमणमा रहनुहुनेछ। विदेश मन्त्रालयका सचिव सीबी जर्जले आज नयाँ दिल्लीमा भन्नुभयो, मोल्दोवा गणराज्य, उत्तरी मेसेडोनिया गणराज्य र रोमानियाका राष्ट्रपतिहरूको निमन्त्रणमा राष्ट्रपति मुर्मू यी देशहरूको भ्रमणमा जाँदै हुनुहुन्छ। उहाँले भन्नुभयो, यो भ्रमण ऐतिहासिक दृष्टिले महत्वपूर्ण छ। यो मोल्दोवा गणराज्य र उत्तरी मेसेडोनियाको कुनै भारतीय राष्ट्रपतिको पहिलो द्विपक्षीय भ्रमण हुनेछ र 3 दशकभन्दा बढी समयपछि भारतीय राष्ट्रपतिद्वारा रोमानियाको पहिलो राजकीय भ्रमण हुनेछ। श्री जर्जले भन्नुभयो, यो भ्रमणले मध्य र पूर्वी युरोपका साथ भारतको बढ्दो भागीदारीलाई दर्शाउँदछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज चण्डीगढमा स्वास्थ्य सेवा, शिक्षा र सड़क पूर्वाधार जस्ता प्रमुख क्षेत्रहरूमा लगभग 4,700 करोड़ रुपियाँका धेरै विकास परियोजनाहरूको शुभारम्भ गर्नुभयो। चण्डीगढको पञ्जाब इन्जिनियरिङ कलेजमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीले 505 करोड़ रुपियाँको लागतमा निर्मित अत्याधुनिक मातृ तथा शिशु हेरचाह केन्द्र र 440 करोड़ रुपियाँको लागतमा निर्मित उन्नत तन्त्रिका विज्ञान केन्द्र राष्ट्रलाई समर्पित गर्नुभयो। उहाँले पीजीआई चण्डीगढमा पीएम अभिमान योजना अन्तर्गत 259 पलङ भएका गहन चिकित्सा कक्षको शिलान्यास पनि गर्नुभयो। श्री मोदीले जिरकपुर कुराली ग्रीनफिल्ड राजमार्ग राष्ट्रलाई समर्पित गर्नुभयो र जिरकपुर बाइपास तथा चण्डीगढ एयरपोर्ट एरो सिटी ग्रीनफिल्ड राजमार्गको शिलान्यास गर्नुभयो। उहाँले पञ्जाब इन्जिनियरिङ कलेज र सेक्टर 46 रहेको र सरकारी कलेजमा छात्रावास भवनहरूको उद्घाटन गर्नुभयो। साथै पञ्जाब विश्वविद्यालयमा एक नयाँ बहुद्देश्य सभागारको पनि उद्घाटन गर्नुभयो। यस अवसरमा प्रधानमन्त्री मोदीले चण्डीगढको विकासको फाइदा हरियाणा, पञ्जाब र हिमाचल प्रदेशका मानिसहरूसम्म पनि पुगिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, पीजीआईमा उन्नत तन्त्रिका विज्ञान केन्द्र, अत्याधुनिक मातृ तथा शिशु हेरचाह केन्द्र र गहन चिकित्सा अस्पतालको विस्तारले उपचार सुविधाहरूमा सुधार ल्याउनेछ। उहाँले भन्नुभयो, पछिल्लो 1 दशकमा पीजीआई चण्डीगढको क्षमताहरूमा उल्लेखनीय विस्तार भएको छ। प्रधानमन्त्रीले आपराधिक न्याय प्रणालीमा भएका सुधारहरूको उल्लेख गर्दै भन्नुभयो कि औपनिवेशिक कालका दण्ड कानूनहरूलाई भारतीय न्याय संहिता बीएनएसले प्रस्थापन गरेको छ र यसको कार्यान्वयन चण्डीगढबाट सुरु भएको छ। सहरको आधुनिकीकरणबारे प्रधानमन्त्री मोदीले भन्नुभयो, एकीकृत कमान्ड र नियन्त्रण केन्द्र, स्मार्ट यातायात प्रबन्धन, स्मार्ट पार्किङ र डिजिटल गभर्नेन्स पहलहरूले चण्डीगढलाई हाइटेक सहरमा परिणत गरेको छ र यस मिशन अन्तर्गत 2,500 करोड़ रुपियाँभन्दा बढी खर्च गरिएको छ। प्रधानमन्त्रीले चण्डीगढलाई नियोजित सहरी विकासको एक मानक बताउनु हुँदै भन्नुभयो, यो सहर एनडीए सरकारको लागि प्राथमिकतामा रहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज जलन्धरमा 5,470 करोड़ रुपियाँभन्दा बढी मूल्यका धेरै विकास परियोजनाहरूको शिलान्यास र उद्घाटन गर्नुभयो। यी परियोजनाहरूको उद्देश्य कनेक्टिभिटी सुदृढ गर्न, यात्री सुविधामा सुधार गर्न र क्षेत्रमा आर्थिक विकासलाई गति दिनु हो। उहाँले अमृत भारत स्टेशन योजना अन्तर्गत जलन्धर क्यान्ट सहित 75 पुनर्निर्मित रेलवे स्टेशनहरूको उद्घाटन गर्नुभयो। प्रधानमन्त्री मोदीले जलन्धरमा एक जनसभालाई सम्बोधन गर्दै भन्नुभयो, केन्द्रको एनडीए सरकारले भारतका प्रत्येक नागरिकको सेवालाई प्राथमिकता दिँदछ, उनीहरूको जीवनलाई सजिलो बनाउँदछ र उनीहरूलाई प्रगतिका लागि नयाँ अवसरहरू प्रदान गर्दछ।
2: साथियों, विकास कार्यों को गति देते हुए अब यहाँ जालंधर से कई नई रेल सेवाएं शुरू की गई है। आज अमृतसर से काशी के बीच रेल सेवा भी शुरू हुई है। इससे गुरु रविदास जी के भक्तों के लिए पंजाब से काशी जाना और अधिक आसान हो जाएगा।
1: उहाँले भन्नुभयो, सरकारको प्रयास प्रत्येक परिवार चाहे गरिब होस् वा मध्यम वर्ग सर्वोत्तम सम्भव सुविधाहरू प्राप्त गरून् भन्ने कुरा सुनिश्चित गर्नु हो र नागरिक देवो भव, नागरिक नै भगवान हो को यो भावना सरकारको कार्यहरूमा परिलक्षित हुन्छ। यसअघि जलन्धरमा एक जनसभालाई श्री मोदीलाई सम्मानित गरियो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। संसदको मनसुन सत्र अघि एनडीए मन्त्री समूहको बैठक आज नयाँ दिल्लीमा भयो। बैठकमा केन्द्रीय मन्त्रीहरू अमित शाह, राजनाथ सिंह, राजीव रञ्जन सिंह, किन्जरापू राममोहन नायडू र किरेन रिजिजू उपस्थित थिए। बैठक अवधि आगामी संसदीय सत्रको लागि रणनीतिबारे चर्चा भयो। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले कन कर्पोरेसनका उपाध्यक्ष जुस्सी हर्लिन र कार्यकारी उपाध्यक्ष तथा प्रमुख वित्तीय अधिकारी इल्का हारासँग भेट गर्नुभएको छ। सामाजिक सञ्जाल पोस्टमा श्री गोयलले भारतमा कोनको उत्पादन, अनुसन्धान तथा विकास र नवप्रवर्तन क्षेत्रहरू विस्तार गर्ने अवसरहरूका साथै भारतबाट विश्व बजारमा निर्यात बढाउने बारेमा छलफल गरेको बताउनुभयो। रेल मन्त्री अश्विनी वैष्णवले पश्चिम बङ्गालको कर्ण सुवर्ण रेलवे स्टेशन नजिकै आज भएको स्कूल भ्यान दुर्घटनाप्रति गहिरो संवेदना व्यक्त गर्दै स्कूल भ्यान अनि यात्रुवाहक रेल ठोकिँदा मृत्यु हुने प्रत्येक व्यक्तिको परिवारलाई 10,00,000 रुपियाँको अनुग्रह राहत घोषणा गर्नुभएको छ। पूर्वी रेलवेका महाप्रबन्धकले प्रमुख सुरक्षा अधिकारीको नेतृत्वमा उच्च स्तरीय जाँच समिति गठन गर्न आदेश दिएका छन्। वित्त मन्त्री निर्मला सीतारमणले प्रधानमन्त्री नरेन्द्र मोदीको लक्ष्य प्रत्येक गाउँ र प्रत्येक योग्य नागरिकलाई ब्याङ्किङ सेवाहरू पहुँचयोग्य बनाउनु रहेको बताउनुभयो। आन्ध्र प्रदेशको पलनाडु जिल्लाको नरसरोपेटामा आयोजित ऋण वितरण कार्यक्रममा वित्त मन्त्रीले आज विभिन्न केन्द्रीय सरकारका योजनाहरू अन्तर्गत 1,03,246 लाभार्थीहरूलाई 3,216 करोड रुपियाँको ऋण वितरण गर्नुभयो। कार्यक्रममा बोल्नुहुँदै सीतारमणले प्रधानमन्त्रीले किसान, कृषि तथा हस्तकला कामदार र अन्य व्यवसायहरूलाई संस्थागत ब्याङ्किङ सेवाहरू प्रदान गर्ने लक्ष्यका साथ 2014 प्रत्येक गाउँमा पुग्न काम गरिरहेको बताउनुभयो। विदेश मन्त्रालयका सचिव सीवी जर्जले नयाँ दिल्लीमा संयुक्त राष्ट्र खाद्य तथा कृषि संगठनका भारतका लागि निवर्तमान प्रतिनिधि ताकायुकु हागिवारासित भेट गर्नुभयो। विदेश मन्त्रालयले सोसियल मिडिया पोस्टमा भनेको छ, श्री सीवी जर्जले भारतमा एफएओको गतिविधिहरूमा श्री हागिवाराको सेवा र योगदानको सराहना गर्नुभयो। श्री सीवी जर्जले निवर्तमान प्रतिनिधिलाई भविष्यको प्रयासमा सफलता र सुस्वास्थ्यको शुभकामना पनि दिनुभएको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर आईआरजीसीले आज सिरिया, कुवेत र ओमानमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गरी जवाफी आक्रमणहरू गरेका छन्। सरकारी समाचार एजेन्सीले आईआरजीसीलाई उद्धृत गर्दै भनेको छ, आक्रमणहरू अपरेसन नस्त्र दुईको एक भागको रूपमा गरिएको थियो। समाचार एजेन्सीले दावी गरेको छ, इरानी सेनाले सिरियाली अलतन्फ क्षेत्रमा रहेको अमेरिकी विशेष अपरेसन कमान्ड सेन्टरमा अचानक आक्रमण गरेको छ। यो समाचार युट्युबमा @AIRKarsing मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मू 19 जुलाईदेखि 25 जुलाईसम्म मोल्दोवा, उत्तरी मेसेडोनिया र रोमानियाको राजकीय भ्रमणमा रहनुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज चण्डीगढमा स्वास्थ्य सेवा, शिक्षा र सड़क पूर्वाधार जस्ता प्रमुख क्षेत्रहरूमा लगभग 4,700 करोड रुपियाँका धेरै विकास परियोजनाहरूको शुभारम्भ गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज जलन्धरमा 5,770 करोड रुपियाँ भन्दा बढी मूल्यका धेरै विकास परियोजनाहरूको शिलान्यास र उद्घाटन गर्नुभयो। संसदको मनसुन सत्र अघि एनडीए मन्त्री समूहको बैठक आज नयाँ दिल्लीमा सम्पन्न भयो र वित्त मन्त्री निर्मला सीतारमणले प्रधानमन्त्री नरेन्द्र मोदीको लक्ष्य प्रत्येक गाउँ र प्रत्येक योग्य नागरिकलाई ब्याङ्किङ सेवाहरू पहुँचयोग्य बनाउनु रहेको बताउनुभयो। यसका साथै समाचार पूरा भयो। सुन्दै गर्नुहोस् आकाशवाणी।
0: श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अबको क्रममा प्रस्तुत छ कार्यक्रम युवा वाणी।

नमस्कार आदरणीय श्रोता अनि मेरा प्रिय युवा साथीहरू, स्वागत छ हजुरहरूलाई आकाशवाणी खरसाङबाट प्रसारण हुने युवावाणी कार्यक्रममा। म सञ्चालिका दीक्षा उपस्थित भइसकेकी छु कार्यक्रम कोसेली मैले मन पराएका गीतहरूको साथमा, र कार्यक्रमको यस अङ्कमा म हजुरहरूलाई मिठा मिठा सङ्गीतहरू सुनाएर मनोरञ्जन गराउनेछु। भनिन्छ कि प्रेममा एउटा एकदमै विशिष्ट चरण हुन्छ, यो त्यो शान्त तपाईँको पेटमा पुतलीहरूको चरण हो, जहाँ तपाईँ आफ्नो सबैभन्दा मिल्ने साथीलाई हेर्नुहुन्छ र अचानक सोच्नुहुन्छ, हाम्रो सम्बन्ध कहिले परिवर्तन भयो। यदि तपाईँले कहिले कसैलाई हेर्नु भएको छ र सोच्नु भएको छ, हामी यहाँ कसरी आइपुग्यौ। यो गीत तपाईँलाई समर्पित छ, पुरानो यादहरूलाई तपाई माथि डुब्न दिनुहोस्। केकेको आवाजमा संगीत रहेको छ, शंकर ईशान लय, शब्द जावेद अख्तर।

छ। यदि कोही तपाईँको जीवनबाट टाढा भएको छ, जसलाई तपाईँ छोड्न तयार हुनुहुन्न थियो, वा तपाईँ दोस्रो मौकाको लागि पर्खिरहनु भएको छ भने यो गीत तपाईँको लागि समर्पित छ। अरमान मलिकको आवाजमा संगीत रहेको छ, रोचक कोली, शब्द कुणाल वर्मा।

भई एउटा दौड दौडिरहेको छौ, जहाँ अन्तिम रेखा कहाँ छ हामीलाई थाहा नै छैन। आज म तपाईलाई यात्रामा लैजान चाहन्छु, यस्तो यात्रा जहाँ जान टिकट चाहिँदैन, केवल तपाईको कल्पना चाहिन्छ। म जुन गीत प्रस्तुत गर्न लागेको छु, यो ट्र्याक कम र भावना बढी हो। यो 2017 फिल्म कारवाको हो, एउटा फिल्म जसले हामीलाई सुन्दर ढंगले सिकायो कि कहिलेकाहीँ तपाईले आफूलाई खोज्न आफू जीवनको बाटोमा हराउनु पर्छ। अरिजित सिंहको आवाजमा संगीत रहेको छ, अनुराग साइकिया, शब्द आकाश खुराना।

कहिलेकाहीँ जीवन यति चर्को हुन्छ, होइन र? अनन्त समय सीमा, ट्राफिक, निरन्तर सूचनाहरू, यस्तो लाग्छ कि हामी

कहिले याद गर्नुभएको छ कि कसैलाई गुमाउने सबैभन्दा छिटो तरिका भनेको आफ्नै जीवनमा धेरै व्यस्त हुनु हो। हामी समय सीमा पछ्याउन, करियर बनाउन र अर्को ठूलो कुराको पछि दौडन यति व्यस्त हुन्छौँ

हामी हाम्रो छेउमा हिँडिरहेको व्यक्तिलाई हेर्न बिर्सन्छौ अनि एक दिन तपाईँ पछाडि फर्केर हेर्नुहुन्छ र महसुस गर्नुहुन्छ दूरी बढ्यो। तपाईँ टाढा गएको कारणले होइन, तर तपाईँले समात्न बिर्सिनु भएको कारणले। अरमान मलिकको आवाजमा संगीत रहेको छ अमाल मलिक, शब्द रश्मि विरक।

आजको हाम्रो निर्धारित समय अवधि पूरा भएकोले आजलाई कार्यक्रम प्रस्तोता योजना मोहरा लगायत म कार्यक्रम सञ्चालिका दीक्षा मगरतीलाई बिदा दिनुहोस्। आफ्नो र आफ्नो परिवारको ख्याल राख्नुहोस् र खुसी रहनुहोस्। हवस् त।

आजको हाम्रो निर्धारित समय अवधि पूरा भएकोले आजलाई कार्यक्रम प्रस्तोता योजना मोहरा लगायत म कार्यक्रम सञ्चालिका दीक्षा मगरतीलाई बिदा दिनुहोस्। आफ्नो र आफ्नो परिवारको ख्याल राख्नुहोस् र खुसी रहनुहोस्। हवस् त, नमस्ते।

श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अबको क्रममा प्रस्तुत छ कार्यक्रम चर्चा चौधरी।

श्रोतागण नमस्कार, आकाशवाणी खरसाङको चर्चा चौतारी कार्यक्रममा तपाईँहरूलाई पुनः स्वागत छ। क्याच द रेन मिशन बारे चर्चा गर्न हाम्रो स्टुडियोमा उपस्थित हुनुहुन्छ श्री विनय कुमार प्रसादजी हुनुहुन्छ। उहाँ एकजना प्रतिष्ठित समाजसेवी हुनुहुन्छ तथा समाज जागरणमा उहाँको सहभागिता र समाज सेवामा उहाँको सहभागिता धेरै हामीले देख्न पाउँछौँ र उहाँले विभिन्न सामाजिक कार्य गर्दै आउनु भएको छ र उहाँसँग आज हामीले यस क्याच द रेन मिसनबारे चर्चा गर्नेछौँ। विनयजी, देशको 256 जिल्लाहरू यस्तो छन् जहाँ जल संकटको सामना गर्नु परिरहेको छ मानिसहरूले, अनि त्यो 256 जिल्लाको झन्डै 2836 खण्डहरू छन् र 2836 खण्डमध्ये 1592 खण्डमा धेरै जल संकट छ र यस क्याच द रेन अभियानद्वारा नयाँ नयाँ तरिका, नयाँ नयाँ शोध अनुसन्धानद्वारा भूजल स्तर र वर्षाको जल संरक्षण गर्ने सरकारले योजनाहरू बनाएर र यसलाई कार्यरूप दिइरहेको छ र यसको परिणाम पनि देखिँदैछ। जस्तै बोरवेलको

माध्यमले भूजल बर्खाको पानी त स्वाभाविक एक एक थोपा जहाँ पर्छ ती त्यसको संरक्षण गर्ने उद्देश्य लिएर काम गरिँदैछ। अनि यसको लागि नारा पनि दिएको छ, क्याच द रेन वेयर इट फल्स वेन इट फल्स, यानि जब पानी पर्छ जहाँ पर्छ ती त्यसलाई सुरक्षित र संरक्षित गरौँ र त्यसको निम्ति वाटर हार्वेस्टिङ गर्नु। यहाँसम्म कि सहरहरूमा पनि, अब भर्खरै दिल्लीमा पनि त्यहाँकी मुख्यमन्त्री रेखा गुप्ताले हरेक विद्यालय, सरकारी जति पनि विद्यालय छ, यहाँसम्म कि निजी विद्यालयहरूले पनि आफ्नो प्राङ्गणमा बर्खाको जल संरक्षण गर्न, वाटर हार्वेस्टिङ गर्नेको निम्ति उहाँले अभियान चलाउनु भएको छ र त्यहाँ प्रत्येक विद्यालयले आफ्नो वाटर हार्वेस्टिङ प्लान्टहरू लगाइरहेका छन्। यहाँसम्म कि अहिले जुन नयाँ घरहरू बनिँदैछ, नयाँ बिल्डिङ बनिँदैछ, त्यो बिल्डिङलाई पनि रेन वाटर हार्वेस्टिङ सिस्टम, यानि वाटर हार्वेस्टिङ स्ट्रक्चर बनाउनु पर्ने एउटा अनिवार्यता छ र यसको निम्ति सरकारले पनि मद्दत गरिरहेको छ। र यो अभियान 2020 कोभिडले गर्दाखेरि अलिकति शिथिल भएर गयो, तर 2023 पुनः पूर्ण शक्तिको साथ काम गर्न थाल्यो। यसै मिसन बमोजिम जल जीवन मिसन, हर घर जल पुर्याउने लक्ष्य लिएर प्रधानमन्त्री नरेन्द्र मोदीले काम गर्नुभयो र यो काम पहाडमा पनि भयो। अब हाम्रो पहाडको के समस्या छ भन्दाखेरि, अब जसरी मधेसमा त पोखरी तालाब यसरी बोरिङ गरेर बर्खाको जल जमिन मिनु हाल्न सकिन्छ, फेरि बोरिङ गरेर त्यसलाई निकाल्न सकिन्छ, मानिसहरूले तालाब पोखरी या पौधरोपण प्लान्टेसन गरेर व्यापक रूपमा प्लान्टेसन गरेर वृक्ष पेड पौधाहरूले पनि जल संरक्षण गरेर राख्छ। र हाम्रो पहाडमा पनि जति पनि यो धाराहरू छ, खोलाहरू छ, झरनाहरू छ, यो त केवल वर्षाको दिन वर्षामा पानी पर्दा मात्रै बग्दैन, यो त प्रायः कतिवटा खोला नाला त वर्षभरि नै चाहे कम बेसी, वर्षामा बेसी हुन्छ हिउँदोमा कम्ती, तर फ्लो गरिरहेको हुन्छ। धाराहरू पनि प्रायः बर्खामा बेसी ठुलो मात्रामा धारामा पानी देखिन्छ भने हिउँदोमा अलिकति र गर्मीमा त्यसको धाराको स्रोत कम हुन्छ। अर्थात् यो जल बर्खाको जललाई हाम्रो पहाडको पनि पेड पौधा ढुङ्गा यो सबैले सञ्चित गरेर राख्दो रहेछन् र त वर्षभरि आइबस्छ, त्यसको प्रवाह हामीले देख्छौँ। र पहाडमा के तपाईँलाई लाग्छ कि एफोरेस्ट्रेसन यानि वृक्षारोपण बृहद रूपमा गरियो, विशेष गरी त्यो वृक्षहरू जसले जलको सञ्चय गर्छ, जस्तै अब केरा भन्छ, केराको बोटले धेरै मात्रामा जलको संरक्षण गर्छ, यसरी अनेकौँ रुखपातहरू छ। र पहाडमा वर्षा जल सञ्चयनको निम्ति एक त घर घरमा प्रत्येक घरमा क्याच द रेन जुन मिसन छ यो सार्थक हुनेछ। प्राय मानिसहरूले यदि ट्याङ्की राख्यो भने म्याक्सिमम् 2-3 त जलको सङ्कट हामीले झेल्नुपर्छ, विशेष गरी गर्मीको समयमा, र त्यो 2-3 यो वर्षाको जलले राम्रोसँग जलको आपूर्ति गर्न सक्छ यदि प्लान गर्यो। र यसको निम्ति सरकारले पनि मद्दत गरिरहेको छ, सरकारले प्रत्येक ठुलो राज्यलाई यसको निम्ति 50 लाख रुपियाँ वर्ष नै दिइरहेको छ, अनि सानो राज्यलाई 30 लाख रुपियाँ दिइरहेको छ। र एउटा नारा नै छ, जल समृद्ध राष्ट्र बनाउनु र हरेक नागरिकको जनभागीदारी सुनिश्चित गर्नु, कारण यदि सरकारको मिसनमा जनताको सहयोग रहेन भने यो जनताकै लागि हो। यो सम्भव तब हुन्छ जब आम मानिसहरूले यसलाई जल संरक्षण क्याच द रेनलाई आफ्नो स्वभावमा ल्याउँछन्, होइन? अब बर्खामा हामी देख्छौँ यहाँ पानी परिरहेको हुन्छ, सडकमा भल पहिरो, नदी खोला बगिरहेको हुन्छ, अब त्यो सबै जल व्यर्थ भएर कता जान्छ? खोलामा जान्छ, नदीमा हुँदै हुँदै समुद्रमा जान्छ। र यसले गर्दाखेरि देशभरि प्रधानमन्त्री नरेन्द्र मोदीले बर्खाले उत्पन्न बाढीको समस्या समाधानको निम्ति पनि नदीहरूलाई जोड्ने मिसन, यो जलशक्ति मिसनको बमोजिम नै छ, यो मन्त्रालयको अन्डरमै छ। जलको समान वितरण सुनिश्चित गर्न, जल उपलब्धता सुनिश्चित गर्न, जति पनि वाटर बडी छ, जलको पारम्परिक स्रोत र प्राकृतिक स्रोत, उनीहरूको जीर्णोद्धार, उनीहरूलाई पुनर्जीवित गर्ने

0: विकास पनि विरासत पनि, विकास होस् तर पर्यावरण र प्राकृतिक स्रोतहरूलाई नष्ट गरेर होइन, त्यसको संरक्षण गरेर र यसको निम्ति जलको उपयोग पनि सही ढङ्गमा गर्नु, जति चाहियो त्यति जलको उपयोग गर्नु, जल खेरो नफाल्नु, एक एकवटा थोपा बचाउनु। र आज पश्चिम बङ्गाल सरकारले पनि 14 जुलाईदेखि लिएर 20 जुलाईसम्म राज्यभरि अरण्य सप्ताह मनाइरहेको छ, राज्यभरि लाखौँ लाख बिरुवा रोप्ने अभियान चल्दैछ। यसबारे तपाईँ के भन्नुहुन्छ?
1: अब तपाईँले पहिले जस्तो भनिसक्नुभयो, एफोरेस्टेसन एउटा सबभन्दा इम्पोर्टेन्ट पहल हो, स्पेसली हाम्रो पहाडको लागि पनि, किनभने पहाड मतलब जुन चाहिँ हाम्रो रुखहरू रोप्छौँ, वृक्षारोपण गर्छौँ, त्यो वृक्षकोमा पनि आफ्नो एउटा क्यापेसिटी हुन्छ जुन चाहिँ पानीलाई स्टोर गरेर राख्ने, र जुन चाहिँ पनि हामीले जुन चाहिँ धाराहरू हेर्दैछौँ त्यो धाराहरू जीवित छ, त्यो ओन्ली बिकज हाम्रो त्यो जङ्गल जीवित छ, त्यो जङ्गल हाम्रो जीवित नभएको भए त्यो धारा पनि जीवित हुन्थेन। त्यसले गर्दाखेरि एफोरेस्टेसन जरुरी छ। अब हाम्रो देशमा अलग अलग किसिमको स्किम्स भन्ने पनि चल्दैछ, हाम्रो प्रधानमन्त्रीज्यूले एउटा इनिसिएटिभ सुरु गर्नुभएको छ, एक पेड़ माँ के नाम, यसले जागरुक गर्दैछ कि नागरिक तपाईँ पनि एउटा कमसेकम एउटा इनिसिएटिभ लिएर एउटा पनि तपाईँले गरेर रुख रोप्नुहोस्, त्यो रुखले सायद आज एउटा सानो प्लान्टको रूपमा छ तर भोलि पर्सिको दिनमा त्यो जब वृक्षको रूपमा जब परिणत हुन्छ त उहाँले पनि आफ्नो एउटा इकोलोजी इकोलोजिकल ब्यालेन्स मिलाउनुमा उसले आफ्नो योगदान दिएको हुन्छ र यो पानीलाई सञ्चय गर्नुमा सहायता दिएको हुन्छ। हामी देख्छौँ अलग अलग परिस्थिति बनिँदैछ, पानी भन्ने चिज यस्तो इम्पोर्टेन्ट हो आजको दिनमा, एउटा कमन म्यानको घरदेखिको लिएर एउटा तपाईँले भन्नु सक्छ जियो पोलिटिक्समा एउटा वेपनको जस्तो पनि यो पानीलाई युज गर्छ मान्छेले है, त त्यस त्यसले गर्दा एउटा ठुलो चेन छ, त यो चिजलाई हामी सुव्यवस्थित रूपमा सही तरिकाले सही ढङ्गले कसरी आफ्नो उत्थानको लागि, आफ्नो समाजको उत्थानको लागि, आफ्नो देशको उत्थानको लागि उपयोग गर्दैछौँ यो हाम्रो माथि निर्भर गर्छ। त्यसै कारणले हामी अलिक जागरुक हुनुपर्छ, यो चिजलाई बचाउने जति पनि धाराहरू छ त्यो चिजलाई सफा गरेर व्यवस्थित गर्ने काम गर्नुपर्छ। पहिला हामी सानो हुँदाखेरि क्रिकेट खेल्नु जान्थे, कतैतिर टाढो टाढो जान्थे, देख्थे धाराको पानी बग्दैछ, त्यहीँ मुख लगाएर हामी पानी खान्थ्यौँ। अब हामीलाई थाहा छ त्यो एकदम प्योर पानी थियो त्यो समयको लागि, त आजको दिनमा हामी त्यो सायद गर्नु सक्दैनौँ, इन्भाइरोमेन्टलाई बहुत ड्यामेज पारे, उसलाई पेब्याक गर्ने समय आएको छ। पानी यस्तो चिज हो जहाँ उसको सोर्स छ त्यहाँबाट नै अब उहाँलाई अब सही तरिका सही ढङ्गले जहाँ पुग्नुपर्ने त्यहाँसम्म पुकायो भने सायद समस्या हुँदैन। जुन चाहिँ मतलब डेटाको जब हामी एनालाइसिस गर्छौँ त्यसमा डेटाले सबै भनिदिन्छ पहिला के थियो अहिले के छ, मतलब कहीँ न कहीँ पोजिटिभिटी त आउँदैछ। त यो पोजिटिभिटीको ठुलो रूप दिनु लागि जनभागीदारी इम्पोर्टेन्ट हो, र जनभागीदारी अगर हामीले सबलाई मिलेर एकसाथ समाज जागरण गरे भनेपछि एफोरेस्टेसन पनि हुन्छ, वाटर कन्जर्भेसन पनि हुन्छ, वाटर रिस्टोरेसन पनि हुन्छ, वाटर क्लिन पनि हुन्छ। जस्तो तपाईँले पश्चिम बङ्गाल सरकारको यो कार्यक्रमको बारेमा भन्नुभयो, उसको मेन उद्देश्य पनि त्यही हो, एक त हाम्रो जङ्गल झार जङ्गलहरूलाई बचाउनु पनि छ, साथसाथमा पानीलाई प्युरिफाई पनि गर्नु छ, पानीलाई कन्जर्भ पनि गर्नु छ, त हाम्रो जुन चाहिँ
0: पर्यावरणलाई प्रदूषणदेखि जोगाउनु
1: पनि छ। एफोरेस्टेसनको सबभन्दा ठुलो भूमिका भनौँ या ठुलो यो छ कि उसकोमा सबै चिजको पावर छ, चाहे अब अक्सिजन दिनुदेखिको लिएर वाटर कन्जर्भेसन गर्नुदेखिको लिएर हाम्रो सोइल इरोसनको प्रब्लम हुन्छ पहाडमा स्पेसली बेसी,
0: कार्बन डाइअक्साइड
1: शोषण गर्नुदेखिको लिएर सोइल इरोसनलाई कन्ट्रोलमा ल्याउनुदेखिको लिएर ल्यान्डस्लाइड रोक्नुमा आजको दिन एफोरेस्टेसनको ठुलो भूमिका छ, जुन चाहिँ हामी यहाँ डेली टु बेसिसमा हामी हेर्छौँ स्पेसली रेनी सिजनमा। अब हामीलाई यो पनि थाहा छ कि आजको दिनमा सायद यो इन्डियाको सेकेन्ड थर्ड हाइएस्ट रेनफलको जग्गा भनौँ खरसाङ है, तर रेनफलको जग्गा तर एट द सेम टाइम यहाँ वाटर स्केर्सिटी पनि छ, मतलब हामी मतलब वाटर कन्जर्भेसनमा हामीले राम्रो काम गरेको छैनौँ यसले दर्शाउँछ। तर आउँदो दिनमा यसमा वाटर कन्जर्भेसन पब्लिकलाई जागरुक पनि पार्नु छ, पब्लिकलाई यो चिज सम्झाउनु पनि छ कि वाटर कन्जर्भेसन कसरी गर्नु छ। यहाँ 3 महिनाको हामीलाई साह्रो पर्छ, जति हामीले बुझेको हिसाबले 6 महिना त मोटामोटी रेनफलै हुन्छ, 3 महिना विन्टर भएको जस्तो हुन्छ, त यो 12 महिना हामीलाई गुजार्नु छ भने कमसेकम 3 महिनाको पानी पनि हामीले संरक्षित गरेर राख्नु सक्दैछौँ भनेपछि हामीलाई त्यो आफ्नो लाइफलाई व्यवस्थित गर्नु सजिलो पर्छ।
0: क्याच द रेनको मिसनको लाभ चाहिँ पहाडले उठायो भने पहाडले तीन महिना आफ्नो जल

0: संकटको समस्या समाधान गर्न सक्छ
1: सक्छ पनि एट द सेम टाइम हामी कहीँ न कहीँ समृद्ध भएर जान्छौँ त यसलाई सुव्यवस्थित गर्नु दरकार छ जस्तै तपाईँले भन्नुभयो हर सरकारले सहयोग गर्दैछ हर मतलब हर घरलाई इन्डिभिजुअल लेभलमा कि तपाईँले जल सङ्ग्रह गर्नु सञ्चय गर्नु सिक्नुहोस् आफ्नो जुन चाहिँ रुफटप हुन्छ त्यसमा मेकानिजम लाउनुहोस् त्यो मेकानिजमको लागि पनि सरकारले सहयोग गर्दैछ त्यो मेकानिजम लगाएर अगर त्यो पानीलाई हामीले स्टोर गर्नु क्यापेसिटी बढाउँदैछौँ भनेपछि सायद हामीलाई समस्या हुँदैन र जब समस्या हुँदैन म आफ्नो डेली लाइफमा बिजी हुँदिनँ भने म आफ्नो फ्युचरको लागि गर्नु लागि त्यो विषयमा म सोच्नु सक्छु र त्यस जब मेरोमा समय आउँछ फ्युचरको लागि सोच्नु भने म त मेरो कहीँ न कहीँ भ्रान्ति हुन्छ त त्यो भ्रान्ति खालि मलाई काम लाग्दैन मेरो समाजलाई मेरो देशलाई पनि काम लाग्छ
0: श्रोतागण आज हामीले भारत सरकारको जल जीवन मिसन र बर्खा कालमा क्याच द रेन वेयर इट फल्स वेन इट फल्स अर्थात् वर्षा जल सञ्चय गरौँ जति बेला पर्छ पानी जहाँ पर्छ पानी ती बर्खा जलको सञ्चय गरौँ यसलाई जोगाउँ सङ्कटको समयमा यो हामीलाई काम दिनेछ जस्तै भारत सरकारले वर्षा जल सञ्चयन यानि रेन वाटर हार्भेस्टिङ सिस्टम्सहरू डेभलप गरिरहेको छ यसको निम्ति नयाँ नयाँ अनुसन्धान इनोभेसन नवाचार व्यवहारमा आइरहेको छ र आम मानिसहरूलाई यसको निम्ति सहयोग पनि प्रदान गरिरहेको छ जति पनि जल संसाधनहरू थियो अनि छ यसरी वाटर बजेट त्यसलाई रिजुविनेसनको निम्ति काम गरिरहेको छ अनि पुनर्जीवनको निम्ति काम गरिरहेको छ जति पनि भूजल स्तरलाई बढाउनु पर्ने काम यानि जमिन मुनिको पानीको स्तर मात्रा बढाउनुको निम्ति जति पनि बोरवेलहरू छ त्यसलाई रिजुमिनेट यसलाई रिचार्ज गर्ने काम भइरहेको छ र यसको निम्ति देशभरि जलशक्ति केन्द्रहरू स्थापना गरिँदैछ जसमा आम नागरिकको सहभागिता छ देशको जति पनि खण्डहरू छन् जति पनि जिल्लाहरू छन् त्यो प्रत्येक जिल्लामा यस योजनालाई लागू गर्ने सरकार प्रतिबद्धता व्यक्त गरेको छ यहाँसम्म कि अब हाम्रो पहाडी क्षेत्र भनौँ भने पनि जल क्याच द रेन मिसनले गर्दाखेरि धेरै घरहरूले भन्न सक्छ कि कमसेकम एक महिनाको पानी हामीलाई बर्खाको जलले ठेगिरहेको छ जस जसले यो योजनाको लाभ उठाइरहेका छन् र यसप्रति सचेत छन् विनय कुमार प्रसादजीसँग एउटा सारगर्भित चर्चा गर्यौँ र यसको निम्ति तपाईँलाई धेरै धेरै धन्यवाद नमस्कार
1: धन्यवाद
0: श्रोताहरू यो कार्यक्रम हाम्रो युट्युब च्यानल @AIR खरसाङ फेसबुक
2: आकाशवाणी से समाचार संध्या के साथ मैं प्रियंका अरोड़ा मुख्य समाचार प्रधानमंत्री नरेंद्र मोदी ने हरियाणा पंजाब और चंडीगढ़ में लगभग 25,000 करोड़ रुपए के विकास कार्यों का लोकार्पण और शिलान्यास किया जींद से हाइड्रोजन से चलने वाली भारत की पहली रेलगाड़ी को रवाना किया प्रधानमंत्री ने कहा केंद्र सरकार नागरिक देवो भव की भावना के साथ सभी के जीवन को आसान बनाने और नए अवसरों के लिए प्रतिबद्ध सरकार ने संसद के मॉनसून सत्र से पहले रविवार को सर्वदलीय बैठक बुलाई राष्ट्रपति द्रौपदी मुर्मू रविवार से मोल्दोवा उत्तरी मैसेडोनिया और रोमानिया की तीन देशों की यात्रा पर रवाना होंगी नीति आयोग ने निवेश अनुकूलता सूचकांक 2026 जारी किया गुजरात शीर्ष पर इसके बाद महाराष्ट्र और तमिलनाडु और FIH महिला हॉकी विश्व कप के लिए सलीमा टेटे के नेतृत्व में भारतीय टीम की घोषणा अब समाचार विस्तार से प्रधानमंत्री नरेंद्र मोदी ने हरियाणा पंजाब और चंडीगढ़ में लगभग 25,000 करोड़ रुपए के विकास कार्यों का लोकार्पण और शिलान्यास किया श्री मोदी ने जलंधर में 5,470 करोड़ रुपए से अधिक लागत की विभिन्न रेल और सड़क अवसंरचना परियोजनाओं का लोकार्पण और शिलान्यास किया श्री मोदी ने अमृत भारत स्टेशन योजना के अंतर्गत जलंधर कैंट सहित 75 पुनः विकसित रेलवे स्टेशनों का शुभारंभ किया उन्होंने 20 राज्यों में स्थित

श्रोताहरू, अहिले समय भएको छ 10:30 अनि 6 सेकेन्ड। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। श्रोताहरूले अहिले सुनिरहनु भएको थियो आकाशवाणीको 103.5 मेगाहर्जको तरङ्गलाई। कार्यक्रम छाया गीतको समाप्तिसितै आजको सन्ध्याकालीन सत्र यहीँ नै अन्त हुँदछ। भोलि 6:20 पुनः भेट हुनेछ। त्यतिन्जेलका निम्ति म कार्यक्रम प्रस्तोता चन्दन थापा, मेरा प्रसारण सहयोगी पासङ अनि प्राविधिक मित्र लोपसाङलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्रि, जय हिन्द।